0: एकका वडामा पाँच पदाधिकारी र एघार सदस्य गरी 2784 जना पदाधिकारी चुनिने जनाइएको छ। त्यस्तै 15 महाधिवेशन अघि कांग्रेसमा शक्ति सन्तुलन फेरिदा देउवा पक्षका करिब 35-40 नेता गगन थापा नेतृत्वको संस्थापन पक्षमा समायोजन भएका छन्। देउवा पक्षकै 8 बजे माग सम्बोधन भए पनि उनी समानान्तर महाधिवेशनको तयारीमा छन्, जबकि पूर्णबहादुर खड्का र थापा एकताको प्रयासमा जुटेका छन्। शेखर कोरेला तटस्थ बसेकाले कांग्रेसको एकता अझै अधुरो छ र छुट्टा छुट्टै महाधिवेशन भए पार्टीको विभाजनको जोखिम बढ़ने समेत देखिएको छ।
1: नेपालको संविधान जारी भएको शनिबार 11 वर्ष पूरा हुँदैछ। यस अवधिमा राजनीतिक व्यवस्थासँगै आर्थिक संरचनामा पनि उल्लेख्य परिवर्तन भएका छन्। संघीय संरचना कार्यान्वयन, विद्युत उत्पादन विस्तार, वैदेशिक मुद्रा संचितमा सुधार र रेमिटेन्स मार्फत करोड़ौं परिवारको आमदानीमा वृद्धि भए पनि अर्थतन्त्रले अपेक्षित गतिमा रोजगारी सृजना, उत्पादन वृद्धि र निजी लगानी विस्तार गर्न सकेको छैन। 2072 असोज 3 गते गणतान्त्रिक नेपालको पहिलो संविधान सभाबाट जारी भएदेखि अहिलेसम्म नेपालको अर्थतन्त्रले विभिन्न ठूला धक्का बेहोरेको छ। 72 वैशाख 12 को विनाशकारी भूकम्प, भारतले गरेको केही समयको नाकाबन्दी, COVID-19 महामारी, रूस र अमेरिका बीच लामो समय चर्किएको युद्धका कारण खाड़ी क्षेत्रको समुद्री मार्गबाट हुने इन्धन आपूर्ति व्यवस्थापनको समस्या समाधानका लागि गरिएको आयात नियन्त्रण, वित्तीय क्षेत्रमा उत्पन्न दबाव, जेएनजी आन्दोलन र राजनीतिक घटनाक्रमले देशको आर्थिक गतिविधिमा गम्भीर असर पुर्यायो। मानवीय कमजोरी एवं देशको राजनीतिक परिवर्तन र सत्ता हत्याउने विभिन्न दाउपेच बीच भएका विभिन्न आन्दोलनले पनि मुलुकको आर्थिक गतिविधिलाई निकै प्रभाव पारेको छ। यसैगरी पछिल्लो समय गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई हेर्ने हो भने संविधान जारी भएपछिका 11 वर्षमा देशले अकल्पनीय क्षति बेहोरेको छ। 2072 को विनाशकारी भूकम्पले 7 खर्ब 6 अर्ब 46 करोड़ रूपियाँ बराबरको क्षति पुगेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सो भूकम्पले थप 7 लाख जनसंख्यालाई गरीबीको रेखामुनि धकेल्न सहयोग पुर्याएको छ। भूकम्पपछि भारतको अघोषित नाकाबन्दीले पनि आर्थिक गतिविधिको चक्रलाई निकै प्रभावित पारेको थियो। नाकाबन्दीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको हाहाकार भएको थियो। इन्धनका लागि उपभोक्ता दिनभर लाइनमा बस्न बाध्य भएका थिए। अर्थतन्त्रमा ब्याक गियर शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: काठमाडौँ उपत्यका रेस्टुरेन्ट तथा चिया पसलमा ग्यास अभावको असर देखिन थालेको छ। व्यवसायले ग्यास बढ़ी खपत हुने परिकार मेनुबाट हटाउन थालेका छन् भने कतिपय चिया पसलमा ग्राहकले मागे जति चिया समेत पाउन थालेका छन्। विद्युतीय उपकरण र दाउराको विकल्प खोज्न थाले पनि माग अनुसार सेवा दिन नसकेको व्यवसायीहरूको गुनासो छ। ईरानी चियाका पारखीहरू तिनकुने स्थित ईरानी चिया क्याफेमा पुग्दा सबै आफूले रोजेको चिया नपाउने गुनासो गरेर फर्केका छन्। अर्डर गरेपछि कपमा आइपुग्ने चियाका लागि अहिले लामो समय कुर्नु पर्ने समेत उनीहरूले गुनासो गरेका छन्। कतिपय ग्राहकले ईरानी चियाको सट्टा अर्को चिया रोज्नुपर्छ भने कतिपय चिया नपाएर फर्किने समेत गरेका छन्। यसको मुख्य कारण हो ग्यास अभाव। ईरानी चिया क्याफेका म्यानेजर सुभाष भण्डारीका अनुसार ग्राहकको माग अनुसार ईरानी चिया बेच्न नसकेको 15 दिनभन्दा बढ़ी भइसकेको छ। अरू चियाको तुलनामा लामो समय पकाउनु पर्ने भएकाले ईरानी चियामा ग्यासको खपत बढ़ी हुने समेत उनले बताएका छन्। ग्यास अभावले बदल्दैछ नेपालीको दैनिक शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
2: सुरक्षित कारोबार सँगै झुक्क रहो हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको केसमा ब्याङ्किङ इन्स्टेन्ट स्क्यानिङ अनि पेमेन्ट

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भदौ 10 रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भुटेकोशी बाढ़ी सामान्य रूपमा आउने प्राकृतिक बाढ़ी नभएका कारण यसको छुट्टै नामाकरण गर्न वैज्ञानिक समिति समेत गठन गरेको छ। समितिले भुटेकोशी बाढ़ीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ। ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा समेत आएका छन्।
2: उत्तरी छिमेकी चीनले नेपाललाई थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ। त्यसक्रममा नेपाल र चीनले विपद रोकथाम तथा न्यूनीकरण, उद्धार र विपदपछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ़ गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनिया सुरुङ उद्धार विशेषज्ञसँग भेटवार्ताका क्रममा उपकरण हस्तान्तरण गरिएको हो।
1: गत भदौ 10 भुटेकोशी हुँदै त्रिचुरी नदीमा आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदुर नगरपालिका, बेलकोट, गढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ्गा उपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढ़ीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको समेत प्रशासनले जनाएको छ।
2: मनास्टुल हिमाल क्षेत्रमा रहेका तालतलैयाको जोखिम अध्ययन गराउन दवाब दिने उद्देश्यले माथिल्लो गोर्खाको चुमनुब्री गाउँपालिकाका युवा शुक्रबारदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 जना ती युवाले मनास्टुल क्षेत्रका हिमताल, पोखरी, हिम नदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अगाडि सारेका छन्।
1: अर्थमन्त्री डाक्टर सोरेन वाग्लेर भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल भारतबीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढ़ाउने विविध विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै गएको आकस्मिक बाढ़ीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्याएको सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन्। त्यसै गरी नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ़ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ।
2: कृष्णवीरमा सवारी साधनको चाप बढ़ेको छ। बिहिबारदेखि संचालनमा आएको कृष्णवीरमा सवारी साधनको लामो जाम देखिन थालेको छ। मुगलिङ नारायणघाट सड़क खण्डको 15 किलोमा बिहान लेदो सहितको हिजो बिहान लेदो

0: ब्याङ्किङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधि गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै ब्याङ्क शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधि गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। स्क्रीनमा गोथली रहने बानी डुम स्क्रोलिङ बढ़दै गएपछि त्यसलाई कम गर्न सिंगापुरले नागरिकलाई दैनिक कम्तीमा 15 मिनट किताब पढ़े बापत पैसा दिने कार्यक्रम शुरू गरेको छ। समृद्ध मुलुकका रूपमा चिनिने सिंगापुरले यसलाई गेमिफिकेशन रणनीतिका रूपमा अघि बढ़ाएको हो। यसबाट नागरिकको एकाग्रता, आलोचनात्मक सोच र कल्पना शक्ति बढ़ने अपेक्षा गरिएको छ।
3: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोड़ी हिङ्गोन ली जेक्यु पार्कको जोड़ीसँग 5-0 पराजित भएको। नेपाली महिला भलिबल टोलीले समो चढ़का आफ्ना दुवै खेल गुमाइसकेको छ। विश्व एसियाडको औपचारिक उद्घाटन भने आज हुनेछ।
2: अब विचार विश्लेषण। उत्साह र निराशा बीचको दिवस शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। सरकार दण्डहीनताका सवालमा उदासीन देखिन्छ। यसका अकर्मण्यताबाट घटेका घटनामा पीड़ित संघका सम्झौताले केही समय आक्रोश शान्त होला तर दिगो नहुन सक्छ। भूसे आगो जस्ता रहन सक्छ। शासक इमान्दार नभए कति बेला आगो दन्दनी सल्किन्छ थाहा पाइँदैन किनभने नागरिकका मौलिक हक लोकतन्त्रको प्राण हो। राज्यद्वारा यसको उल्लंघन हुनु मुलुकको भविष्यमाथि खेलवाड गर्नु हो।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो। भदौ शुक्ल पक्षको अष्टमी तिथि आज संविधान दिवस।
1: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: आज वार्षिक उत्सव मनाउँदै गरेका 13 थुमको रेडियो तिनजुरे 103.8 MHz र बझाङको रेडियो बुंगल 98.3 MHzलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
3: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
5: ४,400
4: आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी। गैर राजनीतिक

0: क्षेत्रका विज्ञलाई प्राथमिकता।
1: बजार भाव निरन्तर उकालो लाग्दै घिउ तेल र तरकारी सबैभन्दा महँगो। रेमिट्यान्स वितरण क्रम समेत बढ्यो।
0: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू। मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
1: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने। 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
2: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
1: फोन नम्बर 01-5670-924 5670-925।
3: काया कैरनमा अब खबरको सिलसिला। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अल्पत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फिक्तलो छ। संघ प्रदेश र पालिका बीचको विवाद समाधान गर्ने अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक, आवास, खाद्य, शिक्षा, स्वास्थ्य कार्यान्वयन संरचना पनि अल्पत्र नै रहेका छन्। यसबीचमा संविधान संशोधनको बहस पनि शुरू भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले असीम शाहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले 44,000 भन्दा धेरै सुझाव संकलन गरी प्रतिवेदन बुझाए पनि प्रतिपक्षी दलहरू प्रक्रियामा प्रश्न उठाउँदै बाहिरिएका छन्। संघीयता सहितको संविधानका 11 वर्ष संशोधन बहस शीर्षकको खबर नागरिक दैनिकले छापेको छ भने आजका अरू पत्र पत्रिकाले पनि यसबारेका खबर छापेका छन्। संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई स्मरण गरी आज संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको एक दशक बित्यो, यसको कार्यान्वयनबारे तपाईँ के भन्नुहुन्छ भनेर हामीले काठमाडौँ र ललितपुरमा भेटिएका केही नागरिकलाई सोधेका छौं।
4: मेरो नाम चाहिँ अञ्जु आचार्य, ललितपुर चाहिँ राम्रै छ त अहिले। अब संविधानमा त सम्झिनु पर्ने कुराहरू त अब महिलालाई राम्रो गर्नुपर्छ, कलेजहरू त अब चाल्नु पर्यो, गरौँ न रितलाई गर्नु पर्यो, अरू भन्नु केही होइन। हामीले
5: पहिला के भयो के भयो त्यो त थाहा होइन, पहिलेकोलाई राम्रो गर्नुपर्छ हामीले भन्ने त्यही हो। त्यहाँ भन्दा त के गर्नु सकिन्छ केही अनुसार।
6: मेरो नाम चाहिँ अधिवक्ता सञ्जय तिवारी। धेरै संविधान बने नेपालमा होइन, तर चाहिँ हामीले चाहिँ 2072 सालको संविधानमा हामीले धेरै मौलिक हक अधिकारहरू चाहिँ राखेका छौँ होइन। कता कता मलाई लाग्छ कि यो संविधानमा धेरै मौलिक हक अधिकार भएको कारणले गर्दाखेरि, धेरै स्वतन्त्रता पाएको कारणले गर्दाखेरि समाजमा अलिकति विकृति र विसङ्गति अलिकति बढेको हो कि जस्तो चाहिँ मलाई अहिले लाग्छ। राजनीतिक चेन्ज सँगसँगै एक किसिमको चाहिँ संविधान पनि चेन्ज गरेर सान्दर्भिक र एड्रेस गर्दै चाहिँ जानुपर्छ।
7: हजुर, भन्नाले हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन हजुर। उहाँहरूको विचार हो हजुर, हामीलाई त केही थाहा। उहाँहरूले राम्रो गरे राम्रो हुन्छ, नराम्रो गरे नराम्रो हुन्छ, त्यस्तै हो हजुर। के छ र एउटा ग्यास त यहाँ पाएको छैन।
8: म विक्रम गुरुङ, 72 सालको संविधानले नागरिकलाई सचेतन हुने, सशक्त हुने, आफैमा एवेरनेस हुने किसिमको कुराहरू, सुविधाहरू, धेरै कुराहरू चाहिँ नयाँपन आइसकेको छ, ठिकै छ।
7: मेरो फरक त अलिकति देखिया नदेखिया होइन, तर राम्रोसँग काम गरेर देखाएको भए पो काम देख्छ त। खालि आफूले आफ्नै भुँडी भरौँ, खालि आफ्नै भुँडी भरौँ, राम्रोसँग काम गरेर उ गर्नु पर्यो, त्यही हो।
1: राजदूत नियुक्तिमा राजनीतिक भागभण्डा र सिफारिशको परम्परा बदल्दै सरकारले गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकतामा राखेको छ। खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेर 13 देशका लागि राजदूत सिफारिश गर्दा अधिकांश उम्मेद्वार राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका छन्। मन्त्री परिषदको हिजोको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान लगायत 13 देशका लागि राजदूतको नाम सिफारिश गरेको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा राजदूत सिफारिश गरिएको यो पहिलो पटक हो। राजदूत नियुक्तिमा राजनीतिक आबद्धता भन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिइएको सरकारको दावी छ। मन्त्री परिषदको निर्णयसँगै लामो समयदेखि राजदूतविहीन रहेका विभिन्न नेपाली दूतावासमा नियुक्तिको बाटो खुलेको छ। बाँकी 8 देश अस्ट्रेलिया, रूस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिश गर्ने तयारी छ। राजदूत नियुक्तिमा गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकता शीर्षकको खबर नयाँ पत्रिकामा छ। यसैबीच नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। हिजो बसेको मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063/5 संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले बताउनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ।
3: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लोभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, 4400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता, अब जुनसुक कई जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाव मूल्य गएको साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाव गएको साउनमा 5.96% छ। गएको आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाव 1.68% थियो। 2082 कार्तिक यता यस्तो बजार भाव निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गएको कार्तिकबाटै बढ़न लागेको बजार मूल्यलाई पश्चिम एशियाको द्वन्द्व, त्यसबाट सिर्जित वस्तु तथा सेवाको आपूर्तिमा कमी सँगै नेपालमा आपूर्ति व्यवस्थापनमा असहज हुँदा मूल्य वृद्धि भएको जानकारहरू बताउँछन्। यही बेला भारतमा पनि मूल्य बढ़न थालेकाले त्यसको असर पनि नेपालमा परेको उनीहरूको तर्क छ। साउनसम्मको मात्र यो तथ्याङ्क हो। भदौ 10 भोटेकोसी बाढ़ीले जनधनको ठूलो क्षति गरेको छ भने सड़क तथा पुलमा पनि क्षति पुगेकाले आपूर्ति व्यवस्थापनमा झनै समस्या सृजना भएको छ। यसको असर आउँदा दिनमा देखिने जानकारहरू बताउँछन्। सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाव उपभोक्ता मूल्य वृद्धि दर गएको साउनमा 4.28% बढ़ेको देखाएको हो। गएको साउनमा वार्षिक बिन्दु उपभोक्ता मुद्रास्फीति 5.96% छ। अघिल्लो वर्षको त्यही महिनाको यस्तो मुद्रास्फीति 1.68% थियो। साउनमा मुद्रास्फीति बढ़ेको छ भने रेमिट्यान्स भित्रिने क्रम समेत बढ़ेको छ। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गएको साउनको तुलनामा रेमिट्यान्स आप्रवाह 29.9% वृद्धि भएको छ। आर्थिक वर्ष 2083-84 पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचित 21.8 महिनाको वस्तु आयात र 18.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने समेत राष्ट्र बैंकले जनाएको कान्तिपुरमा खबर छ।
2: जुम्लाको पातारासी लामरी गाउँका हर्क बुढाको बेचैनीको राप हरेक दिन बढ़दो छ। 3 हप्ता भन्दा लामो समयदेखि छोराको खबर पर्खिरहेका वहाँ समय लम्बिँदै जाँदा झनझन आत्तिँदै गर्नु भएको छ। छटपटीले वहाँलाई न भोक छ न त निन्द्रा। रसुवा हाइड्रो पावर सुरुङमा मजदूरी गर्न पुगेका एक्ला छोरा ध्रुव गएको भदौ 10 भोटेकोसी बाढ़ीपछि सम्पर्क विहीन हुनुहुन्छ। भोटेकोसी बाढ़ीपछि लामरी गाउँका 15 युवा बेपत्ता छन्। समग्र पातारासी गाउँपालिकाबाट भने 49 जना सम्पर्कविहीन छन्। पातारासीका यति धेरै युवा हराउँदा पनि खोजीका लागि स्थानीय सरकारले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। सम्पर्कविहीन युवाका परिवारजन भन्छन्, न सरकारको कोही मान्छे हाम्रो अवस्था बुझ्न गाउँ आइपुगेको छ, न सम्पर्कविहीन हाम्रो मान्छेको खोजीमा सरकार गम्भीर देखिएको छ। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा सम्पर्कविहीन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच माथिल्लो तिर्सुली एक जलविद्युत आयोजनाको टनेलभित्र खोज तथा उद्धार कार्यकै क्रममा थप 7 शव भेटिएका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट 3 टनेलभित्र छड़को जालीमा अल्झिएको अवस्थामा यसअघि हिजो 6 शव फेला परेका थिए र त्यसपछि 7 शव फेला परेको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य निरन्तर रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ।
3: मनास्लो हिमाल क्षेत्रमा रहेका ताल तलैयाको जोखिम अध्ययन गराउन दबाव दिने उद्देश्यले माथिल्लो गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवा हिजोदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 जना ती युवाले मनास्लो क्षेत्रका हिमताल पोखरी हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अघि सारेका छन्। उनीहरूले मनास्लो आधार शिविर भन्दा माथि समुद्री सतहदेखि 4900 मिटर उचाइमा अनसन थालेका छन्। केही दिन अघि स्थानीय प्रशासन मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापलाई जानकारी दिएका उनीहरूले विभिन्न 8 बुँदा अघि सारेका छन्। आमरण अनसनको नेतृत्व गरेका स्थानीय दावा नुर्बु लामाले सिरान क्षेत्रमा मनास्लो हिमाल रहेको र त्यहाँ एक दर्जन हाराहारीमा साना ठूला ताल रहेकाले ती तालबारे अध्ययन गरिदिनु पर्ने, तल्लो तटीय क्षेत्रका खोलामा पानीको बहाव बढ़दा सूचना प्रवाह गर्ने प्रणाली स्थापित गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। नागरिकमा खबर छ।
2: कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। कांग्रेसले हिजो आजदेखि ओडा अधिवेशन गर्दैछ। आज र भोलि आइतबार देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक रहेको छ। ओडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याको आधारमा फरक हुन्छ। एउटा ओडाबाट 23-75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले ओडा अधिवेशनका लागि सबै ओडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर 1 बाहेक अन्य ठाउँमा ओडा अधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्ने उहाँले बताउनु भएको छ। 15 महाधिवेशनमा होमी यो कांग्रेस, आजबाट देशभर ओडा अधिवेशन शीर्षकका खबर आजका पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पुतलीको गणना तथा विविधता र वासस्थान पहिचान गर्न सातै प्रदेशमा बिग बटरफ्लाई काउन्ट अभियान चलिरहेको छ। बटरफ्लाई वाचर्स नेपाल र ग्रीनालय नेपालको सहकार्यमा भदौ 16 शुरू भएको वृहत पुतली गणना अभियान असोज 14 रहनेछ। नेपालमा पाइने पुतलीका प्रजाति, संख्या र ठाउँ पहिचान गर्न तथा फोटो खिचेर अध्यावधि गर्ने उद्देश्यले गणना अभियान चलाइएको ग्रीनालय नेपालका संस्थापक सिद्धार्थ सापकोटाले बताउनुभयो। यो चौथो गणना हो। ग्रीनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहु, रूपन्देह, सुर्खेत, कञ्चनपुर लगायतका 25 ठाउँमा पुतली गणना भइरहेको छ। अभियानमा 100 भन्दा बढ़ी गणक संलग्न छन्। नेपालमा 695 प्रजातिका पुतली पाइएको अभिलेख छ। यसअघिको तेस्रो गणनामा देशभर 129 भन्दा बढ़ी प्रजातिका पुतली रेकर्ड गरिएको थियो। 5 दशकदेखि पुतलीबारे अध्ययन अनुसन्धान गरिरहेका महेन्द्र सिंह लिम्बू भने नेपालमा 700 पुतली पाइने दावी गर्नुहुन्छ। नेपालमा सबैभन्दा बढ़ी 392 भन्दा बढ़ी प्रजातिका पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। त्यसपछि काठमाडौँ उपत्यकाको गोदावरीमा पाइन्छ। त्यहाँ 350 भन्दा बढ़ी प्रजातिका पुतली अभिलेख गरिएको छ। विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमा मात्र पाइन्छ। सातै प्रदेशमा पुतली गणना शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। सन् 2026 अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। भर्जिनियामा हिजो अग्रिम मतदान शुरू भएको हो। इडाहो, मिनेसोटा र साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्। आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरू हुनेछ। यो चुनावमा अधिकांश राज्यमा गवर्नर र राज्य विधायिकाका लागि समेत मतदान हुनेछ। आउँदो नोभेम्बर 3 हुने चुनावले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव संचालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनु भएको छ। उहाँको प्रशासनले गैर नागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढ़ाउने प्रयास समेत गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टब साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने अपुष्ट सूचना वा दावीबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनु भएको छ।
5: अब खेल खबर। बंगलादेशका क्रिकेट खेलाड़ी अकबर अलीले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्। कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 24 अली सन् 2020 बंगलादेशले पहिलो पटक जितेको आईसीसी 19 मुनिको विश्वकप विजेता टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अभिजित 43 बनाएका थिए। यो खेलमा अली प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।
4: खेलकै अर्को खबरमा आज विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह हुँदैछ। जापानको आइचिन आयोगामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मनमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुवैमा भएको आयुवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्। यस्तै मनमती विष्ट 1900 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। एसियाका झण्डै 17,000 भन्दा बढ़ी खेलकर्मी यो महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको नाइचिन आयोगमा छन्। यो संख्या ओलम्पिकमा पनि भन्दा धेरै हो। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तम तयार रहेको छ। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, टेक बल, बास्केटबल, मोडन पेन्ट थालन, महिला भलिबल, सफ्ट टेनिस लगायतका खेलहरू भने शुरू भइसकेका छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। अब केही खबर संक्षेपमा। गैराती, मधेश प्रदेशको साथै गण्डकी, बागमती र कोशीमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा भने सङ्खुवा सभाको तासी गाउँ स्टेशनमा 88.2 मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषाको कमला नदी पोर्ता स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी, मधेश र गण्डकीका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: रसुवाको भोटेकोशी हिमबाड़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण 7 दिनभित्र पठाउन सूचना गरिएको छ। यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न समिति गठन गरेर विवरण माग गरेको हो। विभाग अन्तर्गतको क्षति मूल्यांकन समितिले क्षतिपूर्तिको तथा अन्य सम्बद्ध विषय समेतको आधार निर्धारण गरी राय सुझाव सहितको प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयलाई पेश गर्न विभागका निर्देशक केशव खतिवड़ाले बताउनु भएको छ।
4: संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको चासो उच्च रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो। खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरिरहेको पनि बताउनु भएको खबर गोर्खा पत्र दैनिकमा छ।
5: बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयको दरबन्दी पुनरावलोकन गर्दै 144 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसैबीच भाषिक, जातीय र सांस्कृतिक रूपमा नेपालको सबैभन्दा विविध प्रदेशमध्ये एक मानिने कोशीमा 13 स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। कानून न कायदा जी हजुरीमै फाइदा।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
4: 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
5: बजार भाव निरन्तर उकालो लाग्दै घिउ, तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स भित्रने क्रम समेत बढ़्यो।
4: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
5: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
4: र अन्त्यमा आजको कार्टुन, सामाजिक सञ्जालमा भेटिएको पुरानो कार्टुन लिएका छौं। संविधान दिवस सहित अनेक दिवस मनाउने गरिए पनि नागरिकमा भने त्यति साह्रो आशा र उत्साह छैन। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालयमा संविधान दिवस, एकता दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस लगायत लेखिएको लामै सूची छ। एकजना नागरिक भने हात थाप्दै त्यहाँ पुगेका छन् अनि सरकारका प्रतिनिधि जस्ता देखिने मान्छेले भन्दैछन्, के हात थापेको, दिवस मनाऊ दिवस। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईँ सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0975702008 98421-25969 98422-52496 98413-96686 र 98426-77878। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
4: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
3: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को सिआर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
3: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
4: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
3: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
4: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
3: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
4: र
3: विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति
4: एकाइ नम्बर
3: 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगन चुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
4: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहाल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
3: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
4: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित वडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98-420-92-388 र 98-525-53-54 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
0: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98-520-51-094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
7: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनको लागि दिएका फोटोहरू खिचेर धुलाउनु पर्ने धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माथि ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिडियो फोटो स्टुडियो छँदै छ नि टप चोक त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबै इलेक्ट्रोनिक एन्ड सिभ फोटो स्टुडियोमा नै गरिन्छ नि
8: के सहमति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माटी नगरपालिका चार ओखरबोटे सङ्खुवा सभा, मोबाइल 98 41 93 181 र 98 69 78 33 33।
10: सबै इलेक्ट्रोनिक्स एन्ड शिवा फोटो स्टुडियो।
11: Hanuma basa

भोलि गाईको बाक्लो दुध के साह्रो घिउ मर्ने हे कान्छी धीरेमा तित्री बोट जति पकाए नि मान्दिन कान्छी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: जा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तु गए छु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रू 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि, लक्ष्य संख्या 2, बजेट रू 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852058079, सङ्खुवा सभा 029420049, 9852773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम।

संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 7 बज्यो. सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्प श्रीफो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डबलगुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचखत नगरपालिका 8 सुनखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचखत नगरपालिका 8 चुनखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माझी नगरपालिका 4 डोटुङ्गा संखुवा सभा जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इनुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखीभुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरज राई टुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता तामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा चिनिसो गाउँपालिका 4 भोजपुर रवि पहाडी भगवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा चिनिसो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुनिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानिकी बिहान 7 बजेदेखि 8 बजेसम्म यो 1 घण्टाको समय अवधिबाट तपाईँले प्रत्येक दिन सुन्दै आउनु भएको छ। र व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशहरूलाई व्यवसायमा समेट्नेछौ। यदि सुन्दै हुनुहुन्छ भने तपाईँ फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। एकदमै बिहानीको व्यवसाय छ, यति बेला के गर्दै हुनुहुन्छ, साथीहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, त्यो त मैले यहाँबाट देखेको छैन होइन। तपाईँ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। बिहानीको व्यवसाय छ, यति बेला कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि बारीतिर जंगलतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू यति बेला बाटोतिर यात्रा गरिराख्नु भयो होला, कतिपय साथीहरू यति बेला घरै काममा खाना बनाउन होइन खाजा पकाउन व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला रेडियो सुनेरै बसिराख्नु भयो होला तपाईँ जहाँ हुनुहुन्छ होइन, तपाईँ कतिपय साथीहरू यति बेला ओछ्यानतिरै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। बिहानीको बसाइ छ, जनपुरतिर आज बिहानैबाट मजाले घाम लागिरहेको छ। आज लगभग 2-4 दिन पछाडि मौसम खुलेको छ चैनपुरतिर, तपाईँहरूकोतिर कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ यो भनौँ यो बसाइमा। र अब भने चाहिँ फटाफट फोन डायल गर्दै गर्नुहोला। हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 लाइन खुल्ला भइसकेको छ, सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला, फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, तपाईँले त्यहाँबाट पनि आफ्ना विशेष शुभकामना सन्देशहरू लेख्नै पर्ने भन्नै पर्ने छन् भने पनि लेखेर पठाउनुहोला, म समय मिले अनुसार म वाचन गर्ने नै छु। तपाईँले कमेन्ट गर्दाखेरि सो एकभन्दा बढी कमेन्ट नगरिदिनुहोला होइन, कि त अब तपाईँको कमेन्ट हराएकै हो भने अगाडिको कमेन्टहरू पनि तपाईँले अब फोनमा त देखिन सकिन्छ पुरा पुरा होइन, यता कम्प्युटरबाट हेर्दाखेरि चाहिँ तपाईँको ठ्याक्कै जम्मा 30 वटा भन्दा माथि गइसकेको छ भने तपाईँले फेरि पनि सुरु सुरुमा गर्ने साथीले कमेन्ट एकचोटि गर्नुहोला, र तपाईँले सोभन्दा एकभन्दा माथि होइन 2 भन्दा माथि चाहिँ कमेन्ट नगरिदिनुहोला। त्यसकै कारणले गर्दाखेरि धेरैजना साथीले कमेन्ट हराइरहेको हुन्छ होइन, म तपाईँले यो भन्छु। र अब पनि कार्यक्रम शुभ सन्देश मार्फत साथीले विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 3 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना। त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। र तपाईँ जो जति साथी जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, फोन लाइन खुल्ला छ। र आज असोज तीन गते संविधान दिवस परेको छ, आज संविधान दिवसको पनि तपाईँ सम्पूर्ण साथीहरूलाई एकदमै शुभकामना व्यक्त गर्दै गर्दै अब पनि पहिलो सांकेतिक कोसेली कार्यक्रममा म एकदमै मिठो देशभक्ति गीत राख्नेछु। गीतपछि म फेरि फर्केर आउने नै छु, तपाईँ कार्यक्रम सुन्दै गर्नुहोला, साथसाथै फोन पनि डायल गर्दै गर्नुहोला। यो मिठो एकदमै मिठो गीत तपाईँको लागि राख्दैछु, गीतपछि म आउने छु कार्यक्रम शुभ सन्देश सुन्दै।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको एकदमै यो मिठो गीत देशभक्ति गीत राखेको थिएँ मैले। गीत पश्चात पुनः स्वागत छ र अब पनि म ढिला गर्दिनँ, म तपाईँहरूकै फोन कलतर्फ लाग्छु र व्यवसायमा मैले धेरैजना साथीहरूलाई समेट्नुपर्ने हुन्छ। तपाईँको विशेष शुभकामनाहरू मैले व्यवसायमा समेट्नुपर्ने हुन्छ। यदि सुन्नुहुन्छ भने आउनुहोला। आजको लागि फर्स्ट लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्तर गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड
0: मर्निङ, नमस्ते, नमस्कार, शुभ बिहानी। कहाँबाट को बोल्नुभयो?
1: म यता भोजपुरदेखि बोल्दैछु, राजु कटुवाल।
0: हजुर हजुर, एकदमै भोजपुरदेखि बोल्दै हुनुहुन्छ राजु कटुवाल। अनि के छ हाम्रो राजु कटुवालजीको खबर खबर सुनाइदिनुहोस् न।
1: ठिकै छ मिस, अब पानी पर्छ अहिले चाहिँ रोकिरहेको अवस्था छ, अहिले चाहेको छैन। अब समग्रमा सुक्खा सुक्खा जिन्दगी चल्दैछ, समग्रमा आराम हुनुहुन्छ हजुर?
0: हजुर हजुर, म एकदमै आरामै छु भन्दा पनि होइन, एकदमै यो चिसोले गर्दाखेरि होला अलिकति घाटेतिर समस्या भइरहेको छ, एकदमै अब यो मौसम चेन्ज हुनको लागि होला, एकदमै गाह्रो गाह्रो नै हुन खोज्दैछ र पनि अब त्यति धेरै गाह्रो चाहिँ भएको छैन भनौँ न है।
1: हो त, यो बेला पनि अब गर्मी र जाडो छुट्टिने बेला हो कि, अनि यो अब अलिक स्वास्थ्यको ख्याल गर्नु होला, स्वास्थ्यको कामना पनि भने मैले। हजुर, आज हाम्रो अरुण एफएम रेडियो अरुण हाम्रो मतलब पुरानो मान्छे, पहिला सुन्ने गर्थ्यो, कहिले काहीँ इन्टरभ्यू पनि मैले दिएको थिएँ हाम्रो दुर्गा सरले, कहिले काहीँ अवसर दिनु भएको छ लगायत सम्पूर्ण रेडियो कर्मी सर मिसहरूको लागि, सम्पूर्ण सर मिसलाई मेरो तर्फबाट अब संविधान दिवसको धेरै धेरै शुभकामना है त तपाईँहरूलाई।
0: हजुर ल, हुन्छ, हजुरलाई पनि एकदमै शुभकामना व्यक्त गरेँ है त मैले। हुन्छ, आउनुभयो यो बसाइमा। हजुर ल, हुन्छ,
1: हजुरलाई शुभ रहोस् आफ्नो सफलता कामना भने, अनि रेडियो अरुण होल इन्टरटेनको लागि आजको दिन शुभ र सत्कार सफलता कामना, सबैलाई संविधान दिवसको पनि शुभकामना, अनि आजको दिन सबै रेडियो अरुण सम्पूर्ण साथीहरूको दिन शुभ र सत्कार सफलता कामना भन्दै सबैलाई मिठो सम्झ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राजु कटुवाल भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: हजुर, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर, मनिषा पोया बोल्दै हुनुहुन्छ, चैनपुर भन्ज्याङको साथी।
2: हजुर
0: हजुर, अनि के छ हाम्रो मनिषाको खबर खबर? बिहानीको बसाइ छ, त्यो बेला के गर्दै हुनुहुन्छ नि?
2: एकदमै ठिकै छ भनौँ न, अब बारीतिर घाँस काट्नु जानु लागेको भनौँ न।
0: हजुर, खबर सबै ठिकै छ, राम्रै छ, बारीतिर घाँस काट्नको लागि जाँदै हुनुहुन्छ?
2: हजुर
0: हजुर, ल एकदम राम्रोसँगले जानु होला, अनि चाँडो घाँसको भारी पुर्याएर फर्कनु होला है त। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको बसाइमा छौँ, यो बसाइमा तपाईँको विशेष शुभकामना सन्देश तर्फै लागौँ।
2: शुभकामना सन्देश राख्नु पर्दा त ओके, यु आर वेलकम। अनि त्यसमा हाम्रो छुट्टी दिदी हुनुहुन्छ सानो कमललाई, अझ कार्य सफलताको देश शुभकामना व्यक्त गर्न चाहन्छु। नाना सुन्नु सुन्छ दिदी सबैलाई।

0: त्यसलाई विशेष कार्यक्रम गरेको दिन सम्पूर्ण साथीहरूलाई विशेष कार्य सफलताको दिन शुभकामना व्यक्त गरेको होला उदय.
1: हजुर साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा पै आउनुहुन्थ्यो, उहाँसँग म छुटे. उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्यार गर्छु. हेलो गुड मर्निङ, नमस्ते.
2: हेलो गुड मर्निङ, नमस्ते.
1: नमस्कार. हजुर गुड मर्निङ, नमस्ते. नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुरको शुभ नाम. हजुर अरुण पहाडी भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ. अनि के छ हाम्रो वरुणको खबर खबर सुनाउनुहोस्, यो बिहानीको बसाइ के गर्दै हुनुहुन्छ?
2: मेरो ठिकै छ, राम्रै छ. अलि छोडाउन सुरु गर्न आँटेको अब चाहिँ.
1: हजुर खबर ठिकै छ, राम्रै छ. अलैँची छोडाउँदै हुनुहुन्छ है? हजुर अलिअलि घाम लाग्दैछ, यस्तै छ. आज बल्ल बल्ल घाम लागिरहेको छ यता सङ्खुवा सभा चैनपुरतिर चाहिँ. अब के हुने हो भरे दिउँसोतिर त ठ्याक्कै भन्न सकिँदैन. हजुर ल हुन्छ. अनि आउनुभयो कार्यक्रम यो शुभ सन्देशको बसाइमा, तपाईँको शुभकामना सन्देशतर्फै लागौ.
2: विशेष गरी तपाईँलाई नै आजको दिन एकदम शुभ रहेछ नि कार्यक्रमलाई धेरै शुभकामना भन्न चाहन्छु. अनि त्यसै गरी हाम्रो आज जन्मदिनमा हाम्रो पिछे शङ्कर हुनुहुन्छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि यात्रामा हुनुहुन्छ माइजू, यहाँ बाटो खाँचबारीसम्मको उहाँ माइजूलाई एकदम शुभयात्रा भन्न चाहन्छु. अनि हाम्रो आशिष नयन, ढकाल धर्मराज, रोमन मोक्तान तामाङ, सुरु ल्याएको छ सुन्नु सुन्ता सुन्ता सुनु सानो कमला. अनि त्यसै गरी हाम्रो हुनुहुन्छ स्काई नवीन, अनि सुमी लिम्बू लगायत धेरै साथीहरू हुन्छ. अनि हाम्रो तामिङ निर्मला सबै सबैलाई आज दिन एकदम शुभ रहोस्. अनि हाम्रो कृष्ण तामाङ भाइलाई पनि आज दिन शुभ रहोस् भन्दै छुट्टिन्छु. ल बाई बाई.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट, उहाँसँग पनि म छुटे. उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो गुड मर्निङ, नमस्ते. हजुर गुड मर्निङ, नमस्कार. कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरको पौवादुम्बाबाट बिनु दिलु रुङभाङसा भन्नुभयो. हजुर दिल कुमारी रुङभाङसा बोल्दै हुनुहुन्छ. तपाईँको अलिक छोटोमा नाम भनिदिनुहुन्छ, म त ठ्याक्कै झुकिहाल्छु क्या. हजुर अनि के छ भन्नुहोस् न. हजुर हजुर पहिलादेखि अब नाम दिलकुमारी रुङभाङसा भन्नुहुन्थ्यो, अनि लास्टमा आएर अहिले दिलु मात्रै भन्दाखेरि मलाई चाहिँ अलिकति सुहाएन क्या, त्यही भएर मैले चाहिँ लामै भन्नु नै लाइ नै कोसिस गरेको थिएँ अघि भर्खर त. हजुर ल अनि के छ हाम्रो दिलुजीको खबर खबर सुनाउनुहोस्, आज केही समय पछाडि आउनु भएको छ.
3: खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ. मौसमको बारेमा कुरा गर्नुपर्छ, एकदम मजाले घाम लागिरहेछ. अनि तपाईँहरूकोतिर के कस्तो छ नि, म सन्चै हुन्छ.
1: हजुर हजुर खबर सबै ठिकठाक छ, राम्रै छ भनौँ. मौसम घाम लागिरहेको छ, यस्तै छ भनौँ न है. हजुर ल हुन्छ. अनि आउनुभयो कार्यक्रममा यो बसाइमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ.
3: हजुर सन्देश राख्नु भन्दा सर राख्नु पर्दा सडक र फुम्चा तपाईँ लगायत रेडियो अरू नै अर्ली कार्टुनको लागि नै शुभ दिन साथमा मिठो नयाँ सम्झना अनि कार्यक्रमबाट पनि शुभकामना भन्न चाहन्छु. अनि आज हत्या विजल राई अनि दाई चाहिँ भोजपुरबाट खाँचरीसम्मको यात्रामा हुनुहुन्छ, उहाँहरू दुवैजनालाई यात्रा सफलताको शुभकामना राम्रोसँग जानुहोला भन्न चाहे. अनि भोजपुरबाट विराटनगरसम्मको यात्रामा हुनुहुन्छ दाई, उहाँ दाईलाई पनि यात्रा सफलताको शुभकामना राम्रोसँग जानु है दाई भन्न चाहे. अनि शङ्ख सभातिर रहनुहुने दाई भाउजू भदै भदैनी दादालाई पनि शुभ दिन, तपाईँ मिठोमा सम्झना धेरै सम्झिँदा चाहिँ टाढा भए पनि भन्न चाहन्छु. अनि शङ्ख सभातिर तयारी भयो भने सम्झना रुम्बाङका निमिता प्रेमिनी मुसुर्का रञ्जना बाइङलाई दिन चराएर पनि शुभ दिन भन्न चाहे. अनि बिरामी छ भदै सिरिया रुम्बाङका भदैनीलाई शीघ्र सफलताको शुभकामना प्राविनी हुनु है भदैनी भन्न चाहे. अनि मेरो भोजपुरमा रहने घर परिवार पनि सबैजनालाई मिठोमा सम्झना भन्न चाहे. अनि अहिलेको समयमा प्रोग्राम सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई शुभ दिन, साथमा मिठोमा सम्झना भन्दै जान्छु ल. नमस्ते, टेक केयर, बाई.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला दिलुरुङभाङसा हुनुहुन्थ्यो भोजपुरबाट, उहाँसँग म छुटे. उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो गुड मर्निङ, नमस्ते.
4: गुड मर्निङ फ्याफुल्ला.
1: हजुर गुड मर्निङ फ्याफुल्ला, नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: रचना लामा.
1: हजुर रचना लामा बोल्दै हुनुहुन्छ है, संखुवा सभाको ठ्याक्कै तपाईँ. हजुर हजुर हजुर तल्लो पाङ्ठा भन्नुभयो. हजुर हजुर एकदमै. अनि के छ हाम्रो रचनाको खबर खबर? ओहो धुम्मा छ, चिसो छ भनेपछि अब खाँदारी तल्लो पाङ्ठा भन्नुभयो. कति नम्बर छ नै पर्छ कि? हजुर खाँदारी छ तल्लो पाङ्ठा भनेपछि घाम लागेको छैन है त्यतातिर अहिले? ओहो चिसो छ, आफ्नो ख्याल गर्नुहोला है त. हजुर ल हुन्छ, अनि आउनु भयो कार्यक्रममा व्यवसायमा. तपाईँको शुभकामना सन्देशतर्फै लागौ.
4: स्पेसल त अरुण एफएम सुनेर बस्नेहरूले सम्पूर्ण साथीहरूलाई अनि तपाईँलाई नै आज दिन शुभ रहोस् भन्न चाहन्छु है. अनि सेभेनमा हुनुहुन्छ आमा, अलिक बिरामी हुनुहुन्छ अरे, आमालाई गीत छन् भन्न चाहन्छु. अनि आशा मेरो छोरा बेबी डेनिस छन् अनि भर्खर फोन गर्ने साथी वरण छन् धेरै सम्झिरहेको छु भन्न चाहन्छु. चौधतिर हुनुहुन्छ भाइ शिक्षा तामाङ अनि कुबेरतिर हुनुहुन्छ प्यार साथी कल्पनालाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु. अनि प्यारो साथी अनुजलाई धेरै धेरै मिस गरिरहेको छु है. सबैलाई बिर्सेको छैन अनि लक्ष्मीजन थापालाई पनि सम्झिरहेको छु है भन्दै गुड मर्निङ नमस्ते फ्याफुल्ला बाई बाई.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला रचना लामा हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ, म उहाँलाई अनुहार गर्छु, त्यसपछि म कमेन्ट हेर्नेछु कहाँबाट को हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते. हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? सानु सरगम राई बोल्दै हुनुहुन्छ उदयपुरबाट. हजुर के छ नि हाम्रो सानु सरगमजीको खबर खबर सुनाइदिनुहोस् न. हजुर खबर सबै ठिकै छ, राम्रै छ. अनि यति बेला के गर्दै हुनुहुन्छ? हजुर ड्युटीतिरै छु हो, होइन अब ड्युटी त गर्नै पर्यो होइन र? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, शुभकामना सन्देश तर्फै लागौ.
5: आइदी के गरे हस्बेन्ड यात्रामा हुनुहुन्छ, उहाँलाई शुभयात्रा राम्रोसँग व्यापार गरेर घर फर्किनु होला भन्नु चाहे. अनि अलिक बिरामी छिन् मेरी छोरी जाना, उसलाई गेटहरू छन् छोरी भन्न चाहे. अनि मुरुङतिर हुनुहुन्छ नाना दुर्गा गुरुङ र छोरा युगलना सिंह पनि बिरामी हुनुहुन्छ, उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना आफ्नो केयर गर्नु होला भन्न चाहे. अनि भोजीतिर हुनुहुन्छ बाबा मम्मी दाई भविन्द्र मौसम भाउजी निशा सिर्जना भाइ गजेन पनि सोरेन भन्न जाए. नाना सुस्मिता नासिरिङ अनि दादा सागर घालकुलुङलाई पनि सोरेन भन्दै जान्छु भाइ.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सानु सरगम राई उदयपुरबाट, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ. यति बेला कमेन्ट तर्फै लाग्छु म. यति बेला कुमारी योङखाङ लावतीले मिस यु अल भन्नुभएको छ, लिम्बू विजयले ट्याप ट्याप अल गाइज भन्नुभएको छ. साथीहरू तपाईँको कमेन्ट सुरु सुरुमा गर्ने साथीको कमेन्ट हराइरहेको छ, तपाईँलाई फेरि पनि भन्न चाहे कमेन्ट गर्नुहोला. ढकाल धर्मराज हुनुहुन्छ, नमस्ते गुड मर्निङ अनि संविधान दिवसको शुभकामना. म ढकाल धर्मराज बिर्तामोड झापा गर्वैहाल दुबईबाट कार्यक्रम सुन्दैछु. आज जन्मदिन मनाउने धनकुटाकी बहिनी लक्ष्मी पुरी, विराटनगरकी साथी नम्रता मगर, इलामका साथी अनमोल देशराजलाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्छु भन्नुभएको छ. राजकी सबकी मगरले गुड मर्निङ अल भन्नुभएको छ. ईश्वरी मेवाङ राई हुनुहुन्छ, गुड मर्निङ सिस्टर, म भोजपुरबाट ईश्वरी मेवाङ. आज जन्मदिनमा बर्थडे परेको छ, उहाँले लेख्नु भएको छ भदै प्रगम मेवाङलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ. सुमन गुरुङले पनि हेभ अ नाइस डे अल भन्नुभएको छ. त्यसै गरी यति बेला राई सँगसँग हुनुहुन्छ, जन्मदिनको अथा शुभकामना त्रिलोक किराती जीव र छोरो सिरल श्रेष्ठ. अनि त्यसै गरी लाई जन्मदिनको विशेष शुभकामना र शुभ दिन भनेर पनि उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ. सबैमा शुभ दिन हो, शुभ दिनको कामना गर्छु भन्नुभएको छ उहाँले. फङ्सा लिम्बूले पनि शुभ दिन अल भन्नुभएको छ. राजकालीकोटेले हेलो गुड मर्निङ नमस्ते मि झापाली हिरो. राजकालीकोटे बिर्तामर झापा 10 नौ युएबाट कार्यक्रम सुन्दैछु है भन्नुभएको छ. त्यसै गरी दिनेश माध्याङ देवान हुनुहुन्छ, हेलो गुड मर्निङ. अनि हेलो गुड मर्निङ सिस्टर, नमस्ते शिवारो, देवान देवान बिरतामर झापा हाल रोमानियाबाट प्रोग्राम सुन्दैछु है, सबै सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी सञ्जीव राईले पनि मिस यु अल भन्नुभएको छ। सागर गिरीले हेलो हाई गुड मर्निङ नमस्ते, नमस्कार म अर्जुन धारा झापाबाट सागर गिरी शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुरको लागि अनि सबैमा शुभदिन भन्दै जान्छु है, बाई बाई भन्नुभएको छ उहाँले। टिकाराम सुनवारले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी यति बेला अस्ति सोताङले शुभदिनको कामना सबै सबै साथीहरूमा भन्नुभएको छ। नम्रता शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म भोजपुर घर भइहाल काठमाडौँबाट सुन्दैछु है, मुटु छोरालाई धेरै माया सम्झना छ भन्नुभएको छ। त्यसै गरी पासाङके शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, भोजपुर किमालुङबाट हो पासाङके शेर्पा, शुभ सन्देश राख्नु पर्दा फर्स्टमा हजुरको लागि एन्ड सबै साथीहरूको लागि भन्नुभएको छ। मिडिया प्रेमी मन कुमारी कान्छी गुलुङले पनि शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला गणेश पहाडीले पनि सरी गंगा पहाडी हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। यति बेला फोन लाइनतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुर किमालुङबाट चामलिङ निर्मला राई बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो निर्मलाको खबर खबर सुनाइदिनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, घाम लागिरहेको छ है? हजुर ल हुन्छ, आउनुभयो यो बसाईमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त। निर्मलाजी, हेलो निर्मलाजी, साथी हुनुहुन्थ्यो चामलिङ निर्मला भन्दै हुनुहुन्थ्यो भोजपुरबाट, उहाँसँग मैले कुराकानी गर्न सकिनँ, उहाँको केही त नेटवर्कमा समस्या हुनसक्छ, उहाँको मैले आवाज सुन्न सकिनँ, त्यही भएर मैले फोनलाई यतैबाट डिस्कनेक्ट गर्न बाध्य भएँ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अनेर गर्छु। हेलो नमस्ते,
6: गुड मर्निङ नमस्ते दिदी।
1: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर एलिसा बान्तवाराई भोजपुरबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो एलिसाको खबर खबर? हजुर मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लगाऊ।
6: आज विशेष जन्मदिन परेको छ, सँगसँगै घर भई भोजपुरतिर हुनुहुन्छ भाउजू।

0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट एलिसा बान्तवा, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला सुषमा छेत्री थामी हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते, सुन्दैछु यता बुटवालबाट, सबैमा शुभदिनको कामना गर्छु है भन्नुभएको छ। सौरभ केसी हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते, बागसाउन नगरपालिका आठको मञ्च हाल भारतको गुजरातबाट सुन्दैछु, शुभ दिन अल भन्नुभएको छ। मातृका बस्नेत हुनुहुन्छ, गुड मर्निङ, हजुर सबैमा सन्दना छ है भन्नुभएको छ। सौगात सुब्बाले पनि यति बेला साथीहरू सरिना गुरुङ लगायत सबैमा शुभ दिन भन्नुभएको छ। यति बेला म फोन लाइन तर्फ लाग्छु, कोही मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो नमस्ते।
1: हेलो गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धरानबाट तीर्थ राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो तीर्थको खबर खबर?
1: हजुर एकदमै ठिकै छ भन्नुपर्छ, म हिजो मात्रै धरान झारेको, अनि सबै ठिकै छ। धरानतिरको मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि घाम लागिरहेको छ भन्नुपर्छ, अनि के कस्तो छ तपाईँ लगायत त्यता पुछिरहेको खबर मौसमको बारेमा पनि थोरै सेयर गरिदिनुहोस्।
0: हजुर खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नु पर्ला। मौसम आज चाहिँ बिहानैबाट मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त तीर्थजी। हजुर हजुर पक्कै पनि, अब हेरौँ मौसम हो होइन, भरे पानी नि पर्न सक्छ, घाम पनि लाग्न सक्छ, त्यो ठ्याक्कै यति बेला त म ठ्याक्कै भन्न सक्दिनँ होइन। अब भनौँ अब जति अहिले त बिहानै छ होइन, अब भरे भरे हेर्दै जाउँ के कस्तो हुन्छ। हजुर ल हुन्छ, अनि आउनुभयो तीर्थजी कार्यक्रममा, यो समयमा तपाईँका शुभकामना सन्देश राखै लागौ न त।
1: हस् हुन्छ, यो विषयमा मेरो शुभ सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँ लगायत अरुण एफएम होल एन्टायर टिमलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु, र के साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुन्छ सुरज राख्नु हुन्छ, मिडिया उपेरे मेनिमु शेर्पा, पूजा लकन्द्रे, सानुमाया शेर्पा, रिमा थामी, रञ्जना बाइङ राई, सुस्मितनाथ सिरिङ, अनु शेर्पा, भूमिका राई लगायत साथीहरू धेरै हुनुहुन्छ ज जसले मलाई तीर्थ भनेर चिन्नुहुन्छ, र ज जसले जुन जुन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुन्दै बस्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट छुटेर जान चाहन्छु। हस्त नमस्ते, बाबा टेक केयर।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो तीर्थ राई, यति बेला खाँदबारी गर्दै हाल धरानबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हजुर
2: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, पूर्वेली आकाश बोल्दै हुनुहुन्छ है धरानबाट नै?
2: हजुर हजुर पक्कै पनि।
0: हजुर अनि के छ आकाशजी एकदम बिहानीको बसाई के गर्दै हुनुहुन्छ?
2: खबर ठिकठाक छ, बिहानीको बसाई हो त्यही नै हो, बिहान उठेर त्यतिकै बिहान नास्ता गर्दै हजुर सुन्दै बसिरहेको है।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, अनि अब चिया नास्ता पिउँदै बसिराख्नु भएको छ है?
2: हजुर हजुर
0: हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम व्यवसायमा, तपाईँको शुभकामना सन्देश रफै लागौ।
2: हुन्छ, फर्स्टमा त हजुर लगायत हाम्रो अरू नेता मिन्दाजीलाई नै शुभ दिनको कामना गरे, अनि आज जन्मदिन मनाउने हाम्रो दिवस सेमजङलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना, अनि अन्य शुभकामना राख्न पर्दा हाम्रो दिदी भूमिका राई, कमला मुखिया, हाम्रो बिहानी अनुष्का हुनुहुन्छ, भाइ मिना शेर्पा, भगी सिन्ता गुलुङ, हाम्रो जुना लिम्बू, वरुण जन्चाले, उहाँ सँगसँगै एलिसा बान्ता राई, हाम्रो भोजपुरतिर सानु कमला राई, विराज कला, कानी कमला भने, मुक्सल निर्मला भने, लक्ष्मी सोताङ, सोनी शेर्पा, मोहन लगायत यो टाइममा प्रोग्राम सुनेर बस्छौँ, हाम्रो राजकाली मगर, उहाँ सँगसँगै थकल धर्मराज, बाँकी सबै मेरो साथीहरूलाई शुभ दिनको कामना जोगै छुट्टी ला।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरानबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म कमेन्ट लिन्छु, त्यसपछि म गीततर्फ लाग्छु। मिडिया प्रेमी निर्मला वनिम हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यो छोरी मिखिम लिम्बू फुङसा, त्यसै गरी तिलोक किरातीलाई भन्नुभएको छ। लक्ष्मण मगर हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, सुमिता शिष के छ खबर, म चाहिँ तिन्जुर मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरीबास दुई धनकुटा हाल मलेसियाबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी यति बेला विवश गौतमले पनि, विवश त नभनौँ, उहाँको नाम म जहिले झुकिरहेको हुन्छु, भविष गौतम हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते, कस्तो छ हजुरलाई भन्नुभएको छ। मलाई ठिक ठिकै छ भन्नुपर्छ है त भविष जी। उहाँले लेख्नु भएको छ, सुन्दैछु है प्रोग्राम सबै समयमा शुभ दिन भन्नुभएको छ। चन्द्रमाया तामाङले हेलो गुड मर्निङ सुमिता, म पनि सुन्दैछु यता पास कमनबाट, चन्द्रमाया तामाङ हो, सबै समयमा शुभ दिनको कामना गर्छु है भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म फेरि गीततर्फै लाग्नेछु। दोस्रो साङ्गीतिक कोजीले एकदमै मिठो गीत छ, राजेश पाण्डेको आवाजमा रहेको एकदमै मिठो गीत, देशभक्ति गीत सुन्दैरहनु होला। गीत पछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश व्यवसायलाई सुन्दै रहनु।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702608, 9841-25-999, 9842-52-496, 9841-93-686 र 9842-76-778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाखे सल्लाह देखेर के पाक बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
2: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

हजुर, कार्यक्रम शुभ सन्देशको पसलमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरङ्ग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हामीलाई फ्रिक्वेन्सीबाट पनि रेडियो मार्फत कार्यक्रम सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ हप्ताको सातै दिन सातैबाट यानिको बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँकै साथमा रहन्छौ। यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्नुहोला 98 40 68 68 23 को लाइन खुल्ला छ। म ढिला गर्दिन, म फोन लाइन तर्फ लाग्छु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर, शङ्खुवा सभा कुन ठाउँबाट हो? बिमला कुलुङजी, हजुर खातबारी चेवाबाट भन्नुभयो? हजुर, खातबारीबाट बोल्दै हुनुहुन्छ है? के छ नि हाम्रो बिमलाको खबर खबर सुनाउनुहोस् न, यो समयमा के गर्दै हुनुहुन्छ? ठिकै छ, राम्रै छ, बसिराख्नु भएको छ है? हजुर, ल हुन्छ, अनि आउनुभयो यो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लगाऊ। को कसको लागि? हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला बिमला कुलुङ खानबारीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। हजुर, के छ निमा यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, खबर ठिकै छ, राम्रै छ, कामतिर जाँदै हुनुहुन्छ है? हजुर, ल एकदम राम्रोसँगले जानुहोला। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ। हजुर नमस्ते, टेकियोर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, सिराहाबाट सरोज मैथिल बोल्दै हुनुहुन्छ। अनि के छ सरोजको खबर खबर सुनाउनुहोस्, व्यवसायमा के गर्दै हुनुहुन्छ?

0: लाई अनि लगायत अब साथीहरूको धेरै भन्दा धेरै हुन्छ विशेष चाहिँ अहिले जति कति साथीहरूको जान सिकाएपछि उहाँ पनि राम्रो आसँग प्रतिभा मलाई माया बहिनी बिनाएर सम्पूर्ण श्रोताहरूलाई सुधारिन्छ कामना विशेष
1: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सरोज मैथिल हासिराबाट उहाँसँग पनि म छुट्टेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर ओहो रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् त्यति बेला के गर्दै हुनुहुन्छ हजुर भनेपछि खबर सबै ठिकै छ राम्रै छ बिहानीको बसाइ छ यो बेलामा के गर्दै हुनुहुन्छ नि हजुर भनेपछि हामीलाई सुन्ने काम भइरहेछ है हजुर ल एकदमै खुसी लाग्छ आउनुभयो अनि यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ न त हजुर हजुर हस् थ्याङ्क यू
0: अनि अहिले त्यसरी जन्मदिन पढाउनु हुँदैछ बोसोतिर कतै हुनुहुन्छ तिम्रो किरातिर सुरज शेर्पा बाबुलाई जन्मदिनको धेरै शुभकामना अनि आउने दिनमा जन्मदिन आइरहेको छ हाम्रो दुपिन किरण र हाम्रो सन्तोष लिम्बूले अझै तपाईँको धेरै शुभकामना अनि अस्वस्थ हुनुहुन्छ मेरो मम्मीलाई त्यो गर्छौँ भन्छु अनि दिनकालाई पनि शुभदिन कम्युनी अरे दिना हुनुहुन्छ धनखेल थामी अन्जामालाई पनि शुभदिन अनि रिमा थामी भुनीलाई पनि शुभदिनको कम्युनी अरे अनि त
1: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटाबाट उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ लगभग हामी कार्यक्रमको अन्तिमतिर नै छौँ म दुईजना साथीसँग फटाफट कुराकानी गर्छु यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते हेलो गुड मर्निङ नमस्ते हजुर हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नु भयो अलिक ठुलो बोलिदिनुहोस् न हजुर हजुर भोजपुरबाट तपाईँको शुभ नाम हजुर उर्मिला राई आवाज एकदम सानो छ अलिक ठुलो बोलिदिनुहोस् न हजुर ठुलै बोलिराख्नु भएको छ यहाँ चाहिँ आवाज एकदमै सुन्न गाह्रो नै भइरहेछ अनि के छ उर्मिलाजी यति बेला के गर्दै हुनुहुन्छ हजुर भनेपछि जङ्गलबाट आएर घरतिरै बसिराख्नु भएको छ हजुर ल हुन्छ अनि आउनुभयो तपाईँको शुभकामना सन्देश तर्फै लागौ उर्मिलाजी तपाईँको आवाज एकदमै सुन्नु गाह्रो भयो हामी छोड्छौँ है हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला उर्मिला राई भोजपुरबाट उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश सबैजनामा एकमुष्टमा राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते
2: गुड मर्निङ
1: हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो हजुर भोजपुरबाट बोलिराख्नु भएको छ कल्पना यो हो नि त आवाज भनेको त होइन हजुर तपाईँको यही नम्बरमा आवाज अस्ति यति सानो आउँदै फेरि यही नम्बरमा तपाईँको आवाज यति ठुलो आउँदाखेरि म त दङ्ग परे त हौ कल्पनाजी
2: यो चाहिँ फोन परिवर्तन हो
1: ए भनेपछि फोन परिवर्तन ल भनेपछि अब तपाईँले पनि अब नयाँ फोन किनिसक्नु भएको छ ए भनेपछि तपाईँको पुरानो फोन जस्ट यो सिम भएको फोन चाहिँ अलिकति बिग्रिया रहेछ है त्यही भएर आवाज पनि सानो थियो अहिले त जो ठुलो आवाज एकदम ठिक्क आइरहेछ नि त
2: बोक्नलाई

0: परिवर्तन गरेर बोकिरहेको
1: छु। हजुर, दुःख सुख परिवर्तन गरेर बोकिराख्नु भएको छ, एकदम राम्रो छ, होइन, आवाज ठुलो आइरहेछ। हुन्छ कलमन्दाजी, अनि आउनुभयो यो बसाईमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
0: हुन्छ, सर्वप्रथम तपाईँलाई शुभ दिन, कार्य सफला, शुभ कामना, बाँकी दिन शुभ बितन होला भन्छु। अनि मेरो छोरी कटिना लामो समयदेखि बिरामी छिन्, उसलाई शीघ्र स्वास्थ्यको कामना व्यक्त गर्छु। अनि हिजो जन्मदिन मनाउने मेरो छोरीको साथी छोरी, उसलाई जन्मदिनको ढिलो भए पनि साथीको साथ मबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छु। अनि मेरो छोरी करिनालाई शुभ दिन, अनि लास्टमा चाहिन्छु
1: हजुर। नमस्ते टेकियर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट, उहाँसँग म छुट्यो, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। र अब पनि म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, किनकि मैले पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसकेको छ। मैले जति नै छिटो बिदा मागेर जानु खोज्दा पनि अन्तिममा 8 बजिहाल्छ, त्यही भएर आजदेखि चाहिँ मलाई अलिक छिटो बिदा माग्ने कोसिस गर्दैछु, बिदा लिने कोसिस गर्दैछु। म अब फोन कल लिन सक्दिनँ है साथीहरू, दुःख नगर्ने होला भन्न चाहन्छु। यति बेला केही कमेन्ट छन् ती कमेन्ट पनि म हेरिहाल्छु। नवीन निश्चल राईले हेलो गुड मर्निङ नमस्ते, नवीन निश्चल राई भोजपुरबाट आज जन्मदिन मनाउनु हुने दाजु त्रिलोक किरातीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी यति बेला अनुष्का राईले पनि मिस यु ओल भन्नुभएको छ। त्यसै गरी आलम्ब्री होम राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, सङ्खुवा सभा खादारीबाट विमला कुलुङ हो भन्नुभएको छ। उहाँको टाइटल नाम त खतरा रहेछ नि त विमलाजी, मैले पढ्नु पो जानिनँ कि बा, यसो फेरि एकचोटि हेर्नेछु। त्यसै गरी ठिकै छ उहाँको नाम। त्यसै गरी विनिता दाहाल सुबेडी हुनुहुन्छ, हेलो दिदी के छ खबर, सन्चै हुनुहुन्छ, म डिकेटीबाट है, गुड मर्निङ विशेष अलको लागि भन्नुभएको छ। सुमिला शेर्पाले पनि यति बेला गुड मर्निङ अल भन्नुभएको छ। सानु कमलाले हेलो गुड मर्निङ सुमिता, हेलो गुड मर्निङ सुमिमी, म सानु कमला फ्रम चैनपुर भन्ज्याङबाट प्रोग्राम सुन्दैछु, शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी लक्ष्मण सिंह हुनुहुन्छ, उहाँले हेलो दिदी दर्शन नमस्ते, मापन निर्देशन भारतको नासिक कार्यक्रम तरिका, यति साह्रो भाषा चाहिँ नबोल्दिनु न हौ साथी, म नेपाली भयो तपाईँ पनि नेपाली तर इन्डियन भाषा नबोल्दिनु न, मलाई पढ्नु आउँदैन, म पनि सुन्दैछु भन्नुभयो होला उहाँले। उहाँले मेलोडी नगरपालिका 8 घरमै हाल यति बेला भारतबाट कार्यक्रम सुन्दैछु भन्नुभयो होला। तपाईँको भाषा चाहिँ म एकदम बुझ्दिनँ है साथी। यति बेला छेत्री कान्छे हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते भन्नुभएको छ। सुजन राईले पनि गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी यति बेला सुजन कार्कीले पनि शुभ बिहानी नमस्कार, म सुजन कार्की धरानबाट, आज मेरो जन्मदिन परेको हुनाले जति पनि साथीहरूले मलाई जन्मदिनको शुभकामना दिनुभएको छ सम्पूर्ण साथीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु भन्नुभएको रहेछ। ल सुजनजी, तपाईँले जन्मदिनको विशेष शुभकामना छ मेरो तर्फबाट पनि। त्यसै गरी जस्मिन मगर्नी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। लक्ष्मी राई हुनुहुन्छ, उहाँले हेलो नमस्ते सेवा, म लक्ष्मी राई भोजपुरबाट हो, प्रोग्राम सुन्दैछु, कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा आजको दिनमा जन्मदिन मनाउनु हुने मेरो प्यारो मान्छे त्रिलोक किरातीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी तीर्थ राई हुनुहुन्छ, नमस्ते सुमिता धरानबाट सुन्दैछु है, कुराकानी भयो खुसी लाग्यो, जति पनि कार्यक्रम सुनेर बस्नुहुने सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। कुमार खेम कुमार पाखरिन हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ। टुटेको मन छुटेको मायाले पनि गुड मर्निङ अल भन्नुभएको छ। अनिता नाकुकले शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला माधव कुवर हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ सबैमा शुभ दिन भन्नुभएको छ। जिमा थामीले पनि सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला आवाज शेर्पा हुनुहुन्छ, उहाँले हेलो नमस्ते आवाज शेर्पा भोजपुर किमानबाट, ह्याप्पी पुष्प राईले शुभ दिन अल भन्नुभएको छ। मीडिया प्रेमी मन कुमारी कान्छी कुलुङले शुभ यात्रा निल कुमार कुलुङलाई भन्नुभएको छ भने उहाँको कमेन्टै आजको लागि अन्त्य रहेछ। धन्यवाद छ तपाईँलाई कमेन्टको लागि। सम्भवतः मैले देखेर त्यो कमेन्ट सबै रिड आउट गरेको छु, नदेखेको र रिड आउट नभएकोमा म क्षमा चाहन्छु। र यति भन्दा भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईले तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेर निराश नहुनुहोला, तपाईँको फोन भोलि दिनमा अवश्य लाग्नेछ, भोलिको दिनमा पनि पक्कै हाम्रो कुराकानी हुने नै छ, केही अन्यथा नगर्नु होला भन्न चाहन्छु। र विशेष गरी त्यस कार्यक्रमलाई प्रायोजन गर्नुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै अन्त्यमा एकदमै संविधान विशेष गीत छोड्दै छोड्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुनिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 8 AM
2: अहिले बिहानको 8 बज्यो।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि यतिखेर सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट हामीलाई सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई आज हामी विशेष बनाउन चाहन्छौ, किनभने आदरणीय श्रोता आज नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो। स्थापना भएको 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ र यसले नेपाली बहसलाई निरन्तर रूपमा संचालन गरिरहेको छ। जनताका आवाजहरूलाई नेपाली रेडियो नेटवर्कले उठाइरहेको छ। जनमानसमा नेपाली रेडियो नेटवर्क अगाडि आइ पनि रहेको छ र रेडियोको महत्वको विषयको कुरा गर्ने हो भने रेडियोलाई सजिलो छ सुन्नका निम्ति, पढ्न पनि पर्दैन र अरूले पढेको सुन्न सजिलो छ, यात्रा गर्दा सुन्न सकिन्छ, घरमै केही काम गरिराख्दाखेरि रेडियो ट्युन गर्नुभयो भने रेडियो सुन्न सकिन्छ। त्यसैले गर्दाखेरि रेडियोको उपादेयताको विषयलाई आज हामी बहस गर्न चाहन्छौ। रेडियोको उपादेयता कहिल्यै पनि कम हुने अवस्था छैन किनभने यसलाई परिष्कृत गर्न सकिन्छ, तर रेडियोको उपादेयतालाई हामी कम गर्न सक्दैनौ। जस्तो नेपालमा टेलिभिजनको अवस्था जुन स्तरमा खस्किरहेको छ र डिजिटल प्लेटफर्म तरलाई युज गरिरहेका छन् अहिले, तर नेपाली रेडियो नेटवर्कको कुरा गर्ने हो भने वा रेडियोको समग्र कुरा गर्ने हो भने यसको कार्यान्वयनको पक्ष, यसले दिने सूचनाहरू, यसले दिने संचार, यसले प्रवाह गर्ने सूचनाहरूलाई सहित जनतासँग सहज पहुँच, सहजताका साथ पुर्याउन पनि सजिलो छ। हामीलाई देशभरिबाट सुन्नुहुन्छ हाम्रा श्रोताहरू, हिमाल, पहाड़, तराई समिश्रित श्रोताहरू पनि हुनुहुन्छ, किनभने नेपाली रेडियो नेटवर्कलाई धेरैले माया पनि गर्नुभएको छ र अझ भनौं नेपाली बहसलाई अझ धेरैले माया गर्नुभएको छ। हामी करेन्ट अफेयरमा कुराकानी पनि गर्ने गर्दछौ र नेपाली बहसमा विभिन्न विषयहरूलाई हामी उठान पनि गर्ने गर्दछौ। त्यसैले गर्दाखेरि नेपाली बहसले आज नेपाली रेडियो नेटवर्कले पनि आज 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ। यसको यस उपलक्ष्यमा सम्पूर्ण टीमलाई म हार्दिक बधाई पनि भन्न चाहन्छु नेपाली बहसका तर्फबाट र हाम्रा श्रोताहरू, हाम्रा दर्शकहरू, हामीलाई मन पराउने श्रोताहरू तपाईँहरू सबैलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामीलाई नेपाली रेडियो नेटवर्कको फेसबुक पेजमा गएर तपाईँहरूले सर्च गरेर त्यहाँ पनि शुभकामना दिन सक्नुहुन्छ र विशेष गरी नेपाली बहसलाई यहाँले हरेक क्षेत्रबाट, हरेक ठाउँबाट सुन्नु पनि भएको छ। यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ र अहिले देशको पछिल्लो परिस्थितिको स्थितिलाई नजिकबाट निहाल्ने हो भने आज संविधान दिवस पनि हो, असोज 3 गते, र विशेष गरी अब यो संविधानलाई कसरी कार्यान्वयन गर्ने, असोज 3 गतेको आजको दिनलाई कसरी चाहिँ सम्झिने भन्ने विषय पनि आज महत्वपूर्ण विषय छ, किनभने संघीयताको जस लिन पनि होडबाजी छ। तर संघीयता कार्यान्वयन भयो कि भएन, संघीयता कार्यान्वयनको पक्ष चाहिँ कस्तो छ, बलियो पक्ष छ कि छैन भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौ, किनभने संविधानले सबैलाई समेटेको छ, सबैका हकलाई चाहिँ समेटेको छ। तर आजको दिनलाई हामीले हेर्ने हो भने निकै ठूलो मेहनतपछि, निकै ठूलो परिश्रमपछि, निकै ठूलो सबैको सत्प्रयासपछि चाहिँ संविधान जारी भएको छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण

0: कार्यान्वयन भने अझै हुन सकिरहेको छैन। 72 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै पनि आएको छ र संविधानले परिकल्पना गरेका धेरै संयन्त्रहरू अझै पनि अलपत्र र निष्क्रिय छन् तर कानून बन्न सकेका छैनन्। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, र यो संविधान दिवसलाई नजिकबाट हामीले निहाल्दाखेरि संविधानको विशेष गरी संविधानलाई कार्यान्वयन गर्न केही चुनौतीहरू छन्, केही जटिलताहरू त छन्, तर संविधान कार्यान्वयनका निम्ति चाहिँ सबैको सत्प्रयास हुनुपर्छ। नेपालमा लोकतन्त्र गणतन्त्र हुनुपर्दछ। आदरणीय श्रोता, नेपाली रेडियो नेटवर्कको यो दशकको यात्रालाई हामीले नजिकबाट निहाल्ने हो भने निकै ठूला उतार चढ़ावहरू छन्। सँगै संविधान दिवसकै अवसर पारेर पनि यो रेडियोको स्थापना पनि भयो। हामीले हरेक मुद्दाहरूलाई, जनताका मुद्दाहरूलाई खबरदारी पनि गर्दै आएका छौं। आजको नेपाली बसमा यस विषयमा बहस गर्दैछौ र नेपाली बसमा छोटो विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स, चैनपुर 6 संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701023।
2: मोबाइल नम्बर 98421066022।
0: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत पनि गर्न चाहन्छु। र नेपाली बसको आज 10 वर्ष पूरा भएर 11 वर्ष पनि पूरा भएको छ, यस उपलक्ष्यमा यहाँलाई धेरै धेरै स्वागत पनि छ र के भन्नुहुन्छ?
4: धन्यवाद छ तपाईँको यो नेपाली बस 10 वर्ष पुगेको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना छ। देश जनता राष्ट्रका आवाजहरूलाई राम्ररी मुखरित गर्न सक्नुहोस्, देशलाई सही दिशामा अगाडि बढाउनको लागि प्रेरित गर्न सक्नुहोस्। यो नेपाली बहस रेडियोको महाधिक
0: अब पूर्व प्रधानमन्त्रीज्यू, के छ भने यो संविधान दिवसकै अवसर पारेर जसरी नेपाली रेडियो नेटवर्क चाहिँ शुरूआत भयो, यसको अलिकति सजिलो छ किनभने देश र जनताको बारेमा हामीले प्रश्नहरू उठाउने गरेका छौं र धेरै व्यक्तिहरूलाई चाहिँ हामीले बिहान बिहानै खबरदारी पनि गर्छौं, केही जवाफ पनि लिन्छौं। यहाँले पनि यो देशको शासन सत्ता लामो समयसम्म सम्हाल्नुभयो, अहिले कम्युनिष्टको राजनीति एउटा फरक धारमा चाहिँ अगाडि बढ़िरहेको एउटा परिस्थिति छ, त्यसमा कुरा गरौंला। तर संविधान जारी भएको आजको दिनलाई चाहिँ यहाँले कसरी सम्झिनुहुन्छ?
4: अब नेपालमा लामो समय त सम्बन्ध एउटा हुकुमी शासन रह्यो र 2007 सालपछि बिस्तारी अब संविधानहरू बनाउने प्रक्रिया अगाडि बढ्यो, तर जनताले संविधान बनाउन पाएका थिएनन्। 62-63 को परिवर्तन पछि जनताले पहिलो पटक संविधान सभाबाट संविधान बनाएका छन् र यो संविधान हामी नेपाली जनता यो घोषणा गर्दछौ भन्ने वाक्यबाट यसको प्रस्तावना शुरू भएको छ र यो पहिलो पटक गरिएको यो बडो ऐतिहासिक घोषणा हो र संविधान जनताले बनाएको संविधानको रूपमा अगाडि आएको छ र अहिले यो संविधान चाहिँ हुन त संविधान जहिले सुकै पनि समय सापेक्ष नै हुन्छन्, तिनीहरूका साझा दस्तावेजको रूपमा प्रस्तुत भएका हुन्छन्। अब कैयौं राजनीतिक शक्तिहरूका आत्मा भिन्नताहरू पनि हुन्छन् तर संविधान बनाउँदाखेरि साझा आधारमा उभिएर बनाइएको हुन्छ, यो संविधान पनि त्यसरी नै हामीले निर्माण गरेको हो। अब यो करिब 10 वर्ष पुगेको अवस्थामा संविधानलाई सीमावलोकन गर्न जरुरी छ, तर अहिले उरन्ठ्यौलाहरू यो चाहिँ संविधान संशोधन गर्नुपर्छ भनेर चक्कर लगाइरहेका छन्। यसरी चक्कर लगाएर संविधान संशोधन हुँदैन। संविधान संशोधन गर्ने आफ्नै संविधानभित्रै रहेका अन्तर्निहित प्रक्रियाहरू छन्, यो प्रक्रियाहरूको अवलम्बन नगरिकन संविधान संशोधनको हल्ला मात्र गर्ने कुराले के पनि हुनेवाला छैन। हरेक संविधानमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। हामीले संविधानको ती सकारात्मक पक्षहरूको दृढतापूर्वक संरक्षण गर्नुपर्छ। अहिले अब यो अनावश्यक हल्लाले संविधान गणतन्त्र राष्ट्रियतामाथि नै खतरा पैदा हुने हो कि भन्ने खालका त्रासहरू जनतामा देखिन्छ। त्यसो हुनाले हामीले यो संविधानलाई विगतका पार्टीहरूले पनि संविधानको ठिक ढंगले उपयोग गर्न सकेनन्, उनीहरूले त्यसलाई उपयोग गरेर संविधानमा हामीले आफै लेखेको संविधानका भाग चारमा जुन ढंगले हामीले नेपाली समाजको सामाजिक आर्थिक रूपान्तरण गर्ने एउटा मार्गचित्र नै त्यहाँ राखेका छौं, त्यो कुरालाई बिल्कुलै व्यवस्था गरेर देश सञ्चालन गर्ने जुन प्रयत्नहरू भए यी दुष्प्रयत्नहरूले गर्दा देशमा चाहिँ अब यो जेएनजी आन्दोलन त्यसका नाउँमा चाहिँ महाविध्वंस जस्ता कुराहरू पनि यो देशमा प्रकट भए, त्यति मात्रै होइन संविधानलाई आफै पुवाल पारेर असंवैधानिक रूपले चाहिँ सरकारहरू गठन गर्ने भावी खालका प्रक्रियाहरू पनि अगाडि बढे। यी नकारात्मक अनुभवहरूबाट सिक्दै हामीले आजको यो संविधानलाई एउटा समाजवादमुखी भनेर जुन भनेका छौं त्यो संविधान समाजवादमुखी दिशामा यो संविधानलाई अझै परिष्कृत परिमार्जित गरेर लानुपर्नेछ। तर त्यसको लागि पहिलो काम त सीमावलोकन हुनु पर्यो। सीमावलोकन नै नभइकन संशोधन र आदिका हल्लाहरू जुन चलिएका छन् तिनीहरू चाहिँ बिल्कुलै अनावश्यक र औचित्यहीन हल्लाहरू
0: होइन। अब अहिले यो संविधान संशोधनका लागि चाहिँ अहिलेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले चाहिँ एउटा राष्ट्रिय सहमति र एकता गर्ने गरी जुन किसिमको एउटा खाका र मोडालिटी तयार पार्न सक्नुपर्ने थियो त्यसका विषयमा होमवर्क गृह कार्य त भइ नै रहेको होला, तर कलाकार असीम शाहको नेतृत्वमा चाहिँ संविधानको मस्यौदा कार्यदल एउटा जुन आयोग चाहिँ निर्माण भएको छ त्यसले केही रूपमा काम कारवाही त गरि नै रहेछ। तर हिजो अस्ति मात्रै लाग्छ मलाई सर्वोच्च अदालतले संविधान संशोधन गर्दाखेरि चाहिँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुई तिहाई बहुमतबाट नै पारित हुनुपर्ने कुनै पनि मस्यौदाहरू कुनै पनि मुद्दाहरू कानून निर्माणका लागि भनेर जुन एउटा आदेश र फैसला गरेको छ, यो अहिलेको भइरहेका गतिविधिहरूबाट डराएर वा चाहिँ संविधानको रक्षकका रूपमा सर्वोच्चले यो फैसला गरेको हुनसक्छ वा चाहिँ के हुनसक्छ प्रभु रामनज्यू?
4: होइन, यो त अहिलेको संविधानमा जुन प्रकारका प्रावधानहरू हामीले बनाएका छौँ हिजो संविधान निर्माण गर्दाखेरि तिनी कुराहरूलाई सर्वोच्च अदालतले संरक्षण गर्यो र यो पक्षमा सर्वोच्च अदालतलाई हामीले धन्यवाद दिनुपर्छ। अलि उडनठौलो तरिकाबाट चाहिँ संविधानलाई संशोधन गर्नुपर्छ भनेर जुन हल्ला चलाइएको थियो त्यो हल्ला अहिले अलिकति शान्त भएको छ र त्यसरी संविधान संशोधन हुँदैन। पहिला एकदमै जिम्मेवार निकाय मार्फत संविधानको सीमावलोकन हुन्छ। सीमावलोकन गर्नु भनेको चाहिँ संविधान संशोधन गर्नुको लागि सीमावलोकन हुँदैन। सीमावलोकन गर्नु भनेको चाहिँ संविधानमा कमी कमजोरी छन् कि छैनन् भनेर खोज्ने कुरा हो। कमी कमजोरी देखियो भने पो संशोधन हुन्छ त। सीमावलोकन गर्दा मानौ होइन संविधान एकदम ठिक छ भने देखियो भने संशोधन गर्नुपर्छ र गर्दैन। त्यसो हुनाले पहिलो काम भनेको सीमावलोकन गर्ने जरुरत छ। हर 10 वर्षमा संविधानको सीमावलोकन गरिनु औचित्यपूर्ण हुन्छ। त्यसो गरेर मात्रै संविधानलाई चाहिँ परिष्कृत गर्दै आम जनता र राष्ट्रको हित अनुकूलको संविधान बनाएर लिएर जान सकिन्छ।
0: तर अब संविधान अकाट्य छैन, यसलाई चाहिँ परिमार्जित गर्नुपर्छ, अपरिवर्तनीय त होइन यो, किनभने परिवर्तन त गर्न सकिन्छ तर संविधान संशोधनका नाममा अर्थात् यो कार्यान्वयनको चरणका कुराहरू गर्ने हो भने चाहिँ आज संघीयताको जसले नै होडबाजी धेरै चलिरहेछ तर यो संविधान निर्माण भइसकेको 10 वर्ष पनि पूरा भएको छ तर यसका कतिपय प्रावधानहरू प्रोभिजनहरू चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठेका बेला चाहिँ यो स्वाभाविक रूपमा परिवर्तन त गर्न सकिने दस्तावेज हो नि त होइन?
4: यी कुराहरूमा पनि त अब भेग कुरा गरेर हुँदैन, अमूर्त कुरा गरेर हुँदैन। अब कुन कुन कुरा हो त संशोधन गर्नुपर्ने केले चाहिँ 18-12 छ अहिले? जस्तो अस्ति अब नेपाली कंग्रेस र एमालेको सरकार थियो, करिब 2 तिहाई बहुमतको सरकार थियो, त्यसले 7 बुँदे सहमति गरेर त्यो सरकार बनायो। त्यो 7 बुँदे सहमतिको पहिलो नम्बरमै संविधान संशोधन गर्छौ। नत्र भने बहुमत ल्याउने नसकिने भयो यो संविधानबाट भनेका होइन त उनीहरूले, तर एक वर्ष नपुग्दा उनीहरूको भनाई धुजा दुजा खरानी धुलो भयो। यही संविधानबाट चाहिँ दुई तिहाई बहुमत पनि आउँदो रहेछ त, बहुमतै ल्याउन सकिन्न भन्ने उनीहरूको भनाइ थियो होइन। त्यसो हुनाले यो यस्ता खालकै मौसमी कुराको आधारमा चल्ने जुन हाम्रो देशका नेताहरू छन्, देशलाई दूरगामी ढङ्गले नहेर्ने, राष्ट्रको दूरगामी हिसाबले हितको पक्ष पोषण नगर्ने, आफ्ना नीति व्यक्तिगत गुटगत हितको नीति चाहिँ सोच्ने कारणले गर्दा यी सबै बिग्रिँदै आएका हुन्। त्यसकारणले अब यस्ता खालका प्रवृत्तिहरूबाट पनि सुरक्षित भएर देशलाई एउटा अलिक दूरगामी हिसाबले चाहिँ कसरी उभ्याएर लाने, कसरी देशको संरक्षण गरेर लाने भन्ने कुरा सोच्नुपर्छ। अब त विकास र निर्माणकै अवधारणामा पनि यो के अरे भोटेकोशी पछिमा पछिको अवधिमा हामीले नयाँ ढङ्गले सोच्नुपर्ने समेत स्थिति उत्पन्न भएको छ। त्यस हुनाले यस्ता कुरालाई ध्यानमा राखिकन संविधान संशोधन संशोधन संशोधन भनेर केही अर्थ छैन।
0: तर अब संविधान कार्यान्वयनको चरणमा छ कि छैन, संविधानका प्रोभिजनहरूलाई चाहिँ अहिलेसम्म करिब 10 वर्षसम्म चाहिँ राजनीतिक दलहरूले नेतृत्वमा आएका दलहरूले चाहिँ यसलाई कार्यान्वयन गर्न सके कि सकेनन्, यसको मूलमर्म संघीयताको मूलमर्मलाई अङ्गीकार गर्न सक्यो कि सकेन प्रभु प्रधानमन्त्रीज्यू?
4: अब यो संविधानका एकदमै आधारभूत कुराहरू चाहिँ लागू नै भएका छैनन्, खसरी पार्टीहरू ठुला पार्टीहरू भन्ने जुन अहिले पनि अलिअलि भनिन भन्ने गरिन्छ, कि हुन त अहिले त साना भए होइन, तर उनीहरूले के गर्नै सकेनन् भन्दा संविधानको भाग 4 जसले यो देशको चाहिँ एक किसिमको रोड म्याप जस्तो त्यो संविधानमा राखिएको छ र सामाजिक आर्थिक रूपान्तरण गर्ने, त्यसमा भूमि सुधार गर्ने, कृषि क्रान्ति गर्ने, औद्योगिकरण गर्ने, शिक्षा संस्थामा व्यापक रूपान्तरण गर्ने, मुलुकको राष्ट्रियतालाई सुदृढ गर्ने, विदेश नीतिलाई सन्तुलित ढङ्गले अगाडि बढाउने जस्ता कुराहरू त्यो संविधानको भाग 4 छन्। त्यो भाग 4 अहिलेसम्म यो बीचमा यो संविधान घोषणा भइसकेपछि सत्तामा पुगेर शासन हाँक्ने कुनै पनि मान्छेले मलाई लाग्छ पढेका पनि छैन
0: संविधानलाई, होइन
4: संविधानलाई त्यो लागू गर्ने कुरा त परेर होस् उनीहरूले पढ्दा पनि पढेन। अब अहिलेको
0: नयाँ आएका राजनीतिक दलहरूले पढे संविधान, त्यसो भए अहिले आएकाहरूले पनि पढे संविधान राम्रोसँग?
4: अहिले आएकाहरूको बारेमा भन्दैछु, अहिले आएकाहरूले एउटा नीति कार्यक्रम ल्याए, बजेट ल्याए, यो संविधानका मर्म र भावना अनुरूप छैन, बरु त्यसको विपरीत छ। जस्तो अब अर्थमन्त्रीले जुन प्रकारको घोषणा चाहिँ संसदमै गरे, म कम्युनिस्ट छैन आदि इत्यादि भन्नुको साथसाथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा त यो संविधानको घोषित नीति हो नि त, त्यो घोषित नीतिका विरूद्ध चाहिँ आफूलाई उभ्याउने खालको कुरा गरे, त्यो त संविधानको मर्म र भावना विपरीतको कुरा हो।
0: तर अब अहिले राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी यसका बारेमा चाहिँ धेरै विषयहरू चाहिँ छन्, जनताले आशा भरोसा पनि गरेको स्थिति पनि छ, द ग्रे जोनको रिपोर्ट पनि यहाँले हेर्नुभयो होला। साँच्चै नेपालमा राजनीतिक दल निर्माण चाहिँ कसैको स्वार्थमा, कसैको चाहनामा वा कसैले लगानी गरेर हुन्छन् र भने यो पत्याउने हो आजको दिनमा?
4: अब अमेरिकनहरू अमेरिकी समाजमा उनीहरूले प्रकाशित गर्ने गरेको थियो ग्रे जोन भन्ने पत्रिका छ, त्यो पत्रिकाले विभिन्न बेलामा अब भित्र सिआइएहरूले गरिरहेका योजना षड्यन्त्र आदिहरूलाई झन् त्यसलाई एक्सपोज गर्ने काम गरिरहेछ पटक पटक, र त्यसले अब यही नेपालमा पनि दिल्ली आन्दोलन कसरी भयो, सत्ता पलट कसरी भयो आदि कुराहरूको बारेमा एउटा बडो रहस्यमय कहानी चाहिँ त्यसले अगाडि ल्याएको छ। अब त्यो कहानी कस्तो कुरा हो त, त्यो सही हो कि होइन, त्यसमा सम्बन्धित भएका मानिसहरू संलग्न भएका हुन् कि होइनन्, त्यसको बारेमा त यति चिजहरू आइसकेपछि अब नेपालको चाहिँ आधिकारिक ठाउँबाट जस्तो अब संसदबाट आदिबाट त्यसको छानबिन हुनुपर्छ, त्यो छानबिन गरेर यो होइन भने यो होइन यो बैकालको फजिलको कुरा हो भन्नु पर्यो, होइन भने त जिम्मेवारी लिनु पर्यो नि त। यदि अब देशभित्र त्यो प्रकारको चाहिँ क्रियाकलापहरू गरिन्छ विदेशीहरूको इसारामा निर्देशनमा उनीहरूको योजनामा र त्यस्ता मान्छेहरू चाहिँ अहिले अब सत्तामा पुगेका छन् भनेर साँच्चै कुरा हो भने त त्यो त डरलाग्दो कुरा भयो देशको लागि, त्यसो हुनाले यस्तो कुराहरूमा गम्भीर रूपले लिनुपर्ने आवश्यकता छ र यथार्थ कुरा जनताले थाहा पाउनु पर्यो। यस्ता चिजहरू भित्रभित्र हुने षड्यन्त्रमूलक ढंगले हुने पारदर्शी ढंगले चाहिँ नहुने अनि देखाउने कुरा देखाउने देखाउने दाँत एउटा हुने चपाउने दाँत अर्को हुने जस्तो स्थिति
0: अब नेपालमा हरेक किसिमका क्रान्तिहरू भए हरेक किसिमका परिवर्तनहरू भए नेपाल शान्त कहिले हुन्छ? नेपालमा चाहिँ किन स्थिरता कायम हुन सक्दैन? नेपाल किन विकसित हुन सक्दैन? नेपालमा किन यस्ता विभिन्न पटकका चाहिँ कन्ट्रोभर्सीहरू आज तपाईँले देखिराख्नु भएको छ? यो नजिकको छिमेकीमा ब्रिक्स सम्मेलन भयो होइन, तर त्यहाँ चाहिँ अब नेपालको चाहिँ उपस्थिति हुन सकेन रहन सकेन। अब प्रधानमन्त्रीज्यू न्युयोर्क त जाँदै हुनुहुन्छ, यो राष्ट्र महासभा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन, हामी नजिकका छिमेकीसँगको हाम्रो समग्रता वा सम्बन्ध कस्तो छ? र अमेरिका प्रधानमन्त्री जाँदै गर्दाखेरि उहाँले चाहिँ लिन सक्ने स्ट्यान्ड, अर्थात उहाँ चाहिँ संयुक्त राष्ट्रसंघको सभामा चाहिँ उपस्थित हुन सक्ने र उहाँको चाहिँ त्यो किसिमको कन्फिडेन्स बोली चाहिँ कस्तो रहनुपर्छ? उहाँ सक्नुहुन्छ कि सक्नुहुन्न?
4: अब पहिलो कुरा, आजको विश्व बडो तीव्र गतिले बदलिरहेको छ। एकातिर उथल पुथल पनि जारी छ, अर्कोतिर विराट परिवर्तन पनि एकदम मुखरित भएर अगाडि बढ्दैछ। यस क्रममा विश्व अब बहुत ध्रुवीकरणको दिशातर्फ अगाडि बढिरहेको छ। अब करिब करिब विश्व अब बहुत ध्रुवीकरण भइसक्यो, खास गरिकन अब ब्रिकको यो नयाँ दिल्ली सम्मेलन पछि भन्ने हो भने संसार चाहिँ अब बहुत ध्रुवीकृत भयो भनेर घोषणा गर्दा हुन्छ। त्यसो हुनाले अब कुनै एउटा महाशक्तिले संसारभरि मेरो प्रभुत्व छ, म चाहिँ अनेक प्रकारका यो कलर रेभोल्युसन गरेर आफ्ना पपेट सरकार बनाएर चलाउन सक्छु, अरू एउटा मिलिटरीको पावरको आधारमा चलाउन सक्छु, माइट इज राइट भन्ने यो जमाना अब समाप्त भयो। हेर्नुहोस्, यद्यपि कतिपय यस्तै प्रवृत्तिहरूमा अहिले पनि छन् केही शक्तिहरू, तर अब दुनियाँ बदलिएको अवस्थामा छ। अब हिजो एक जमानामा दुईटा महाशक्ति भन्ने गर्थ्यौं, अब सोभियत संघको विघटनपछि एक मात्र महाशक्ति भन्ने गर्थ्यौं अमेरिकालाई, होइन? अब त्यो चिज सिद्धियो, अब दुनियाँ बहुत ध्रुवीकरणतर्फ गयो भन्नुको अर्थ दुनियाँ मोर पहिले भन्दा बढी एउटा लोकतान्त्रिकरणतर्फ गएको छ। त्यसो हुनाले नेपालले अबको अवस्थामा चाहिँ कुनै एउटा टाढाको चाहिँ कथित मित्रको पछि लाग्ने खालको कुराहरू गर्यो भने नेपालले आफ्नो अस्तित्वमाथि खतरा ल्याउँछ। त्यसो हुनाले हामीले दुईटा छिमेकीहरूसँगको सम्बन्धलाई जहिले पनि सुमधुर बनाउन सक्नै पर्छ। अब दुवैका आफ्ना आफ्ना खालका विशेषताहरू छन्, त्यो विशेषताहरूको आधारमा आफूले डिल गर्न सक्नुपर्छ। समस्याहरू कसैसँग अलि बढी छन्, कसैसँग कम छन्, त्यस हुनाले ती कुरालाई पनि ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर हामीले हाम्रो परराष्ट्र नीतिलाई सञ्चालन गर्न सक्नुपर्छ। र यो परराष्ट्र नीति अब एक वा अर्को पक्षतिर अडेस लागेर हुँदैन। अब यो अनेकन ध्रुवहरू विकसित भइसकेको अवस्थामा पनि हामीले ती सबै पक्षहरूसँग चाहिँ एकदम बहुपक्षीय सम्बन्ध कसरी विकास गरेर लिएर जान सक्छौ र राष्ट्रिय हितलाई सर्वोपरि राखेर ती सम्बन्धहरूलाई कसरी नेपालको एउटा चाहिँ उन्नयनको निम्ति प्रयोग गर्न सक्छौ, त्यो हिसाबले हाम्रो परराष्ट्र नीति नै अब नयाँ ढंगले निर्माण गर्नुपर्ने, त्यसमा पुनर्संरचना गर्नुपर्ने अब आवश्यकता छ। त्यस कारण त्यो आवश्यकता बुझेको भए मलाई लाग्छ त्यो ब्रिक्स सम्मेलनमा आग्रह अनुरोध गरेर पनि सम्भवतः नेपालका प्रधानमन्त्री जाने थिए, तर अब सम्भवतः अब यो नयाँ सरकार के क्रियाकलापहरूले हुनुपर्दछ, बङ्गलादेशलाई बोलायो तर नेपाललाई बोलाउँदा पनि बोलाएर निन्दा पनि गरेन। त्यसो हुनाले अब यो सरकारको चाहिँ कूटनीतिक सम्बन्ध कसरी जानेछ कसरी जान्छ भन्ने कुरामा प्रश्न चिन्हहरू उठिरहेका छन्। यो कुरामा उनीहरूले ध्यान दिन सक्नुपर्छ। अब न्युयोर्कमा जाँदा एक पनि प्रधानमन्त्री कत्तिको तयारीका साथ जानुभएको छ होइन, अथवा जानुहुने हो, त्यो कुरा पनि नेपाली जनताले बडो गम्भीरतापूर्वक हेरिरहेका छन्। होइन आवश्यक सबै विशेषज्ञहरूसँग राम्रोसँगले अध्ययन गरेर अहिले अब यो भोटेको सी त्रिशुलीमा आएको छन् र महाविपत्ति हो, महाविपत्ति हाम्रो एउटा राष्ट्रिय विपत्ति मात्र होइन, यो चीन र नेपालको एउटा रिजनल विपत्ति मात्र होइन, यो विश्व विपत्ति हो, यो विश्वको धरातलबाट चाहिँ सिर्जना भएको छ। खास गरिकन यो कार्बन उत्सर्जन 250 वर्षदेखि यो पश्चिमा औद्योगिक मुलुकहरूले जुन ढङ्गले त्यो कार्बन उत्सर्जन गरे व्यापक रूपले वायुमण्डलमा, त्यसले गर्दाखेरि यो ग्लोबल वार्मिङ एकदम बढेको बढेकै छ। पृथ्वी तातिएको तातिएको छ, त्यसले गर्दा हिमाल पग्लिरहेको छ। अब हिमालमा चाहिँ ठुल्ठुला तालहरू निर्माण भइरहेका छन्, कुनै पनि बेलामा ती विस्फोट हुन सक्छन् र महाविपत्ति चाहिँ नेपालमा आउँछ। किनभने नेपालको शिरमा पूर्वदेखि पश्चिमसम्म हिमालहरू छन्, त्यहाँबाट नदीहरू नेपालमा आउँछन्। त्यस कारणले त्यो नदीको चाहिँ देब्रे दाहिने बस्ने, त्यसका बेसिनहरूमा बस्ने हामी नेपालीहरूलाई ठुलो खतरा आइरहेको छ। यो खतरा भनेको हामी आफ्नै निम्ति आएको खतरा होइन, हामी त कार्बन उत्सर्जन गर्दै नगर्ने मुलुक हौ भन्दा हुन्छ हामी। तर जसले कार्बन उत्सर्जन गरिरहेका छन् र यो विपत्ति ल्याइरहेका छन् त उनीहरू जिम्मेवार छन्। त्यो उनीहरूको जिम्मेवारीलाई ठिक ढङ्गले चाहिँ बोध गराउन सक्ने क्षमता अहिलेको प्रधानमन्त्रीसँग हुनुपर्छ, त्यो छ कि छैन। अब त्यो कुरा चाहिँ उहाँले न्युयोर्कमा गएर गतिविधि गर्ने क्रममा हामीले देख्छौँ। त्यस कारणले म चाहिँ उहाँलाई चाहिँ तपाईँको यो लोकप्रिय रेडियो मार्फत पनि के आग्रह गर्न चाहन्छु अहिलेको प्रधानमन्त्रीलाई भने, अब त्यहाँ गएर बोल्ने कुरा त राष्ट्रिय हितको कुरा हुन्छ। अब राष्ट्रिय हितलाई सर्वोपरि राखेर यो समस्या, खास गरिकन अरू पनि थुप्रै समस्याको बारेमा हामीले बोल्नुपर्ने आवश्यकता हुन्छ संयुक्त राष्ट्र सङ्घमा पुगेपछि। र यो समस्या जो अहिलेको यो महाविपत्ति छ, यसको कारण के हो र यसको समाधान के हो भन्ने बारेमा चाहिँ नेपालले एउटा स्पष्ट भिजन दिनेर अन्तर्राष्ट्रिय समुदायलाई यस्तो खालको कुराहरूमा चाहिँ सहयोग गर्न सक्ने वातावरण निर्माण गर्ने काममा पहल कदमी लिन सक्नुपर्छ। अब त्यो के हुन्छ थाहा छैन, अब त्यो गर्नुहोस् भन्ने मेरो चाहिँ आग्रह सुझाव छ।
0: हस् प्रभु प्रधानमन्त्रीज्यू, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित।
5: के जान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
6: ल ल आमा, म तँ गए तँ आए।
5: होइन, आजै आइपुग्छस् र।
6: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
7: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: नमस्कार, म गायक अशोक मुखर्जी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा वरिष्ठ पत्रकार ऋषि धमला हामीसँग जोडिनु भएको छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: थ्याङ्क यू सो मच किम बमजी।
1: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष पुरा भएर 11 वर्षमा प्रवेश गरेको छ। नेपाली बस पनि निरन्तर रूपमा अनवरत रूपमा अगाडि बढ़िरहेको छ। यहाँले पनि नेपाली बस सञ्चालन गर्नुभयो। आज रेडियोको वार्षिक उत्सवको अवसरमा चाहिँ के शुभकामना दिन चाहनुहुन्छ दर्शक श्रोतालाई?
2: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष र नेपालमा संविधान जारी भएको 12 वर्षको म कुरा गर्न चाहन्छु। हामीले हाम्रो देशको लोकतन्त्र, विधिको शासन, कानून राज्यको पक्षमा, अभिव्यक्ति स्वतन्त्रको पक्षमा चाहिँ व्यापक रूपमा उत्थान गरेका मुद्दाहरू र देशको राजनीति, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रमा हामीले उठान गरेका मुद्दाहरू र भिन्न मान्छेहरूको एजेन्डालाई हामीले कसरी चाहिँ अगाडि बढ़ायौं र पीड़ितहरूलाई हामीले कसरी न्यायको लागि हामीले पहल गर्यौं भन्ने बारेमा केही कुराहरू म भन्न चाहन्छु। खेमजी, नेपाली रेडियो नेटवर्क स्थापनाको कुरा गर्ने हो भने आजभन्दा 10 वर्ष अगाडि म हाम्रो जीवन भण्डारी, अमृत अधिकारी र दुर्गाजी हामी मिलेर एउटा सहमतिका साथ अब जानुपर्छ। नेपालमा रेडियोको भविष्य छ, रेडियो चाहिँ अगाडि बढाउनुपर्छ भनेर दुर्गा रायमाझी लगायत हामी सबै साथीहरू बसेर लामो छलफल गरेर नेपाली रेडियो नेटवर्कको स्थापना भएको हो। नेपाली रेडियो नेटवर्कको स्थापना हुँदाखेरि हाम्रो एउटा संकल्प थियो कि नेपालमा रेडियोको प्रभावकारिता छ, रेडियोलाई व्यावसायिक तङ्ग लानुपर्छ, रेडियोलाई चाहिँ आवाजविहीनहरूको आवाज बनाएर लिएर जानुपर्छ र नेपालमा रेडियो चाहिँ एउटा सशक्त संचारको माध्यम हो र अझै पनि रेडियोको जनतामा पहुँच छ, प्रभाव छ र रेडियो सुन्ने मान्छेहरूले देशको हरेक घटनाक्रमलाई राम्रोसँग उनीहरूले निहाल्न पनि सक्छन् र उनीहरू बिहान ताजा सूचना चाहन्छन् र ताजा राजनीतिक घटनाक्रम पनि उनीहरू रेडियोबाट छ, उनीहरूले जसरी सूचना लिइराखेका छन् त्यसलाई अगाडि बढाउनु पर्छ भनेर हामीले अभियान सुरु गर्यौं। श्रीमनजी, म अमृतजी, हामी सबै मिलेर दुर्गा राय मानिस मिलेर जसरी रेडियो स्थापना भएको नेपाली रेडियो नेटवर्क त्यतिखेर मलाई याद छ तत्कालीन प्रधानमन्त्रीले एकपटक भन्नुभएको थियो, एकपटक भन्नुभएको थियो हाम्रो रेडियोको बारेमा। सुशील कोइरालाले पनि भन्नुभएको थियो, उहाँ त शोभारम्भ भइसक्नु भएको छ। उहाँको भनाइ के थियो भन्दाखेरि नेपालमा रेडियोको महत्व छ, तपाईँले रेडियो चाहिँ जसरी सुचारू गर्नु भएको छ, अगाडि बढाउनु भएको छ, सञ्चालन गर्नुभएको छ, यो एकदम राम्रो कुरा हो भनेर सुशील कोइरालाले भन्नुभएको कुरा अहिले पनि म बुझ्छु र उहाँले मलाई एकदम त्यो याद गराउनु भएको थियो। सुशील कोइरालाले के भन्नुभएको थियो भन्दाखेरि तपाईँहरूले अगाडि बढ्दाखेरि एकदम व्यापक रूपमा ध्यान दिनुहोस्, रेडियोलाई व्यवसायिकता नै गर्नुहोस्, उहाँ रेडियो सुन्ने मान्छे प्रत्येक दिन हाम्रो नेपाली बस नेपाली रेडियो सुन्ने मान्छे सुशील कोइराला र त्यतिखेर हामीले रेडियो ल्याइसकेपछि धेरै पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, केपी शर्मा ओली, माधव कुमार नेपाल, प्रचण्ड सबैले भन्नुभयो हामीलाई के भन्नुभयो भने नेपालमा रेडियोको प्रभावकारिता छ, तपाईँले रेडियोहरू चाहिँ जसरी अगाडि बढाउनु भएको छ, देशभरिको रेडियो सञ्जाल हो नि त नेपाली रेडियो नेटवर्क भनेर त आज तपाईँलाई थाहा छ 300 भन्दा बढी रेडियो हामीसँग जोडिएको छ देशभरि होइन। अब म तपाईँलाई कतातिर लिएर जान चाहन्छु भन्दाखेरि छिमजी, अब
1: रेडियोको सजिलो छ नि त होइन,
2: भूमिका नेपाली रेडियो नेटवर्कको उपयोगिता र यसले लिन खोजेको सन्देश आज किन हामी एकदम सशक्त भयौँ त सञ्चार माध्यममा नेपाली रेडियो नेटवर्क आज किन उत्कृष्ट भएछ, किन व्यावसायिकता यसले चाहिँ अङ्गीकार गरेछ, अथवा नेपालको रेडियोको इतिहासमा नेपाली रेडियो नेटवर्क, नेपाली बस अथवा 5:30 बजेदेखि बेलुका 8:30 बजेसम्म यसले अगाडि बढाएका, यसले उठान गरेका मुद्दाहरू, पस्केका समाचारहरूको कुरा गर्न चाहन्छु। खेमजीमा
1: अब नेपाली रेडियो नेटवर्कले जसरी चाहिँ आफ्नो गतिलाई अनवरत रूपमा अगाडि बढाइरहेको छ, आजको दिनमा रेडियोको प्रभावकारिताको विषय, रेडियोको उपादेयताको विषय, आम जनमानसमा चाहिँ रेडियो प्रतिको विश्वासको विषय, अझभन्दा नेपाली रेडियो नेटवर्कको विश्वासको विषय, किनभने तपाईँले लामो सहयात्रा गर्नुभएको छ नेपाली रेडियो नेटवर्कसम्म, सँग अहिले पनि सँगै हुनुहुन्छ, यसको जनताले चाहिँ कतिको विश्वास गरेका छन् यो रेडियो प्रति, अहिलेको यो हाम्रो नेपाली बस प्रति दर्शकहरूले, श्रोताहरूले चाहिँ कसरी हेरिरहेका छन्?
2: अब मैले पाएको सूचना र तथ्याङ्कको आधारमा भन्न चाहन्छु, म जुन किसिमको सूचनाहरू छ तथ्याङ्कको कुरा गर्ने हो भने अहिलेसम्म नेपालको इतिहासमै सबैभन्दा बढी सुन्ने कार्यक्रम नेपाली बस छ, मैले सर्वे गरेको छु, म गाउँ गाउँमा पुग्छु होइन, पछिल्लो समय पनि म करिब करिब 45 जिल्ला मैले घुमेको छु यो निर्वाचनपछि, 305 स्थानीय तहमा पुगेको छु। त्यहाँ पुग्दाखेरि पनि रेडियोको प्रभावकारिता, नेपाली बस र नेपाली रेडियो नेटवर्कले म कुरा गर्न चाहन्छु, एउटा बुढी मान्छेदेखि किसानदेखि गरिब निम्नका मजदुरदेखि होइन सम्पन्न वर्ग, जो आर्थिक रूपमा सम्पन्न वर्ग हुने खाने वर्गदेखि एउटा जनता क्या किसानले पनि नेपाली रेडियो र नेपाली बहस उनीहरूको मध्ये छ जहाँ पुग्छ। उनीहरूले के भन्छन् भन्दाखेरि नेपाली बहस र नेपाली रेडियो नेटवर्कको चाहिँ अहिले जनताको मात्रै जनताको खान गरेको छ, सही सूचना दिएको छ। जस्तो अब शुभ समाचार भनेर हामी बिहान दिन्छौँ, पहिलो समाचार बिहान 5:30 त्यो समाचार सुनेको हुन्छ, किनभने राम्रो कुरा पनि हामीले देखेका छौँ र हामीले चाहिँ अब देश बनाउनु पर्छ, देशमा विकास हुनुपर्छ, देशमा सम्पन्नता हुनुपर्छ, जनता खुसी हुनुपर्छ, जनताका समस्याहरू उठान गर्नुपर्छ। हामी कहिले पनि छ नि पूर्वाजी भाइ, हाम्रो रेडियोको एउटा मूल मर्म र भावना भनेको तटस्थता, निष्पक्षता, व्यावसायिकता मा हामी विशेष रूपमा अगाडि बढ्यौं र हामीले सबै रेडियोहरूसँग सहकार्य गरौँ, देशभरिको रेडियोसँग हाम्रो जुन सहकार्य छ, मित्रवत जुन एउटा सम्बन्ध छ, देशभरिका रेडियोहरूले नेपाली रेडियो नेटवर्कलाई जसरी आत्मसात गरेर सक्रिय गरेर स्वीकारेर नेपाली रेडियो नेटवर्कले चाहिँ पस्केका विषयवस्तुहरूलाई उहाँले जसरी आफ्नो रेडियोमा बजाउनुहुन्छ, त्यो सबभन्दा ठुलो कुरा हो। किन भन्दाखेरि नेपाली बहस त अधिकांश देशभरिकै रेडियोले प्रसारण गरेको हुन्छ। किनजी मैले के भन्न खोजेको छु भन्दाखेरि रेडियोको इतिहास हामीले कुट्याउनु भने तारायण प्रसाद कोइरालाले जसरी रेडियो नेपालको स्थापना गर्नुभयो र रेडियो नेपालको स्थापना भइसकेपछि अहिलेसम्म नेपालमा चाहिँ अब रेडियोको ठुलो भूमिका चाहिँ जनताले पनि देखेका छन् र जनताले पनि रेडियो नै बढी सुन्छन्। कुना काप्चामा, गाउँ घरमा, म कर्णालीमा जाँदाखेरि नै किन नहोस् र विभिन्न ठाउँमा जाँदाखेरि अथवा संचारको माध्यमको पहुँच नपुग्ने ठाउँमा रेडियो पुगेको हुन्छ। ला आजको दिनमा किन सजिलो छ रेडियो, किनभने रेडियो सुन्नको लागि सजिलो छ। रेडियो अब तपाईँलाई थाहा छ मोबाइलमै अहिले सुन्न सकिन्छ। अब तपाईँले अहिले बोलिरहँदाखेरि देशभरिका अधिकांश जनताले रेडियो सुनिरहँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्कलाई हामीले अब अगाडि बढाउनको लागि जुन किसिमको संकल्प राखेका छौँ, यो व्यावसायिक रेडियो नै हो है, कस्तो रूपमा हुनुहुन्छ यो आवाज, यिनीहरूको आवाजलाई नै हामीले आत्मसात गरेर हामी एउटा सशक्त संचारको माध्यम हो भन्ने कुरा हामीले जस्टिफाई गरेका छौँ। सरकारीसम्म सबै रेडियोका सञ्चालकहरू र त्यहाँ काम गर्ने मित्रहरूलाई पनि भन्न चाहन्छु, नेपाली रेडियो नेटवर्क र रेडियोको बीचको एउटा सहकार्यले आज देशमा हाम्रो प्रभाव पनि बढेको छ।
1: संस्थापक अध्यक्ष पनि हो नि त, होइन, नेपाली रेडियो नेटवर्क, नेपाली रेडियो नेटवर्कको यहाँ संस्थापक अध्यक्ष पनि हो। तर आजको स्थितिमा आइरहँदाखेरि चाहिँ, अहिलेको अवस्थामा आइरहँदाखेरि चाहिँ, अब संविधान जारी पनि भएको दिन अब को उपलक्ष्यमा चाहिँ यहाँले रेडियो जसरी स्थापना गर्नुभयो, आज संविधानको गति, संविधानको कार्यान्वयनको पक्ष, संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ कसरी लिनुभएको छ?
2: अब संविधानको कार्यान्वयनमा रेडियोको भूमिका छ। फेरि हामीले संविधान जारी भएकै दिन किन नेपाली रेडियो नेटवर्क ल्यायौँ त भन्दाखेरि, नेपालमा संविधान सभाबाट जारी भएको संविधान, यो संविधान भनेको उत्कृष्ट संविधान हो, यो संविधान भनेको जनताको संविधान हो, जनताले बनाएको संविधान हो। त्यसैले गर्दाखेरि यो संविधानमा भएका कमी कमजोरीलाई हटाएर संविधान संशोधन गरेर यो संविधान सबैको लागि सर्वस्वीकार्य बनाउनु पर्छ भन्ने हाम्रो एजेन्डा हो नेपाली रेडियो नेटवर्क हो। किन भन्दाखेरि संविधान भनेको पुराण होइन, वेद होइन, यसलाई संविधान समय अनुकूल बनाउँदै लिएर जानुपर्छ र संविधान संशोधन पनि गर्नुपर्छ। तर आजको दिनमा यो संविधान बचाउनको लागि मैले जेएनयू आन्दोलनमा खेलेको भूमिका आज तपाईँलाई म स्मरण गराउन चाहन्छु। भदौ 25 रिपोर्टर्स क्लबमा आजको अहिलेको गृहमन्त्री सुजन गुरुङ र जेएनयू अगुवाहरू सबै आउनुभएको थियो। त्यहाँ यो संविधान फाल्ने कि यो संविधान राख्ने भन्ने बहस सुरु भएको हुन्छ। मैले प्रष्ट रूपमा आज लाखौं जनतालाई भन्न चाहन्छु, यो नयाँ कुरा म भन्न गइरहेको छु र मैले सुतन्त्रजीलाई के भन्यो भने उहाँले मलाई बोलाउनु भयो, के गर्नु भयो यो संविधान फाल्ने कि राख्ने, मैले पनि संविधान राख्नुपर्छ, यो संविधान आज यो देशको जनताको संविधान हो, यो संविधान फाल्यो भने देशमा संकट आउँछ, त्यसैले यो संविधानलाई बरु संविधान संशोधनको प्रक्रियामा लिएर जानुपर्छ, त्यसैले यो संविधान राखेर जाँदाखेरि देशले विकास पाउँछ, राजनीति संकट सन्धान हुन्छ भनेर मैले उहाँलाई भने। अनि उहाँले प्रधानमन्त्री बारेमा सहायको त्यतिखेर महानगरपालिकाको मेयर हुनुहुन्थ्यो, उहाँलाई र भन्नुभयो के गर्ने संविधानभित्रैबाट हामीले समस्याको संविधान खोल्ने कि संविधान थाल्ने अनि प्रधानमन्त्रीले भन्नुभयो संविधान अहिले नफालौँ संविधानभित्रैबाट समस्याको संविधान खोजौँ भन्नुभयो त्यसपछि मलाई लाग्छ गृहमन्त्री सबै उडाउने सैनिक मुख्यालयको प्रधान सेनापतिलाई पनि कुरा गरेको मलाई थाहा छ है त्यतिखेर अशोकराज सिंहदेवलाई पनि उहाँले फोन गरेको मलाई थाहा छ त्यतिखेर यो संविधानको बारेमा मैले भनिराखेको छु कि यो संविधान राख्ने कि नराख्ने भन्ने जेएनयूहरूको चाहना के थिएन विद्रोह भइसकेपछि संविधान पनि फाल्नुपर्छ कतिपयको भनाइ थियो यो संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ र नयाँ संविधान बनाएर जानुपर्छ भन्ने व्यापक रूपमा त्यहाँ जेएनयूहरूको बिचमै मतहरू आइराख्दाखेरि गृहमन्त्री सुदन गुरुङले भन्नुभयो अब संविधान राख्नुपर्छ यही संविधानबाट समस्याको सम्मान खोल्नुपर्छ भनेर रिपोर्टसँग बोल्नुभयो मैले उहाँलाई पुस्तकमा भने संविधानबाट मात्रै समस्याको सम्मान खोल्नुपर्छ है यो संविधान फाल्यो भने देशमा ठुलो सङ्कट आउँछ दुर्गतातिर जान चाहन्छ जान्छ मुलुक भनेर मैले पुस्तकमा भनेको थिएँ र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यो कुरा थाहा छ र त्यतिखेरको राष्ट्रपतिको राजनीति सल्लाहकार सुनिल थापालाई पनि त्यो कुरा थाहा छ सुनिल थापाले त मलाई पश्चिममा भन्नु पनि भएको छ किन भन्दाखेरि जब वार्ता सुरु भयो राष्ट्रपति कहाँ सुदन गुरुङ जानुभएको थियो सुदन गुरुङले पश्चिममा त्यहाँ भन्नुभयो यो संविधान भित्रैबाट समस्या संविधान खोज्नुपर्छ भन्ने ऋषि धमलाको पनि भनाइआएको छ भनेर मैले भन्नुभएको थिएँ मिटिङमा सुन्नुहोस् मैले पश्चिममा त आज तपाईँलाई यो संविधान दिवसको दिन यो संविधान जनताले ल्याएको संविधान ठुलो वैधानिकबाट प्राप्त संविधान हो यो हाम्रो देशमा किन भन्दाखेरि 62-63 सालको जनआन्दोलनपछि हाम्रो देशमा अन्तरिम संविधान बन्यो र अन्तरिम संविधान पछि संविधान सभाको निर्वाचन भयो दुई पटक नेपालमा संविधान सभाको निर्वाचन भइसकेपछि 2072 असो 3 गते यो जारी भएको संविधान हो यो संविधानको 12 वर्ष अब संविधान संशोधन आजको आवश्यकता हो किन भन्दाखेरि यो संविधान सबै पक्षको हुनुपर्छ सबै वर्गको हुनुपर्छ यो संविधान सबै जात जातिको हुनुपर्छ सबै लिङ्गहरूको हुनुपर्छ किन भन्दाखेरि यो संविधानलाई हामीले सर्वस्वीकार्य बनाउनै पर्छ फेरि यो संविधान संविधानको मूल मर्म र भावना चाहिँ हामीले संशोधन गर्न सक्दैनौँ
1: अहिलेको सत्ता अहिलेको सरकारले चाहिँ सहमति जुटाएर
2: राष्ट्रको बारेमा सार्वभौमताको बारेमा व्यवस्थाको बारेमा जस्तो लोकतन्त्रको बारेमा लोकतन्त्र भनेको सर्वस्वीकार्य भयो नि त
1: चाहिँ अहिलेको अवस्थामा अहिलेको सरकारले सबैलाई मिलाएर चाहिँ राष्ट्रिय एकता गरेर संविधान संशोधन गर्न सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ जाँदै
2: होइन अब यो सरकारले सबैलाई मिलाएर यो सबभन्दा शक्तिशाली सरकार हो विजय मतको सरकार हो यो सरकारले सबै पक्षलाई मिलाएर लिएर जानुपर्छ सरकार भनेको देशको जनताको अभिभावक हो त्यसैले जनताको जनचाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ यो सरकारले राष्ट्रिय सहमति जुटाउनुपर्छ कुनै पनि शक्तिलाई निषेध गरेर यो सरकार अगाडि बढ्न सक्दैन यो संविधानलाई यो सरकारले मानिसकेको छ यो संविधानलाई मानेर यो सरकार गइसकेको छ यो संविधानको विकल्प छैन भनेर राष्ट्रिय सङ्घ पार्टीको नेताहरूले सभापति रविजीले प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ स्पष्ट रूपमा र संहिता पनि उहाँले चाहिन्छ भनेर भनिसक्नु भएको छ नरेश अहिले दलका नेताहरूलाई भेट्दाखेरि संहिताको विकल्प हामीले खोजेका छैनौँ भनेर स्वयं प्रधानमन्त्रीले बताइसक्नु भएको छ तर अब संहिताको बारेमा भटकको बहस सुरु भएको छ संहिता त राख्ने त अधिकार विहीन संहिता राखेर के गर्ने अहिले कुनै पनि प्रदेशले अधिकार चाहेको छैन एउटा ऐन कानुन उनीहरूले बनाउन सक्दैनन् ऐन कानुन केन्द्रले अथवा संघीय सरकारले बनाएर दिएको छैन संविधान संशोधन गरेर प्रदेशलाई प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ त्यतिर अहिलेको सरकारको ध्यान गएको छैन र प्रदेश सरकारले एउटा प्रहरी सभा गर्न सक्दैन एउटा कर्मचारी राख्न सक्दैन त्यस्तो अवस्थामा प्रदेश सरकारलाई अथवा भनियो भने संहितालाई समय अनुकूल बनाउनुपर्छ संहिताको बारेमा व्यापक बहस भएको छ खेमजी यहाँ आज संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छु र आज संविधान दिवसको अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिए म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्क मार्फत अहिलेको अवस्थामा यो सरकारले दलसँग अथवा भनी संसदमा भएका दल र संसद बाहिर भएका दल हुनेका छ त्यसैले गर्दा यो संविधानलाई आज सबैले मानेको छ यो संविधान नमान्ने व्यक्ति छैन तपाईँलाई थाहा छ तर असहमति धेरैको छ यो संविधानप्रति त्यसमा चाहिँ अब राष्ट्रिय सहमतिद्वारा संविधान संशोधन गरेर जानुपर्छ त्यसले नै निकास दिन्छ र राजावादीहरू पनि बनाइन्छ यही संविधानबाट नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ संविधान संशोधन गरेर सुन्नु है सबै पक्ष मिल्यो भने त यो संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ भने राजावादीहरू पनि बनाइन्छ सुन्छ काङ्ग्रेसकै केही नेताहरू पनि बनाइन्छ त्यसैले यो संविधान संशोधन गरेर देशलाई निकास दिने हो देशमा विकास गर्ने हो देशमा चाहिँ आर्थिक सम्पन्नता र अब एकदम नेपाली नागरिक खुसी हुने हामीले अवस्था सिर्जना गर्ने खेमजी
1: हस् धौलाजी यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
2: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो नेपाली रेडियो नेटवर्कका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धवला धनी श्रोता। नेपाली बसमा छोटो विश्रामपछि पुनः
3: आया। आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जताउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बात, हाट जोड्ने, नक्का, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुदनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712092, फोन नम्बर 98423545019।
1: आदरणीय श्रोता, नेपाली रेडियो नेटवर्कको 10 वर्ष पूरा भएर 11 वर्षमा हामी प्रवेश गरेका छौं र आज वार्षिकोत्सवको अवसरमा चाहिँ धेरै श्रोता दर्शक विज्ञापनदाताहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौ। यसै उपलक्ष्यमा शुभकामनाका लागि हामीसँग नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी जोडिनु भएको छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद
1: डाक्टर साहब। आज नेपाली रेडियो नेटवर्कसँग तपाईँ परिचित हुनुहुन्छ, नजिकबाट हेर्नु पनि भएको छ, हामी सँगसँगै धेरै पटक यहाँसँग मैले संवाद पनि गरेको छु। नेपाली रेडियो नेटवर्कको आज स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ?
8: मलाई आज धेरै खुसी लागेको छ। नेपाली रेडियो नेटवर्क स्थापनाका निम्ति सबैभन्दा पहिले जीवन र हाम्रो
1: अमृत अधिकारी जीवन भण्डारी संस्थापक अध्यक्ष ऋषि धमला, त्यसै गरी हाम्रो दुर्गा राई माझी,
8: उहाँ दुईजना र दुर्गाजी मसित आइसकेपछि एउटा रेडियो हामीहरूलाई सचेत गराउनलाई, जानकारी दिनलाई, सूचित गराउनलाई नेपाली समाजलाई भनेर हामीले सुरुवात गरेका हौ। र यसमा धेरै साथीहरूलाई मैले फोन गरेर हामीले यो सहयोग गरेको र यसमा धेरैको योगदान छ। त्यसपछि यसले यति राम्रो काम गर्यो, ऋषि धमलाजीले यसलाई सुरु गर्नुभयो, बिहानदेखि साँझसम्म उहाँले धेरै ठुलो मिहिनेत गरेर, पछि मात्रै उहाँ टेलिभिजनमा जानुभएको, मिहिनेत गरेर यसले नेपाली जनतालाई सुचोटित गर्यो र नेपालका धेरै व्यक्तिहरूले यसलाई सुन्नुभयो। बिहानमा त्यति बेला रेडियोहरू एफएमहरू कम थिए, यसैलाई सुनेर धारणाहरू बनाउनु हो। त्यस कारणले अहिले नेपाली समाजलाई रूपान्तर गर्न, सुचोटित गर्नका निम्ति यसको धेरै ठुलो योगदान छ।
1: तर अहिले अब आज संविधान दिवस पनि, संविधान दिवसकै अवसर पारेर चाहिँ नेपाली रेडियोको स्थापना हुँदै गर्दाखेरि आजको संविधानको स्थिति, संविधानको कार्यान्वयन, यसका जटिलता र अहिले संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ डाक्टर साहबले कसरी हेर्नु भएको छ?
8: हामीले नेपालको संविधान बनाउँदा त्यस बेलाको परिस्थिति, हामीले सशस्त्र द्वन्द्वबाट हामीले नेपाललाई समाधान गर्नुपर्ने स्थिति थियो। त्यस समयमा माओवादीहरूको हाई साउन्डिङ थियो, त्यसमा कुराहरूलाई हामीले राख्न पर्थ्यो, किनभने त्यति बेला यति धेरै मानिसहरू मारिएका थिए, विस्थापित भएका थिए, जोसुकै मारिए पनि, जसको रहत भए पनि नेपालीको रहत भएको थियो। त्यो अवस्थाबाट हामीले नेपालमा रहत रोक्नका निम्ति, मान्छे मारिदिने मर्ने कार्यलाई रोक्नका निम्ति हामीले संविधान निर्माण गरेका थियौँ। र त्यो संविधान निर्माण गर्ने बेलामा दुई तिनवटा कुरा चुनौती थिए, एउटा आन्तरिक चुनौती थियो, दोस्रो चाहिँ नि बाहेक चुनौती थियो। ती दुइटैलाई पनि हामी म्यानेज गर्यौँ। तर संविधान बनाउँदाखेरि विभिन्न वर्ग, समुदाय, जात सबैको अधिकारको प्रति संरक्षण

0: के गर्नुहुन्छ भने त्यति बेला बेला हामीले आर्थिक रूपले यसलाई थाम्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हामीले नजरअन्दाज गर्दाखेरि व्यवहार यसले बढाइदिएको छ। दोस्रो कुरा हामी कहाँ कमजोरी भयो भने दुईचोटि भन्दा प्रधानमन्त्री नहुने व्यवस्था गरिदिएको भए एउटै व्यक्तिहरूका सिन्डिकेट हुनु थिएन र मानिसमा असन्तुष्टि हुनु थिएन र यसरी मान्छेले परिवर्तन भइरहेछ अर्को आउँछ भन्दा आशा गर्न सक्यो। त्यही नै हामीले संविधान निर्माणमा कमजोरी गरेका छौँ। होइन भने अहिलेको 21 शताब्दीमा 21,922,000 भोटले बोल्नेले जित्ने 21,900 हार्ने गर्दाखेरि हारेको प्रतिनिधित्व हुन सकेन भने जितको मात्रै प्रतिनिधित्व भएको जुन सिस्टम थियो त्यसलाई चाहिँ धेरै मत ल्याउनेहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको अत्यन्त साइन्टिफिक हो यो। तर अहिले मानिसहरूका धर्मका कुरा पुरा राजतन्त्रका कुराहरू धेरै कुरा उठिरहेका छन् तर पनि केही कमी कमजोरीहरू हाम्रा संविधानमा थिए जुन लेख्ने हुँदथ्यो कुनै कुनै प्रभावित होला किनभने नेपाल एउटा यस्तो देश रहेछ कि निजर तहमा बसेका व्यक्तिहरू कता कता ठुला वृक्षका साना फल जस्तो लाग्छ मलाई आफूले हेर्दाखेरि त्यसमा शब्दमा कुनै कुरा मिस्टेक भएको छ होइन भने यसले अब यसलाई सानो बनाउने यसलाई त कसरी राम्रा व्यक्तिहरू छनौट भएर आउन सक्छन् भन्ने त्यसलाई निर्वाचन प्रणालीमा फेरि हामीले बसेर छलफल गरौँ यसो हावा तरिकाले होइन कि यदि गम्भीर लङ टर्म असल गर्ने भने यसलाई हामीले अहिले गराउन सक्छन्। मैले सदनमा पनि भनेको छु कि अहिले चाहिँ विकासको संरचनामा होस् चाहे संस्कृतिमा होस् चाहे तपाईँलाई संविधानमा होस् रिफर्म पर्फर्म र ट्रान्सफर्म जो कुरा पनि मैले सदनमा उठाएको थिएँ हाम्रो त त्यस बेला कसैले मतलब गरेनन् तर एक महिनापछि इन्डियाको पार्लियामेन्टमा मोदीजीले यही शब्द उठाउनु रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा उठाउनु तर त्यति बेलाको लिडरसिपले सुनेन। त्यति बेलाको लिडरसिपले संविधान बनाएको थियो आफूमा परिपक्व थियो उसले रियलाइज गरेन। अहिलेको लिडरसिपले चाहिँ संविधान बदल्न पर्छ भनेर भन्छ तर संविधान बदल्दाखेरि आउने चुनौती उसलाई थाहा छैन त्यसैर यो हामी अहिले अप्ठ्यारोमा छौँ।
1: र जाँदा जाँदै डाक्टर साहब अब यसको कार्यान्वयनको जटिलता कस्तो छ अहिले सरकारले कार्यान्वयन गर्ने र राष्ट्रिय एकता र सहमति गर्न सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ?
0: एउटा कुरा के छ भने एक थरी पुरानो लिडरहरू अहिले पनि यो सरकारलाई सहयोग गर्ने तयार छ। उनको अभिव्यक्ति कति कति बेला मान्छेका शब्द चयनमा गल्ती भयो होला तर पनि सबैले सरकारलाई सहयोग गरिरहेको छ। सरकारले पनि पुराना नेताहरूलाई मैले हेर्दै हेर्दिनँ भन्नु हुँदैन उहाँहरूसित बसेर पनि विकासको मोडलको बारेमा त्यसपछि उसको तपाईँलाई संविधानहरूका बारेमा विगतका कुनै कमजोरीहरू के रहे यो रेडियोको चाहिँ आजको स्थापना दिवसको पनि एकदम प्रगतिको चाहिँ शुभकामना संविधान दिवसको पनि
1: मैले छोटो जोड्न खोजेको थिएँ डाक्टर साहबलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार डाक्टर साहब।
0: हजुर धन्यवाद।
1: र यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ वरिष्ठ अधिवक्ता एवं नेपाली कंग्रेसका निर्वाचन समितिका केन्द्रीय संयोजक प्रेम बहादुर खड्का। खड्काजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुड मर्निङ प्रेम खड्काजी हामीलाई सुन्दै हुनुहुन्छ। नमस्कार स्वागत छ यहाँलाई नेपाली बसमा। नेपाली कंग्रेसको अधिवेशन सुरु हुँदैछ र नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो यस अवसरमा के भन्न चाहनुहुन्छ सुरुमा?
2: अब सुरुमा चाहिँ नेपाली नेटवर्कको जुन आज स्थापना दिवस होस् यसले सफलता प्राप्त गरोस् यसले उन्नति गरोस् जनताको चाहिँ मानव अधिकारको संरक्षणमा यो अग्रसर हुन सकोस् र अहिले भइ पनि राखेको छ। फेरि आजैबाट हाम्रो नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको वडा स्तरको भनेको 6,500 वडाको एकैचोटि 77 जिल्ला 7 प्रदेश सबै ठाउँको वडा अधिवेशनको आजबाट सुरु हुँदैछ। यो चाहिँ वडा अधिवेशन भनेको नेपाली काङ्ग्रेसको जग हो। यो चाहिँ नेपाली काङ्ग्रेसको चाहिँ यो संवैधानिक सर्वोच्चता कायम गर्ने खुड्किलो पनि हो, त्यसलाई सफलता प्राप्त गरोस्, तपाईँहरूको पनि शुभकामना हामीले प्राप्त गरौँ भन्ने कुराको निवेदन गर्न चाहन्छु।
1: अब निकै रस्साकसी पछि नेपाली कंग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ, एउटा अधिवेशनहरू नेता कार्यकर्ताहरू धेरै पुग्नु भएको छ, तर अब कंग्रेसको यो प्रक्रिया चाहिँ कस्तो हुन्छ यो महाधिवेशनमा आइपुग्नका निम्ति चाहिँ केन्द्रीय महाधिवेशनमा आइपुग्दाखेरि सम्म केन्द्रीय महाधिवेशनसम्म आइपुग्दासम्म नेपाली कंग्रेसको प्रक्रिया कस्तो हुन्छ, आज वडा वडामा कस्तो खालको उल्लास छ?
2: केन्द्रीय महाधिवेशन भनेकै आजबाट चाहिँ वडाको चाहिँ अधिवेशन सुरु हुन्छ। 77 जिल्लामा 6,300 वडामा एकैचोटि सबै मतदान अधिकृतहरू तपाईँको चाहिँ के अरे मतदान अधिकृतहरू सबै आफ्नो आफ्नो वडामा सुरु भइसकेकै छ, सुरु नै गरिसक्नु भएको छ। त्यसले गर्दा सबै ठाउँमा पुगिसक्नु भएको छ। यो वडा अधिवेशनहरू सफलतापूर्वक रूपमा सम्पन्न भन्ने हुन्छ भन्ने कुरामा म ढुक्क छु र सबै साथीहरूले अहिले चाहिँ सातै प्रदेश सबै 77 जिल्लाका अधिकृतहरूले हाम्रो चाहिँ यहाँ शान्तिपूर्वक हुन्छ, हामी सम्पन्न गर्न तयार छौँ, सबै कुरा चाहिँ सेटल भइसकेका छ भन्ने मैले खबर प्राप्त गरेको छु। त्यसले गर्दा अहिले चाहिँ तपाईँलाई छुट्करियौँ भन्दा यो अधिवेशन भनेको अहिले तपाईँले हेरिरहनु भएको छ, संविधानले त्यहाँनिर सम्मानपूर्वक बाँच्न दिनुपर्छ, बाँच्न पाउनुपर्छ भनेको छ। अहिले तपाईँ सम्मानपूर्वक बाँच्नलाई पनि तपाईँलाई गाह्रो भएको छ, जो त्यहाँनिर मन्त्रीहरू छन् तिनले त्यहाँनिर व्यापारीलाई पापा कस्नुपर्छ भनेको छ, ठेकेदारहरूलाई चाहिँ रोखामा लगाएर झुन्ड्याउनु पर्छ भन्छन्, त्यस्तो पनि तपाईँको सम्मानपूर्वक हुन्छ र भने संविधानको पनि खिलाफ भएको हुनाले संविधानको पालनाका लागि पनि यो वडा अधिवेशन सम्पन्न हुनुपर्छ। त्यसमा चाहिँ तपाईँहरूको पनि शुभकामना मेरो वडा वडा सम्पन्न होस् भन्ने कुरामा प्राप्त होस् भन्ने कुराको चाहना राख्छु।
1: अब वडा अधिवेशनबाट के हुन्छ प्रक्रिया चाहिँ, कहीँ बहिष्कार गर्ने अवरोध गर्ने खबरहरू पनि आएका छन्, यो अवस्थामा के हुन्छ कस्तो हुन्छ?
2: होइन, त्यसमा त बहिष्कार गर्ने त्यो तपाईँको यो चाहिँ नेपाली काङ्ग्रेस भनेको प्रजातन्त्रको चाहिँ जग हो, त्यो प्रजातन्त्रको जगमा कसैले चाहिँ म वडा अधिवेशनमा भाग लिन्न भन्छ भने उसको त स्वतन्त्र हो नि, त्यसको त कुरा छैन। तर अवरोध हुने त्यसमा चाहिँ भाग नलिने भन्ने छैन, सबैले भाग लिन्छन्, सबै सम्पन्न हुन्छ। कोही कोही छुटपुट मान्छेहरूले के त्यो अवरोध हुने कुरा त छँदै छैन। अब तपाईँको नेटवर्कको उपर म चाहिँ एउटा चाहिँ अब नेपाल सरकारलाई पनि के आह्वान गर्न चाहन्छु भने स्पेसल्ली गृह मन्त्रालयलाई कुनै चाहिँ दङ्गा हुने कुनै ठाउँमा हुन्दङ्गा हुने त्यस्तो कुरामा चाहिँ गृह मन्त्रालयले पनि शान्ति सुरक्षा कायम गरिदियोस्, यहीँबाट गृह मन्त्रालयलाई मैले चाहिँ आह्वान पनि गर्न चाहन्छु।
1: अब नेपाली कंग्रेसको आजबाट विधिवत रूपमा महाधिवेशन शुरूआत हुँदै गर्दाखेरि छुटेका वा छुटपुट रहेकाहरू वा भनौँ न देउबा पक्ष उहाँहरू कतिपय चाहिँ महाधिवेशनमा सहभागी हुनुभएको छैन, उहाँहरूको हकमा के हुन सक्छ?
2: होइन, उहाँहरूको हकमा त चाहिँ युवा पक्ष नेपाली काङ्ग्रेसको चाहिँ तपाईँको आज अधिवेशन हुनु हो, युवा पक्षहरूको ऊ पक्षहरूको भनेर कुनै समूह चाहिँ मैले भन्ने गरेको

0: ठिकै त्यहाँनिर फ्रान्समा चाहिँ तपाईँको 275 वर्ष भयो राजतन्त्र समाप्त भएको, कहिले काहीँ वर्ष एक दुई वर्षमा त्यहाँनिर राजतन्त्र चाहिन्छ भनेर 20-30 मान्छे त्यहाँनिर जम्मा भएर आह्वान गरिरहन्छन् सधैँभरि। अब त्यो चाहिँ तपाईँको नेपाली यत्रो ठुलो काङ्ग्रेसभित्र कुनै दुई चारजना मान्छे बस्ने यसो उसो गर्ने के अरे मनको लड्डु घिउसँग खाऊ जस्तो गर्ने कुरा एउटा कुरा हो, तर नेपाली काङ्ग्रेस एक ढिक्का छ, एक ढिक्का रहन्छ, यो अधिवेशन सम्पन्न हुन्छ।
1: होइन, देउबा पक्ष त सहभागी छैन नि त, अब उहाँहरूको आजबाट काङ्ग्रेससँगको नाता टुट्यो त्यसो भए?
0: होइन, त्यो ना काङ्ग्रेससँगको नाता टुक्यो भनेको देउवा समूह भन्ने नै होइन, भने नेपाली काङ्ग्रेस एक छौँ। अब त्यो तपाईँले भने त्यो देउवा समूह भन्ने होइन, देउवा त्यहाँनिर दाई त्यहाँनिर उहाँले चाहिँ सहभागी हुन्न, भो मत हाल्दिनँ, आज म अधिवेशनमा भाग लिन्न भने त्यो उहाँको स्वतन्त्रता हो नि। हामी संविधान मान्ने मान्छेले व्यक्तिको स्वतन्त्रता अपहरण त गर्न चाहँदैनौ नि।
1: र आज संविधान दिवस पनि संविधानको रक्षा र संविधान कार्यान्वयनको जटिलता अहिलेसम्मको संघीयताको मुद्दा
0: देख्छु मैले नै त्यही संघीयता चाहिँ ट्याक्कै कायम गर्नुपर्छ भनेर लागे मान्छे म। अहिले तपाईँको मैले 7 प्रदेशमा 7 त्यहाँनिर संयोजकहरू छन्, अनि त्यो 7 संयोजकहरूले त्यहाँनिर उहाँहरूको सिफारिसमा मैले चाहिँ मतदान अधिकृत 77 जिल्लामा गरेँ, तर उहाँहरूको सिफारिसमा, अनि त्यो सिफारिसमा गरिसकेपछि उहाँहरूलाई मैले हत्या गरेँ, उहाँले जसलाई सिफारिस गरेर पठाउनु हो त्यसलाई मैले त्यहाँनिर मतदान अधिकृतहरू मैले तोकिदिएँ। त्यही अन्तर्गतको उहाँहरूकै 7 प्रदेशका 7 संयोजकहरूले अहिले पनि मोनिटर गरिरहनु भएको छ, हराइरहनु भएको छ, को मान्छे ओडामा पठाउने, कसलाई ओडामा नपठाउने, उहाँले गर्यो संहिता कार्यान्वयन भनेर त्यो हो नि। त्यस कारणले संहिता कायम गर्नका लागि पनि अहिले नेपाली काङ्ग्रेसको अधिवेशन पनि सफलतापूर्वक सिद्ध दिनुपर्छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रेम खड्गाजी नमस्कार।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। आजबाट नेपाली कंग्रेसको अधिवेशन शुरू हुँदैछ, आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

टोली एकको सुरुङ भित्र थप पाँचवटा शव भेटिएको छ। गरी भेटिएका शवको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङ मध्ये मैलुङबाट झण्डै 5.5 किलोमिटर उत्तरतर्फ डलडुङ खोला अडिको झण्डै 100 मिटर भित्र सुरुङमा शव फेला परेका हुन्। भदौ 10 बाढ़ी आउँदा आयोजनाको सुरुङ भित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भन्ने यकीन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाई छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत आयोजना हो। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको अध्ययन गर्न वैज्ञानिक समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार समितिले भोटेकोसी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टीका बरालका अनुसार यसको विस्तृत अध्ययन नगरी निचोड़मा पुग्न नसकिने बताउनु भएको छ। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्नेछ। मन्त्रालयले बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। भोटेकोसीमा आएको बाढ़ीले त्रिशुली करिडोर प्रभावित भए जस्तै यस्तो विपद अरू नदीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अहिलेको क्षति बारेबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्व तयारी गर्ने, जलविद्युत उत्थनशीलता संकटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत क्षमता कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध, यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्ले रसुवामा बाढ़ीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकार धन्यवाद व्यक्त गर्नुभयो। भेटमा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको हो। यसअघि अर्थमन्त्री डाक्टर वाग्ले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसा माछा शक्ति, पैसा माछा सहारा,
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना अर्थात साउनमा महँगी अत्यधिक बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो डेढ़ वर्ष यताकै उच्च हो। यसअघि 2081 मंगिरमा महँगी दर 6.05% थियो। अघिल्लो वर्ष साउनमा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थको समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकांक 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80% बढ़ेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाँटीमा मुर्दी खोलाले भत्काएको सड़क मरमत गरेपछि गाड़ी चल्न थालेको छ। गएको साउन 28 गतेको बाढ़ीले बिरे ठाँटीमा 100 मिटर पक्की सड़क बगाउँदा अन्नपूर्ण गाउँपालिकाको वडा 8 देखि 11 सम्मका मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सड़क सम्पर्क विच्छेद थियो। ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरे ठाँटीको सड़क मरमत गरेपछि हिजोदेखि आवत जावतमा सहज भएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा लुम्बिनीको तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै तराई क्षेत्रका अरू थोरै ठाउँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्न सक्ने क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रूसको संसदीय चुनावमा हस्तक्षेप गरिरहेको र युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको शान्ति वार्तामा पनि बाधा पुर्याइरहेको आरोप लगाउनु भएको छ। रूसी सैन्य औद्योगिक आयोगलाई सम्बोधन गर्दै पुटिनले युक्रेनले जाना जानी शान्ति र वार्ता रोक्ने गतिविधि गरिरहेको दावी गर्नुभएको रोइटर्सले जनाएको छ। उहाँले रूसले आफ्नो आणविक प्रतिरोध क्षमता र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पुटिनले युक्रेनमा लामो समयदेखि चुनाव नभएको भन्दै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यकालबारे पनि प्रश्न उठाउनु भएको छ। तर युक्रेनी अधिकारीहरूले युद्धका कारण लागू आपतकालीन अवस्था कायम रहेकाले अहिले चुनाव गर्न नसकिने बताएका छन्। यसैबीच रूसमा हिजोदेखि 3 दिनसम्म संसदीय चुनावका लागि मतदान भइरहेको छ। अब खेल खबर। 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा र दुबईमा भएको आइवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्। यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ़न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली एकको सुरुमा भेटिएको शवको संख्या 18 पुग्यो। भोटेकोशी बाढ़ीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्यवृद्धि उच्च, घिउ तेल तरकारी र फलफूल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढ़े पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रूसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप। आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
4: एनडीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस हो खुशीको कनेक्शन
2: साली नदीको सिर
3: मणितुरको काख
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरहरूमा पूजा आराधना गरी मनाइँदैछ। हरेक वर्ष भदौ शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमीका दिन आज काठमाण्ड उपत्यका कागेश्वरी महादेव मन्दिर लगायतका मन्दिरहरूमा गई पूजा आराधना गरेमा कागको स्पर्श लगायत दोषबाट मुक्त भइने जनविश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्ने पर्ने मान्यता राख्छन्। श्रावण शुक्ल पूर्णिमा र गंगा दशहरा पर्वमा गोसाई कुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढ़ाउनु पर्छ भन्ने धार्मिक मान्यता छ। कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमान ढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने गरेका छन्। हरेक वर्ष भदौ शुक्ल अष्टमीमा आयोजना गरिने ललितपुरका 10 महाविद्यापीठहरूको पूजा तथा परिक्रमा आज हुँदैछ। पाटनको बालुखा भैरवी पीठबाट प्रारम्भ हुने 10 महाविद्या पूजा पूर्णचण्डी, तारा, भुवनेश्वरी, बंगलामुखी, धुमावती, मातंगी, छिन्नमस्ता, त्रिपुरा सुन्दरी तथा टंगलको कालीपीठमा पुगेर समापन गरिनेछ। 10 महाविद्यालय कौल तान्त्रिक परम्परा अनुसार आदि पराशक्तिका रूप 10 रूप मानिन्छ। देवी भागवत पुराण तथा अन्य शाक्त तान्त्रिक साहित्यले यस परम्पराको व्याख्या गरेको छ। नेवार परम्परा अनुसार यी पीठहरूमा समय बजीको पहाड़ जस्तो गरी खानेकुरा चढ़ाउने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले 16 दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। भदौ शुक्ल सप्तमी हिजोदेखि धन धान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा महालक्ष्मी व्रत आरम्भ गरेका हुन्। यस वर्ष असोज 17 गते शनिबारसम्म यो व्रत गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उल्लेख गरेको छ। हरेक दिन एक छाक फलाहार र दिनमा एक पटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। 16 दिनसम्म हरेक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ। र काठमाण्डौ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्र जात्राको अवसर पारेर मुवाली बाजा बजाउने तयारी थालेको छ। काठमाण्डौ उपत्यकाभित्र मुवाली बाजा बजाउने जनशक्तिको अभाव हुँदा भक्तपुरबाट बजाउने मानिसहरू बोलाउनु पर्ने बाध्यता रहेकोमा यसपालि काठमाण्डौ महानगरपालिकाबाटै मुवाली बजाउने तयारी भइरहेको छ। मुवाली बजाउनका लागि टेकुको लक्ष्मीश्वरमा तालिम भइरहेको छ। काठमाण्डौ महानगरपालिकाबाट मुवाली बजाउने परम्परा रोकिएको झण्डै 25 वर्ष भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। आज कागे अष्टमी पर्वमा कागेश्वरी महादेव मन्दिरहरूमा पूजा, ललितपुरमा 10 महाविद्यापीठहरूको पूजा तथा परिक्रमा आज हुँदै र 25 वर्षपछि इन्द्र जात्रामा मुवाली बाजा बजाउने तयारी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईँसँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: लु बोबले, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखै देखेर के पाक्क बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51-094, 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जन संखुवा सभाको कार्य क्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्य क्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिथो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 0295-62-855, भोजपुर 0295-420-049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 98-520-55-079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98-520-77-376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
0: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

जति पकाए नि मान्दिन हौ सनछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

जिन्दगी सम्झेर पनि विरक्त लाग्छ हौ। त्यही माथि आजको दिन कस्तो उराट लाग्दो दिन, यस्तो उराट लाग्दो दिनमा त रमाइलो गर्न पाए पनि हुन्थ्यो। मेलापात जहिले पनि आफै हाट बजार जा आफै, यसो नाचगान गरौँ भने पनि कोही साथीभाइ छैन। कसैको त हुन्छ त जोरी, मेरै मात्रै चाहिँ कोही नहुने के खालको हौ। जिन्दगीमा एउटा मेरो कान्छो मिली त हुन्थ्यो नि, कान्छा मेरो जिन्दगी कान्छा कहाँ गयो गयो, कहिले मिल्दैन त हौ, कहाँ गयो होला त मेरो।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 9841061622।
7: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान चितवन गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
0: एकै नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
7: एकै नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकै नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
7: एकै प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98 5 20 35 191 0 29 5 70 191 98 4 20 92 388 र 98 5 20 51 354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
8: लै लै माया लै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण बारी
9: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: टाँसी लाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लै देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

0: हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ काली रौराली गरिराख्नुपर्छ मिठो भाकाबाट हामीले कार्यक्रमको शुभारम्भ गर्यौं। हामी स्वदेश विदेशमा छौं, संसारभरबाट हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। तपाईँलाई मनपर्ने भाकाहरू प्रस्तुत गर्दै अघि बढ्नेछौ। आज रमाइलो शनिबार बिहानको खाना खाइसकेर यहाँहरू घरमा बस्दै सुन्दै हुनुहुन्छ, बाटोमा हिँड्दै सुन्दै हुनुहुन्छ, जहाँ जहाँ भए पनि कार्यक्रम इन्द्रणीको साथमा हुनुहुन्छ। रेडियो काठमाडौँले उत्पादन गरेको यो कार्यक्रम देशव्यापी रूपमा हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। र यति बेला टेलिफोन लाइन 4591 9300 4591 4000 को हुनुहुन्छ, स्वागत गरौं। नमस्ते।
1: हेलो, नमस्ते, नमस्कार।
0: शुभ नाम?
1: सपना खड्का, बानेश्वरबाट।
0: सपना खड्का काठमाडौँको बानेश्वरबाट के गर्दै हुनुहुन्छ
1: यति बेला? त हजुरहरूको मजाले कार्यक्रम सुन्दै बसिरहेको छु, सञ्चय गरेको लागिहाल्छु र एकदमै खुसी लाग्यो। अब चाहिँ काम गर्न मजाले पाइन्छ है भन्नुभयो।
0: ल, सँगै खुसी साट्न पायौं, खुसी सँगै मनाउन पायौं, निकै खुसी लाग्यो। सपनाजी खाना खाइसकेर बस्दै हुनुहुन्छ?
1: खाना भएको छैन मेरो, अब एकछिन 11 बजे मेरो त खाना खाँदाखेरि हजुरले त खाइसक्नु भयो होला नि।
0: मैले खाइसके। आजको शनिबार कसरी बिताउनुहुन्छ?
1: आज यस्तै हो, अब घर आइसी काम गर्ने, अब आज शनिबार छुट्टी, अब घरमा रुम सफा गर्दै बस्दै सरसफाइ गर्दै लुगा धुँदै छुट त हुने कि अब घर आइसी काम भनेको।
0: ल ल, ठिक छ, जसरी बस्नु भए पनि जसरी बिताउनु भए पनि आरामदायी र कुशलता होस्, शुभकामना छ।
1: हजुर हजुर।
0: अब मनपर्ने गीत रोज्नुहोस्।
1: मैले खेल पेन्सिलको बजाइदिनु भनेको छु, बजाइदिनु हुन्छ होला?
0: साथीहरू सम्झिनुहोस्,
1: सर्वप्रथम त हजुरलाई अनि टेक्निसियन फोन खाएको साथी दयानन्द सरलाई पनि धेरै धेरै सम्झना। काठमाडौँको एकदमको सम्पूर्ण परिवारलाई गरेर चाहे यति बेला सुन्नुहुन्छ प्यारे साथी मन्जु थापा, सुधीर अनुसन, आशिष नयन, ढकाल दरबराज, वीरेन्द्र लामा र भोजपुरबाट आउनुहुन्छ वरुण चन्द्रले, ओखल जनागम सोरेन शेर्पा, अनिता छोटा सुग्रेन, लगायत श्रीराम दाहालदाई, अर्जुन थापा दाई, सम्पूर्ण साथीहरूलाई चाहिँ दिक्कत छैन, विशेष चाहिँ नाम सुनेका साथीहरूलाई, असुस्थले असुस्थ पनि छु, सम्पूर्ण साथीहरूलाई गर्दै छुट्टिन्छु। नमस्ते।
0: धन्यवाद सपना खड्का, काठमाडौँको बानेश्वरबाट हामी उहाँसँग कुराकानी गर्दै थियौँ। अर्को फोनमा जाउँ, कोही हुनुहुन्छ? नमस्कार।
2: हेलो, नमस्ते, नमस्कार।
0: शुभ नाम के होला?
2: म यता भोजपुरबाट वरुण चन्दले।
0: वरुणजी आरामै हुनुहुन्छ?
2: ठिकै छु दाई, अलैँची छोडाइँदैछ।
0: हो, के हुँदैछ भन्नुभयो?
2: अलैँची छोडाउँदैछौ भने।
0: ए, अलैँची अब निकाल्ने बेला भयो?
2: अलैँची सुकाउँदैछौ नि त हामी अहिले।
0: अहिले भोजपुरको कुन ठाउँमा हुनुहुन्छ?
2: भोजपुरको म सरानन्द नगरपालिका 2 कुटाकाउले भन्ने ठाउँमा।
0: अहिले के बाटो सुन्दै हुनुहुन्छ?
2: अहिले म अरुणबाट सुन्दैछु।
0: ल, सबैजनालाई मिठो सम्झना, मिठो माया वरुणजी। आजको दिन त्यसो भए अलैँची केलाएर छोडाएर बित्छ?
2: यहाँ अब अङ्कल आन्टीहरू अनि मम्मी बुवाहरूले छोडाउनुहुन्छ, म चाहिँ फेरि अब भेडा चराउन जान्छु एकछिनमा।
0: भेडा? अब त्यहाँ विशेष गरी बाख्रा भन्दा भेडा बढी पाइन्छ हो?
2: होइन, अब बाख्रा चाहिँ बढी पाइन्छ, भेडा चाहिँ हाम्रोतिर अलिअलि पाउँछ दाई, कता कता यता कता हाम्रोतिर, हाम्रोमा चाहिँ आफ्नो 10-12 वटा जति छ।
0: ए, भेडा महँगो हुन्छ कि बाख्रा महँगो हुन्छ?
2: भेडा अलिक महँगो हुन्छ बाख्रा भन्दा।
0: ए, ल ठिक छ, भेडाको ऊन जस्तो, अनि ऊन पनि बनाउनुहुन्छ होला होइन?
2: ऊनको राडी बनाउँछौँ
0: आफ्नै भेडाहरूको, त्यो कपाल निकालेर ऊन निकालेर?
2: हजुर हजुर, काटेर। यो सिजनमा 2 चोटि काट्नुपर्छ क्या वर्षमा, यो ठ्याक्क अब यो त्यो अब जाडो महिना आउने बेला काटिन्छ, मतलब अब गर्मी महिना स्टार्ट हुँदा काटिन्छ, अनि अब पछाडि अब जाडो महिना हुँदा अलिक अगाडि काटिन्छ क्या दाइ, वर्षमा 2 चोटि काट्छौँ।
0: अलिक अनौठो अनौठो लाग्छ है हामीलाई चाहिँ, नदेखेको भए पनि होला। खुसी लाग्यो,
2: अब राडी पाकी बनाइन्छ भनौँ न।
0: ल ल, खुसी लाग्यो काठमाडौँ आउँदाखेरि एउटा राखी राडी उपहार ल्याइदिनु होला।
2: हस्
0: हुन्छ है त, सम्झिनु भयो धन्यवाद। अब साथीहरूलाई सम्झिनुहोस् ल,
2: विशेष गरी अब तपाईँलाई नै, अब बज्ने गीतलाई एकदम मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि त्यस्तै गरी अहिले गीत रोजेर जाँदै हुन्थ्यो हाम्रो सपना खड्का, उहाँलाई पनि एकदम सम्झना, अलिक बिरामी पनि हुन्छ उहाँलाई गेट उल्छन्। अनि मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत, बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता गुरुङ, सुन्नु सुन्ता, हाम्रो सानो कमला, ढकाल धर्मनाथ, रोमन मुकान तामाङ, सुरबेली आकाश दाई पनि हुनुहुन्छ, अनि सरस्वता पोखरेल, अनि त्यसै गरी हाम्रो बालकुमार लामा दाई पनि हुनुहुन्छ, अनि जीवन थाबेन, कृष्ण तामाङ, हाम्रो राजगिरे काइला, तन्तली कुलुङ शर्मिला, छिना गुरुङ, अनि यता तामिङ निर्मला लगायत धेरै साथी हुनुहुन्छ, रतन लामा, सबै सबैलाई अब बज्ने गीत है त, बाई बाई।
0: हस्, धन्यवाद। वरुण चन्चले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौँ। अर्को लाइनमा कोही मित्र प्रतीक्षामा हुनुहुन्छ, एउटा गीत पनि बजाउने बेला भएको छ। नमस्ते। शुभ नाम के होला?
3: म जोरपाटीबाट दिनेश बराल।
0: दिनेशजी काठमाडौँको जोरपाटीबाट बोल्दै हुनुहुन्छ?
3: हजुर।
0: अहिले रेडियो काठमाडौँ हेर्दै कि सुन्दै?
3: सुन्दै। हजुर
0: सुन्दै। के छ तपाईँको खबर, सुनाउनु होला।
3: एकदम ठिक छ दाई, हजुरको के छ?
0: हाम्रो पनि ठिक छ। हामीलाई सुन्दै हुनुहुन्छ? खाना पिना गर्नुभयो?
3: छैन दाई, कामकै सिलसिलामा।
0: कामको सिलसिलामा के काम गर्दै हुनुहुन्छ? ए, ड्राइभिङमा हुनुहुन्छ। ल धन्यवाद, एकदमै राम्रोसँग सचेत भएर सजग भएर आफ्नो सवारी चलाउनु होला है। साथीभाइलाई सम्झिनुहोस्,
3: हजुरलाई र विशेष गरी रेडियो सुनेर बसिरहनु हुने र मेरो दुलखा बासी सम्पूर्ण इष्टमित्र र मलाई दिनेश बराल भनेर चिन्नुहुने सबैलाई
0: हस् हस्। धन्यवाद। दिनेश बराल हुनुहुन्थ्यो काठमाडौँको जोरपाटीबाट। हामी छुटेका छौँ, अब एउटा गीत सुन्छौँ। अनि सामाजिक सञ्जाल मार्फत हामीलाई धेरै मित्रले आफ्नो प्रतिक्रिया राख्नु भएको छ, त्यो पनि पढ्दै जाउँला।

0: फुलेर तिरथी लाउला घरमै छाडी आऊ तिम्रो लाजैलाई। मिठो भाका खेम सेन्चुरी र साथीहरूको स्वरमा प्रस्तुत गर्यौं। तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ। यो काठमाडौँबाट रेडियो काठमाडौँले उत्पादन गरेको कार्यक्रम हो। म छु प्रस्तुता सरोज लामिछाने। नेपाली कला संस्कृतिसँग जोड़िएको एकमात्र कार्यक्रम इन्द्रेणी साताको सातै दिन तपाईँले रेडियो काठमाडौँको पेज अनि हाम्रो पात्र वेबसाइट र हामीसँग सहयात्रामा रहनुभएका थुप्रै साझेदार रेडियोहरूबाट गाउँ बस्तीसम्म सुनिरहनु भएको छ। काठमाडौँबाट जनार्दन नेपाल हुनुहुन्छ भने देशभरिका तमाम रेडियोहरूबाट धेरै रेडियोबाट धेरै हाम्रा प्रिय साथीहरूको साथ छ। सबैले एकपटक सम्झिन्छु मनभरिको माया मुटुभरिको सम्झना। आज शनिबार, यो शनिबार तपाईँसँग साक्षात्कार गर्दै बिताइरहेका छौं। तपाईँका मनपर्ने भाकाहरू सुनिरहेका छौं, सँगै सुनाइरहेका छौं। तीज भर्खरै सकिएको छ। अब नेपाली हिन्दूहरूको महान चाड बड़ा दशैं नजिकिँदैछ अनि तिहार आउँछ। ठूला विशेष चाडहरू अब हाम्रो नेपालीहरूको घर आँगनीमा भित्रिँदैछ। त्यो सँगसँगै धेरैको खुशी भित्रिँदैछ। धेरैले आफ्ना खुशी हराएका छन्, कसैले खुशी भेटाएका छन्। यो संसारमा सबै मान्छे खुशी छैनन्, सबै मान्छे दुखी छैनन्। तर हरेक पीर व्यथा चिन्ता पीड़ा भुलेर हामी हाम्रो दैनिकी हाम्रो जिन्दगीसँग रमाउन सिक्नुपर्छ। हरेक पीड़ालाई भुल्ने कोसिस गर्नुपर्छ। त्यसका लागि गीत सुन्ने, के किताब पढ्ने, त्यसका लागि आफन्त इष्टमित्र साथीभाइ भेट्ने, आफ्ना मनका भावनाहरू दुःख सुखहरू बाँड्ने, शेयर गर्ने, त्यसले गर्दा आफ्नो मन हलुका हुन्छ। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्ते। शुभ बिहानी, को बोल्दै हुनुहुन्छ? खडक सिंह ठकुरी मेलौलीबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ। डडेलधुरा आसपास हामीलाई साथ दिइरहनु भएको छ, होइन? ल, खुसी लाग्यो सम्झिनु भएकोमा। अनि त्यहाँतिरको खबर के छ, कस्तो छ, सुनाउनुहोस् न। हाम्रोतिर घाम छिरिक्क चर्किएको छ। अब बिस्तारै बिस्तारै बिहान बेलुका चिसोको आभास हुन थालेको छ। बिस्तारै गर्मी जाँदैछ, जाडो आउँदैछ। हाम्रोतिर यस्तै यस्तै छ। सम्झिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्। पुष्कर शर्माको कुन गीत रोज्नु भयो? सम्झिनुहोस् साथीलाई।
1: सबभन्दा पहिला हजुरलाई सम्झ्यो अनि भाइलाई सम्झन चाहन्छु। अनि साथीहरू त धेरै हुनुहुन्छ हजुर, सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु। जस्तो अनि मलाई खुट छैन थाहा हुन्न, अनि सुन्नु हुन्छ, सम्पूर्ण साथीहरूलाई सम्झिँदैछु, कसैलाई पनि बिर्सेको छैन भन्न चाहन्छु। छुट्टी छ हजुर।
0: धेरै धन्यवाद। खडक सिंह ठगुन्ना हामीलाई सुन्दै हुनुहुन्थ्यो। यहाँलाई धेरै धेरै धन्यवाद सम्झिनु भएकोमा। मैले कमेन्ट पढ्ने प्रयास गरिरहेको छु, तर कम्प्युटर खुलेको छैन। म धैर्य गर्दैछु, कम्प्युटर अवश्य पनि खुल्नेछ। मैले तपाईँका कमेन्टहरू म पढ्नेछु। लाइनमा आउने मित्रलाई स्वागत गरौँ, को हुनुहुन्छ? नमस्ते। नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
2: म बोल्दैछु भाइ, यता सुन्दर सुदूरको डडेलधुरा जिल्ला भागेश्वर गाउँपालिका वडा नम्बर 3 हो, पार्वती टुकुरिया।
0: पार्वती जी, अहिले डडेलधुरामा कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
2: म बैतडीबाट बजिरहेको रेडियो मेलौली 101.2 मेगाहर्जबाट सुन्दैछु भाइ।
0: अघि पनि खडक सिंहजीले हामीलाई सम्झिनु भएको थियो, बैतडीबाट गुन्जिरहेको रेडियो मेलौली सुन्दैछु भनेर। त्यहाँतिरको खबर कस्तो छ, सुनाउनु होला।
2: एकदम हाम्रो गाउँतिर रमाइलो छ, घमाइलो छ, घाम लागेको छ। गोरु गुवालातिर छु, एकदम नास्ता खाएर कार्यक्रम सुन्दै बिहानीको घाम ताप्दै एकदम रमाइलो मजा गरिरहेछु दाइ। हजुरको के छ हालखबर काठमाडौँको?
0: हाम्रो पनि समग्रमा ठिक छ। बिहान बेलुका दिनचर्या यस्तै चलिरहेको छ। बेलुका रात पर्छ, बिहान फेरि उज्यालो हुन्छ, होइन? सबैले आफ्नो काम गरिरहेका छन्। बिहान घाम लाग्छ, बेलुका घाम अस्ताउँछ, कहिले पानी पर्छ, कहिले बादल लाग्छ, यस्तै यस्तै छ।
2: हजुर भाइ, आज तपाईँ आउनुभयो झन् खुसी भए। म सधैँ जसो कार्यक्रम सुनिराख्छु, म रेडियोको तारकी नै हो है।
0: धेरै धन्यवाद, तपाईँहरूले साथ दिनुहुन्छ, हामी सँगै छौ। हरेक सुख दुःखमा एक्लो महसुस नगर्नुहोला। हामीले दिन सक्ने केही होइन, तर दुःखमा सुखमा सहानुभूति सदा सहायता माया भएकै छ, होइन?
2: हजुर एकदम पक्कै पनि
0: ल पार्वतीजी
2: हजुर
0: अनि ठिक छ सबै आरामै हुनुहुन्छ होइन
2: एकदम दाजु सबैजना आरामै छन् हामीले भक्कै तिजलाई बिदाई गऱ्यौँ हाम्रो सुदूरपश्चिमको झनगौरा पर्व मौलिक पर्वलाई पनि अब बिदाई गरिसक्यौँ अब दसैँको लागि हाम्रो यतातिर एकदम परदेशी दाजुभाइहरू घर आउने क्रम जारी छ दाई गाउँघरतिर रमाइलो छ
0: हो ल खुसी लाग्यो सम्झिनु भयो अब साथीहरूलाई सम्झिनुहोस् ल
2: हुन्छ सर्वप्रथम त आज धेरै दिनपछि भनौँ फर्स्टचोटि नै हो हजुरसँग बोल्न पाएको अनि हजुरको साथसँग आवाज मिसाउन पाएँ हजुरलाई धेरै धेरै सम्झना अनि माया भन्न चाहन्छु त्यसपछि कर्बेतीबाट साथ सहयोग गर्नुहुने साथीलाई पनि मिठो सम्झना अनि माया भन्न चाहन्छु र त्यसपछि अब मलाई चिन्नुहुने मेरो आवाजसँग चिर परिचित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत मलाई चिन्ने नचिन्ने सबैलाई मिठो सम्झना गर्दै अहिलेको बसाइबाट छुट्टिन्छु दाजु नमस्कार
0: हस् धन्यवाद नमस्कार पार्वती टुकुरिया यो बेला बैतडीबाट हुनुहुन्थ्यो हामीसँग छुट्नु भएको छ धेरै धेरै धन्यवाद अब एउटा फेरि गीत सुन्छौ गीत पश्चात फेरि आउँछौ र कमेन्टहरू पढ्छौ हामीलाई सुन्दै रहनुहोस्

0: म जीवन सक्दिन मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हो नछोड है मलाई पुष्कल शर्मा र विष्णु माझीको सुमधुर स्वरलाई यो कार्यक्रममा प्रस्तुत गर्यौं। लोकगीत लोक संगीतसँग सम्बन्धित यो कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। म छु प्रस्तुता सरोज लामिछाने। म फेरि सम्झिन्छु देश विदेशमा रहनुभएका सबै नेपाली मनहरूमा जसले हामीलाई अमूल्य समय छुट्याएर सुनिरहनु भएको छ, हामीलाई आफ्ना जस्ताको तस्तै कमेन्टहरू लेखिरहनु भएको छ, हामीलाई माया गरिरहनु भएको छ। नमस्ते, गुड मर्निङ, म सुन्दैछु डडेलधुराको अमरगढ़ी नगरपालिका वडा नम्बर एक भेटाबाट गणेश बहादुर रोयर परिवर्तन सम्झना छ। साथीहरूलाई धेरै धेरै सम्झना, माया र संविधान दिवसको शुभकामना भनेर लेख्नु भएको छ। पुरमाया डंगोलले कार्यक्रम हेर्दै हुनुहुन्छ, धेरै धन्यवाद। पाल्तेन तामाङले नमस्ते कार्यक्रम मार्फत सम्झना भन्नुभएको छ। नवीन मगरले सरदाई नमस्ते, शुभ बिहानी, सदाको दिन झै आज पनि टुप्लोका आइपुगे, हेर्दैछु लाइभ मार्फत सुदूर सुदूर पश्चिमको मान्छे कैलालीको घोडागुडी नगरपालिका एक सम्झिनु पर्दा सबै सबैमा मिठो सम्झना र माया भन्नुभएको छ। कविता नेपालीले गुड मर्निङ नमस्ते सबैलाई सुन्दैछु, नाइस भोइस, कार्यक्रम राम्रो लाग्छ, म चाहिँ एकदम ठिक छु, काठमाडौँको बौद्धबाट हेर्दै र सुन्दैछु, अब बज्ने भाका सबै साथीहरूलाई समर्पण गर्न चाहन्छु भन्नुभएको छ। राम कार्कीले नमस्ते गुड मर्निङ कार्यक्रम सुन्दैछु म इण्डियाबाट भन्नुभएको छ। दिपु धामीले नमस्ते कार्यक्रम मार्फत देव धामी बझाङ बुनपा दुई मौरमा रहेको दिपु जनरल स्टोरबाट कार्यक्रम सुन्दैछु, संविधान दिवसको सम्पूर्णमा शुभकामना भन्नुभएको छ। सरिता जीसीले गुड मर्निङ नमस्ते दाई, म पनि सुन्दैछु प्युठानबाट कार्यक्रम मार्फत सबैमा सम्झना मिठो माया भन्नुभएको छ। गणेश नेपालीले नमस्कार अनि शुभ बिहानी, म पनि सुन्दैछु भारतको चेन्नईबाट, अब बज्ने भाका मार्फत सम्झना, मेरो ड्युटी घर सबैजनालाई सम्झेको छु भन्नुभएको छ। दिलीप पहरीले नमस्ते सरदाई, म पनि सुन्दै र हेर्दैछु माछा पोखरी काठमाडौँबाट। लक्ष्मण मगरको साथ छ नमस्कार, तीनजुरे मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर धनकुटाको मान्छे मलेसियाबाट सबै साथीहरूलाई सम्झना गर्दै अब बज्ने भाका सुनाउन चाहनु भएको छ। मनको साथी जीवन कार्कीले गुड मर्निङ नमस्ते पोखरी नमस्कार, आरामै हुनुहुन्छ, सुनिरहेको छु कार्यक्रम इन्द्रणी पोखराबाट। मनको साथी लामो समयपछि कमेन्ट गरेको छु, सबै साथीहरूलाई सम्झना र माया भन्नुभएको छ। दुर्गा सापकोटाले परिवर्तन सम्भव छ, तपाईँ हामी सबै आफ्नो ठाउँबाट लाग्न जरूरी देखिन्छ भन्नुभएको छ। दुर्गाजीलाई धेरै धन्यवाद, संसारलाई बदल्नु छ शुरू आफैबाट गर्नुहुन्छ। खेमराज सुन्दासले शुभ प्रभात नमस्कार, म खेमराज सुन्दास मकवानपुर एटोडाबाट कार्यक्रम सुन्दैछु अनि कमेन्ट रोजाई पनि लोकगीत बजाइदिनुहोला है त भन्नुभएको छ। धेरै धन्यवाद। विष्णु आचार्यले कार्यक्रम हेर्दै हुनुहुन्छ, हाम्रो तर्फबाट पनि नमस्ते। रामजी घिमिरेले नमस्कार, बागमती प्रदेश तीनबाट सुन्दैछु। निशा ठोकरले नमस्ते कार्यक्रम मार्फत सम्झना भन्नुभएको छ। अम्बिका मगरले आज मेरी प्यारी बहिनीको जन्मदिन परेको छ, बहिनीलाई जन्मदिनको शुभकामना, भगवान रक्षा गरून्, सुस्वास्थ्य दीर्घायुको कामना भन्नुभएको छ। तपाईँको बहिनीलाई पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। सुनिला शेर्पाले गुड मर्निङ नमस्ते सबैलाई सम्झना अनि जीवन थापा जलन नमस्कार, सरोज दाजु तपाईँको नियमित साथी जीवन थापा जलन डुटी गाजरी घर भई प्रभासबाट धेरै सम्झना धेरै माया भन्नुभएको छ। पदमबहादुर खातीले नमस्कार, सबैमा आरामै हुनुहुन्छ, चिया नास्ता भयो त हजुरको, कस्तो मौसम छ यतातिर, सबैजनालाई सम्झिएको छु। रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ, सबैलाई आराम कुशल, म मुम्बईबाट कार्यक्रम सुन्दैछु भन्दै हामीलाई साथ दिनुभएको छ। खरियाको सुदूरपश्चिम सात नम्बर प्रदेश तिम्रै नाममा यो मुटु धड्किरहन्छ भन्ने भाका सुनाइदिनुहोला भन्नुभएको छ। नरेश बोहराले गुड मर्निङ नमस्ते दाई, म बुङ्गलबाट रेडियो सेरोफेरो 90.2 मेगाहर्जको प्राविधिकमा बस्दै सुन्दैछु भन्नुभएको छ। हामीलाई बुङ्गलबाट यो बेला बझाङको बुङ्गलबाट रेडियो सेरोफेरो मार्फत साथ दिइरहनु भएको नरेश बोहराज्यूलाई विशेष धन्यवाद र हामीलाई साथ दिने त्यहाँबाट सम्पूर्ण मित्रहरूप्रति आभार प्रकट गर्दछु र स्वागत गर्दछु। नमस्कार लोक संगीतीय अभिवादन सरोज भाइ, म पनि सुन्दैछु इन्द्रणीको मिठो सम्झना माया सबै सबैमा भन्दै विमला भुजेलले काठमाडौँको मनमैजीबाट सम्झिनु भएको छ। बादल छिडी मगरले नमस्ते नमस्कार, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो लाग्छ, हाल लमजुङ घर चाहिँ मान्डवी एक थाकेनी हो भन्नुभएको छ, थकेलनी हो भन्नुभएको छ। प्युठानबाट यो कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। प्रेम कमल ले लेख्नु भएको छ, सम्पूर्णमा नमस्ते, गुड मर्निङ, म पनि सुन्दैछु सुन्दर सुदूरपश्चिम झलारी घर भई बेंगलोरबाट, सबैमा सम्झना माया। प्रेम सौद छेत्रीले पनि नमस्ते कार्यक्रम मनपर्छ सुन्दैछु भनेर लेख्नु भएको छ। त्यसै गरी मायालु भूपेन्द्र धामीले गुड मर्निङ नमस्ते सबैलाई, टेकेन्द्र साउदले स्वर्ग बादल घाम लाग्दैन फाट बादल फाटिजा, देउडा खेल धित मर्दैन लाग बाज लागिजा भनेर हामीलाई मिठो सायरी या देउडा गीतको साथमा सुन्दैछु भन्ने जानकारी गराउनु भएको छ। महेश कडेलले हेलो नमस्ते, म डडेलधुरा जिल्लाको अजयमरू 5 बाट सुनिरहेको सुनिरहेको छु दाई, म महेश कडाल भनेर लेख्नु भएको छ। शान्ति विशीले गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु रोल्पाबाट, सबैमा सम्झना, शान्ति विशीको तर्फबाट मिठो माया भन्नुभएको छ। अब ढिलो नगरीकन म फेरि टेलिफोन लाइनमा जान्छु, कोही मित्रको आगमन छ। नमस्कार
1: हजुर दाई, नमस्कार। परिवर्तन सम्भव छ है?
0: परिवर्तन सम्भव छ। नमस्कार, शुभ दिन, को बोल्दै हुनुहुन्छ?
1: म यतिखेर बोल्दैछु दाई, सुन्दर सुदूरपश्चिम बझाङ जिल्ला बुङ्गल नगरपालिका तीनबाट गोरख बोहरा है दाई।
0: गोरखजी, के छ हाल खबर तपाईँको, सुनाउनु होला।
1: एकदम ठिक छ दाई, बरु हजुरको लगायत डेडी काठमाडौँको सुनाउनु, के छ खबर?
0: हाम्रो पनि समग्रमा ठिक छ। अहिले बुङ्गल एफएमबाट सुन्दै हुनुहुन्छ कि सेरोफेरोबाट?
1: दुईटै रेडियोबाट बस्छ दाई, कार्यक्रममा त पालो पालो सुन्छु।
0: ल ठिक छ, खुसी लाग्यो सम्झिनु भएकोमा। अब नयाँ नौलो खबर त्यहाँतिरको सुनाउनु होला।
1: ठिक छ दाई, ठिक छ। आज रेडियो बङ्गाल एफएमको त वार्षिक उत्सव पनि है दाई, दोस्रो वर्ष प्रवेश गरेर तेस्रो वर्षमा प्रवेश गर्नुभएको छ है, दोस्रो वर्ष पूरा गरेर।
0: ल, बङ्गाल एफएमलाई दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना, शुभेच्छा। यस्तै गरी निरन्तर सधैँभरि यात्रा गर्न पाइयोस्, कहिले पनि पाइला नरोकियोस्, सगरमाथा झैं उचो भइरहोस्। रेडियो बङ्गाललाई धेरै धेरै शुभकामना, बधाई छ हाम्रो तर्फबाट है त।
1: हजुर हजुर दाई,
0: ल सम्झिनुभयो, धन्यवाद। मनपर्ने गीत रोज्नु होला।
1: मैले प्राविधिक मित्रलाई भनिसकेको छु दाई,
0: साथीहरू सम्झिनुहोस्।
1: यसपल्ट हजुरलाई सम्झन चाहन्छु, अनि प्रविधिमा भएको दाईलाई सम्झन चाहन्छु है। अनि बुङ्गल एफएममा हुने प्राविधिक मित्रहरूलाई पनि सम्झन चाहन्छु, बिङ्गलका प्राविधिक मित्र, अनि सेरोफेरो एफएममा बस्नुहुने प्राविधिक मित्र मेरो आदरणीय अङ्कल हुनुहुन्छ, उहाँ चाहिँ नरेश बोहरालाई सम्झन चाहन्छु, र मलाई गोरख भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै छुट्टिन्छु है
0: त। हस्, धेरै धन्यवाद। गोरखजी हुनुहुन्थ्यो यो बेला हामीलाई सम्झिँदै, रेडियो सेरोफेरो र बुङ्गल मार्फत सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। हामी अर्को टेलिफोन लाइनमा प्रवेश गर्छौ। नमस्ते। साँच्ची आज एउटा टेलिफोन बिग्रिएको जानकारी प्राप्त भएको छ। हामीसँग 45-91-300 मात्रै छ। आज 45-91-400 केही समस्या आएको जानकारी अघि नै जनार्दनजीले गर्नुभएको थियो, तर मैले बिर्सेछु यहाँहरूलाई भन्नलाई। यहाँहरूले 45-91-300 मात्रै प्रयास गर्नुहोला है आज। नमस्ते।
2: हजुर नमस्ते।
0: शुभ नाम?
2: पवित्र राईसँग सभाबाट।
0: आराम हुनुहुन्छ?
2: हजुर आरामै छु।
0: अहिले केबाट सुन्दै?
2: म अरुण एफएमबाटै सुन्दैछु भन्नुहोस् है।
0: ल ठिक छ, जेबाट सुन्दै भए पनि साथ दिनुभयो, खुसी लाग्यो। अब नयाँ नौलो खबर सुनाउनु होला।
2: नयाँ नौलो खबर त त्यस्तो सुनाउने लायक त केही छैन, त्यस्तै हो, घाम लाग्ने पानी पर्ने त्यस्तै भइरहेछ है, मौसम चाहिँ, अरू सब ठिकै छ।
0: ल ठिक रहोस्, यही कामना यही प्रार्थना छ हाम्रो। साथीभाइलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा तपाईँ टेक्निसियनमा साथ दिनुहुने दाई जो हुनुहुन्छ उहाँलाई पनि सम्झना, बाँकी दिनलाई पनि शुभ दिन भन्न चाहन्छु, अनि पुस्तुङमा रहने घर परिवार धेरै सम्झना, भजु श्रीमेवाङलाई पनि सम्झना सम्झिरहेको छु भन्छु। अनि अहिले अब जो जसले इन्द्रिणी कार्यक्रम सुनेर बस्नु भएको छ, मेरो नामसँग अपरिचित हुनुहुन्छ सबै साथीहरू, अब बस्ने भाका र बाँकी दिन पनि शुभ दिन भन्ने म छुट्छु। बाई बाई।
0: हस्, धन्यवाद।

स्वागत छ फेरि कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो काठमाडौँ 92.1 मेगाहर्ज मार्फत हामी देशभर यहाँहरूसँग गुन्जिरहेका छौ। हामी लगभग कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरेका छौ। कोही हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गरौं। नमस्कार। कोही हुनुहुन्छ भने हामी लिन्छौ, हुनुहुन्न भने ठिक छ, हामी एउटा गीत सुन्छौ, निष्ठुरै बोलको गीत सुन्छौ, जुन पछिल्लो समय धेरैले मन पराउनु भएको छ। स्मृति गौतम र मैले बजारमा प्रस्तुत गरेको र धेरै मित्रहरूले मन पराउनु भएको, टिकटकमा पनि त्यतिकै रुचाउनु भएको निष्ठुरै बोलको गीत हामी तयार गर्दैछौ। यो गीत हामी सुन्छौ होला झन् आर्देनजी, अनि मात्रै हामी टेलिफोनमा कुराकानी गरौंला। को हुनुहुन्छ कि पहिला टेलिफोन लिने कि पहिला गीत सुन्ने? हामीलाई लक्ष्मी पन्तले हजुर दाई नमस्कार, सो बिहानी परिवर्तन समाप्त सुन्दैछु डडेलधुरा जिल्लाबाट, सबैजनालाई मिठो सम्झना। अनि कैलाश साउदले नमस्कार दाजु, परिवर्तन समाप्त डोटी कैलाश साउद सम्झना सम्पूर्णमा भनेर कमेन्ट

0: भन्नुभएको छ। त्यसै गरी लक्ष्मणले नमस्ते हजुर, म पनि सुन्दैछु है बौद्धबाट, सबैमा सम्झना मिठो माया भन्नुभएको छ। कमला बनेमले पनि गुड मर्निङ नमस्ते, सयपत्री मीडिया ग्रुपको मेम्बर काली कमला बनेम, सबैजनामा मिठो सम्झना मिठो माया, घर ताप्लेजुङ हो भन्नुभएको छ। लाइनमा आउने मित्रलाई स्वागत गरौं, नमस्कार। शीला शर्मा आराम हुनुहुन्छ? ठिक छ, खाना खाएँ? तपाईँ कता के गर्दै हुनुहुन्छ? समग्रमा के छ हाल खबर? ठिक छ ल, चिसोबाट बस्नु होला है। ल, खुसी लाग्यो सम्झिनु भयो। अब साथीहरूलाई सम्झिनुहोस्। ल, साथीहरूलाई सम्झिनुहोस्।
1: अनि सर्वबाट सपोर्ट गर्नुभयो दादाको लागि, मम्मी आमालाई चिन्दै नचिन्दै सम्झनाको लागि मिठो सम्झना माया भन्दै छुटिन्छु। बाई,
0: हस्, धन्यवाद, नमस्कार। अर्घा खाँचीबाट शीला शर्मा हामीलाई सम्झिँदै हुनुहुन्थ्यो, उहाँसँग कुराकानीको साथमा हामी छुटेका छौं। अब हामी निश्चरी बोलको गीत नै प्रस्तुत गर्छौं। यहाँहरू सबैलाई धन्यवाद, हामीलाई एक घण्टासम्म सुन्नुभएकोमा, साथ दिनुभएकोमा, सामाजिक सञ्जाल मार्फत हामीलाई हेर्नुभयो, प्रत्यक्ष रूपमा टेलिफोनमा जोडिनुभयो, यहाँहरू सबैप्रति आभार प्रकट गर्दछु। सम्पूर्ण नेपालीहरूलाई संविधान दिवसको हार्दिक शुभकामना, यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, उन्नति, प्रगतिको कामना, जहाँ भए पनि स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला, यहाँहरू सबैको चाय होस्। नमस्ते, सर के सलाम परिवार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो
1: समयको ख्याल राख्नु

साथी रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज दिनमा संविधान दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा संघीय राजधानी काठमाडौँको टोली खेलमा मूल समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाह, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, प्रतिनिधि सभाका सभामुख डीपी अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्च पास्ट, झाँकी र सांस्कृतिक प्रस्तुति समेत गरेका छन्। कार्यक्रममा संविधानको महत्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देश प्रस्तुत गरिएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री शाह लगायत विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण क्रियान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ़न आह्वान गरेका छन्। नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभाग सिचुटारले भदौ महिनामा भएको विद्युत निर्यातको विवरण सार्वजनिक गरेको छ। भदौमा नेपाल विद्युत प्राधिकरणले द्विपक्षीय सम्झौता मार्फत भारतको हरियाणा र बिहार राज्यसँगै बंगलादेशमा र विद्युत बजार मार्फत गरी दुई माध्यमबाट विद्युत निर्यात गरेको हो। उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल 56,56,6443 युनिट विद्युत निर्यात भएको छ। यसको कुल कारोबार रकम 5,09,24,61,282 रूपियाँ छ। भदौ महिनामा भएको कुल विद्युत निर्यात मध्ये द्विपक्षीय सम्झौता मार्फत भएको निर्यातको हिस्सा बढ़ी छ। साथै विद्युत बजार मार्फत पनि उल्लेख्य मात्रामा विद्युत निर्यात भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण चिलिमे तथा त्रिशुरी जल विद्युत केन्द्रको संरचना क्षति भएपछि हाल बंगलादेशतर्फ विद्युत निर्यात बन्द भएको छ। अन्य जल विद्युत केन्द्रबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध समेत गरिसकिएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा विद्युत निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ। संविधान दिवसको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष सहित पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ। सो क्रममा नेताहरूले संविधानको रक्षाका लागि संघर्ष गर्न आवश्यक रहेको समेत धारणा राखेका छन्। रसवाबारीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकमा कार्यरत उनी भदौ 10 गते भेटेको सीमा आएको बाढ़ीमा केरूङ नाकाबाट बेपत्ता भएका थिए। सो क्रममा पत्रकार महासंघले झण्डा उठाएर उनको सम्झनामा एक मिनट मौन धारण गरेको थियो। आर्यघाटमा थामीका आफन्त र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ
2: आईएमई गरौँ आईएमई गरौँ
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर छोडी मुवागलेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुहुने भएको छ। भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको राउण्ड टेबल छलफललाई आज बिहान 9:30 बजे नयाँ दिल्ली स्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वागले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। परिसंघकी अध्यक्ष डाक्टर सुचित्रा के इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डाक्टर वागले सहभागी हुनुभएको छ।

गैरावस्थ नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी डाक्टर शेष कले र उनकी पत्नी जमुना गुरूङको एमआईटी ग्रुप फाउण्डेशनले भोटेको सुवालीबाट प्रभावित तथा अभिभावक विहीन बनेका बाल बालिकाका लागि 57,85,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित 18 वर्ष मुनिका योग्य बाल बालिकालाई कक्षा 12 सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउण्डेशनले राष्ट्रिय बाल अधिकार परिषदसँग समझदारी पत्र मार्फत उक्त रकम उपलब्ध गराउने पाएको हो। यो सहयोगले प्रत्येक बाल बालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ता, कपड़ा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मदत गर्नेछ। शेष कलेले सामाजिक सञ्जाल मार्फत भनेका छन्। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरू
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
4: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
4: जीवन खाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: सुकरा चियाखा चैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
4: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई टिविचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
4: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
4: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: शरद याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
4: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
4: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा पाँच रोपा नगरपालिका 8 सुनखुरुङ संखुवा सभा
4: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
4: किशोर कोइराई केपिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजता जिनी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
4: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खाँदबारे नगरपालिका 4 गौरीपाङमा संखुवा सभा हाल कुबेत
4: अविरल घरती मगर चयन माटी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
4: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँच थर
4: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेको छु। लेख बैसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने विशेष गरी तपाईँले हाम्रो मोबाइल एप्लिकेशनहरू नेपाली पात्रो अनि हाम्रो पात्रो त्यसै गरेर अलिफेम नेपाली रेडियो मोबाइल एप्लिकेशनहरूबाट पनि यति बेला हामीलाई तपाईँले सहजैसँग तपाईँले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने सुनिरहनु भएको छ। आज गर्छौ यो समय तपाईँ हामीसँगै हुनुहुन्छ र यो कार्यक्रम आउने गर्दछ हरेक दिन ठिक यही समयबाट करिब अबको 12 बजेसम्म तपाईँसँग रहन्छौ। यो कार्यक्रमलाई मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी आज संविधान दिवस पनि रहेको छ, संविधान दिवसको धेरै धेरै शुभकामना छ। विशेषै यो संघीय गणतन्त्र नेपालको संविधान 2072 द्वारा चाहिँ नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढ़िसकेको छ होइन। असोज दिन अर्थात आजकै दिन 2072 चाहिँ घोषणा गरिएको संविधान होइन, जसर्थ आज चाहिँ संविधानको जन्मदिन अर्थात संविधान दिवस पनि भनिन्छ। विशेष गरी संविधान दिवसको पनि धेरै धेरै शुभकामना भन्दै तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गर्न छ, किनभने धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू हामीलाई पठाइरहनु भएको छ। तपाईँ नयाँ हुनुहुन्छ होला, कति साथीहरू भर्खरै सुन्ने अवसर पाउनुभयो होला, कति साथीहरूले तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा जानुपर्छ। हाम्रो पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू जोड्नुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुनेछ। हजुर, अब पनि म ढिला नगरिकन तपाईँले नै पठाउनुभएका तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा आचल युन्जनले मेसेज पठाउनु भएको छ। हेलो, गुड मर्निङ, नमस्ते दिदी, इट्स मी आचल युन्जन फ्रम चैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जस्ट फर यू एण्ड हस्बेन्ड प्रिन्स पाखरिन, प्यारी देवी सामगर, सम्झना रुम्बाङसा, अस्मी सुताङ अनि अस्मिता लोहरुङ एआर, डियर सञ्जिता लिम्बु अनि रञ्जना बाहिङ राई, रानी राजकला, दुर्गा राई, बहिनी रञ्जना योजन अनि एउटा सङ रोजेको छु, बजाइदिनु न है दिदी भन्नुभएको छ। माया ओके माया मान्छौ र भन्ने सङ हो भनेर लेख्नु भएको छ। अनि आशिष अविरल, मिलिना राईको आवाजमा रहेको गीत हो भन्नुभएको छ उहाँले। लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्दै गइल, नमस्ते, बाई बाई भन्नुभएको छ। ओके आचलजी, तपाईँलाई मेसेजको निम्ति धेरै धेरै धन्यवाद छ। हजुर, त्यसै गरेर अर्को मित्र हुनुहुन्छ, हामीलाई मेसेज पठाउनु भएको छ फुच्ची यामकला कुलुङले। हेलो क्युटी सेवाकी, के छ खबर, सन्चै हुनुहुन्छ होला नि भन्नुभएको छ। सन्चै छौ, माम खानुभयो कि नाई भन्नुभएको छ। मैले माम खाइसके। इट्स मी फुच्ची यामकला कुलुङ फ्रम सङ्खुवा सभा बाला, हाल भोजपुर, सुन्दैछु प्रोग्राम अनि आज एउटा गीत रोजेको छु, बजाइदिनुहोस् न है भन्नुभएको छ। मेलिना राईको यस्तै त होला माया, फ्रेन्ड मिस गर्नु पर्दा मिठो भोइसको धनी क्युटी हजुरलाई मिस यु एण्ड माई फ्यामिली अनि केही आत्मीय साथीहरू, लभ यु प्यारो मान्छे रोनिस मादेन लिम्बु, मिस्यू दिदी सुनिता कोलुङ अनि काकुनिमा शेर्पा, दाई जीवन भाविन, मायलु अस्मी सोताङ, बाजे मिस कर्सेवाली कान्छा, नाना सुनु सुनिता राई, कलेज रोमन मोक्तान तामाङ अनि सपना तामाङ मोक्तान अनि मलाई चिन्ने सम्झिने बिर्सिने सम्पूर्ण साथीहरूको लागि मिठो माया सम्झना भन्दै गएल भन्नुभएको छ। हस्, थ्याङ्क यू सो मच मेसेजको निम्ति तपाईँलाई। त्यसै गरेर अर्को साथी हुनुहुन्छ, सुनिता कुलुङले मेसेज पठाउनु भएको छ। हेलो सी सेवा, के छ खबर, सुन्दैछ प्रोग्राम फ्रम संखुवा सभा बाला, हाल भोजपुरबाट। आज मलाई अन्जुपन्तको परी भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। मिस यु हजुरलाई एण्ड माई फ्यामिली, लभ यु छोरा हेल्सन कुलुङ, बुनु फुच्ची यामकला कुलुङ, नानाहरू सुन सुनिता राई एण्ड युनिसा तामाङ, प्यारीहरू अस्मी सोताङ, सुमिता लिम्बुखिम याखा, सपना तामाङ मोक्तान, कृष्ण तामाङ, जीवन भाविन, सुरज राई तुम्सा, त्यसै गरेर अमित किरात राई, भाइ निमा शेर्पा अनि दिदी सानु कमला राईहरू, वरूण चञ्चली राई, शिशिर चञ्चली, राजविरही काइला अनि लिम्बु विजय, आशिष नयन बस्नेत, त्यसै गरेर सुजन थापा, सुरज
श्रेष्ठ, शरण आलेमगर, राई पीके, त्यसै गरेर सोल्टिनी जुना लिम्बू, चन्द्रमाया तामाङ अनि रजिना घतानी एन्ड अल माई फ्रेन्ड्सलाई उस्तै माया छ, सम्झना छ भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर अर्को साथी हुनुहुन्छ, हामीलाई मेसेज पठाउनु भएको छ अस्मि सोताङले। हेलो, हाई सेवा सिस्टर, म मिडियालाई माया गर्ने साथी अस्मि सोताङ खादबरीबाट हो। अनि साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो सम्झना माया, त्यसै गरेर छोरी इच्छा लिम्बू, अनि मुनु मुटु सानो शशिका किराती, प्यारी सोनिम शेर्पा, त्यसै गरेर क्युटी मुनागी सिंह, क्युटी दिलसा राई, त्यसै गरेर मायालु सुनिता कुलुङ, प्यारी सुनिता लिम्बु किम, अनि प्यारी आचल युन्जन, सम्दिनी थरु छेत्री, त्यसै गरेर राजविरही काइला, भाइ शिशिर सञ्चाले, दादा माधव ढुङ्गेल, आशिष नयन बस्नेत, वरुण सञ्चालेलाई, लिम्बु विजय, सुस्मिता नाछिरिङ, फुच्ची यामकला कोलुङ, अनि मिसिङ रिवर्त, ढकाल धर्मराज, कृष्ण तामाङ, आकाश राई लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईँको सम्झना सन्देशहरू सँगै तपाईँकै रुचाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै मैले सुनाउने गर्छु। अब कार्यक्रममा पहिलो सांगीतिक सिरिज सुरु तपाईँको निम्ति यो गीत राख्ने बेला भइसकेको छ। सो साथीले रोजाइमा पार्नु भएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। आचल योन्जनले रोजाइमा पार्नु भएको गीत रहेको छ, यो गीत तपाईँको निम्ति रहन्छ। गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। मैले भने यो सुमधुर गीत सुन्दै रहनुहोस्।

हजुर, माया मान्छौ र यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे साथीले रजाईमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। र विशेष गरी यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई मैले बोलिरहेको छु। धेरै साथीहरूले आफ्ना सन्देशहरू पठाइरहनु भएको छ। तपाईँ पनि नयाँ हुनुहुन्छ होला, कति साथीहरू भर्खरै सुन्न पाइरहनु भएको छ भने आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। मेसेज पठाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेज रहेको छ, नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं, सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट आफ्नो मेसेजहरू पठाउन सक्नुहुन्छ। भन्दै भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ यशोधन राईले, गुड मर्निङ फ्रम सिलिचङ भनेर लेख्नुहुन्छ। ओके, धेरै धेरै धन्यवाद छ। अनि कमल श्रेष्ठले आज मलाई गोविन्द पङ्गेनी अनि सम्झना लामिछाने मगर र सुमन बिटी र लक्ष्मी रेग्मीको आवाज रहेको लोकगीत सातै डाँडा काटेर भन्ने गीत बजाइदिनु प्लस सिस्टर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तिन्जुरु मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बू भुजेल, लोकेन थोक्लेन लिम्बू, राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला उनिम, फूलमाई अंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। ओके बाई भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। निर्मला दुमजन तामाङले पनि मिस यू अल भन्नुभएको छ। त्यसै गरेर रञ्जना बाहिङ राईले हेलो गुड मर्निङ सिस, म पनि सुन्दैछु संखुवा सभाको म कालोबाट रञ्जना बाहिङ राई हो। म त ओके अलैची फाँड्दैछु, बिजी छु भन्नुभएको रहेछ। अनि अब बस्ने सँग मेरो नेमसँग परिचित सबैमा हाई भन्दै सुनिन्छु। ओके बाई भन्नुभएको छ, थ्याङ्क यू सो मच। अर्को साथी सागर सुषमा सरी मगर सुषमा हुनुहुन्छ, मगरजीले पनि मिस यू अल भनेर लेख्नुभयो। ओके धेरै धेरै धन्यवाद छ। रोनिसा राईले मिस यू अल भनेर लेख्नु भएको छ। शान्ति विशीले गुड मर्निङ सिस, नमस्ते म पनि सुन्दैछु, रोल्पाबाट शान्ति विशी हो, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। अञ्जल श्रेष्ठले पनि मिस यू अल भनेर लेख्नुभयो। रेनी सानसन्डे नमस्ते रमा चामिङ सिस्टर, म रेनिसा राई धनकुटाबाट हो। आज मलाई आनन्द कार्कीको गीत हिजो भन्यो पर्खी ओके हिजो भन्यो पर्खी मलाई आज भन पर्खी भन्ने गीत बताइदिनुहोस् न है भनेर लेख्नु भएको छ। अनि बस्ने मिठो गीत मार्फत साथीहरू सम्झिनु पर्दा आजको दिनमा जन्मदिन मनाउनु हुँदैछ, साथी त्रिलोक किराती र छोरा सिजल श्रेष्ठलाई जन्मदिनको अथाह शुभकामना भन्दै सुनाउन चाहन्छु। अनि चामलिङ राई धनशीर, विपिन रुम्बाली राई, जिना जनम, दिल्सा राई, रिमा थामी, अल्का बान्तवा दिदी, अनि त्यसै गरेर संगीता मगर, अनि प्रवीण मगर, त्यसै गरेर नियासा अञ्जना, अनि हजुरको लागि पनि मिठो सम्झना गर्दै बिदा भए है त, बाई बाई भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ रेनिसाजी मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ सबिना मोक्तान, उहाँले गुड मर्निङ नमस्ते म पनि सुन्दैछु प्रोग्रामको टाङबाट, सबिना मोक्तान हो, बस्ने गीत सबैको लागि सम्झना है त भन्नुभएको छ। निमा शेर्पाले मिस यू अल भन्ने सबैलाई सम्झिनुभयो। धर्मराजीले नमस्ते नमस्ते सिस्टर, संविधान दिवसको शुभकामना, म दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई शान्तिश्री परिवारको कतारको भिसा बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस कार्यक्रम मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्दै सुनाउन चाहन्छु है भन्नुभएको छ। त्यसै गरेर मेनुका गोङ बातामाङ हुनुहुन्छ, हेलो सिस्टर गुड मर्निङ, के छ खबर, मि मेनुका गोङ बातामाङ हो, मिस यू सिस्टर, संगीता गोङबा, भाइ कुमार गोङबा भनेर लेख्नु हो। आदित्य राईले हेलो सिस गुड मर्निङ सुन्दैछु काठमाडौँबाट हो, सबै साथीहरूलाई सम्झना है त भन्नुभएको छ। सुजन कार्कीले नमस्कार दिदी, म सुजन कार्की धरानबाट, आज म सँगै जन्मदिन मनाउने आदरणीय दाई देव बास्कोटा, त्यसै गरेर सरू छेत्री र त्रिलोक त्रिवेणी राईलाई जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु भन्नुभएको छ। ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँको सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेको छु। अहिले भने साथीको रोजाइमा रहेको अर्को सुमधुर गीत सुनाउने बेला भइसकेको छ, सो यो गीत राख्न चाहन्छु। यस्तै त होला माया बुलको गीत रहेको छ, यो गीत सुन्दै रहनुहोस्। गीत पश्चात छोटो विश्राम लिनेछु, विश्राम पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति आउने नै छु।

0: हौ लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
1: हौ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीँबाट जानु
1: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98551094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
6: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
7: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
9: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि
10: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
11: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
10: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
11: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
10: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
11: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि
10: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनचाँदी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
12: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीले सम्झनुहोस्
8: मनोकामना सुनचाँदी पसल
9: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98625-13-67-44 98-15-38-77-75

एक साल राइट वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइम पर बसाई तपाई सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईले www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। विशेष गरी व्यवसायमा तपाईले पठाउनु भएका तपाईका सम्झना सन्देशहरूलाई मैले वाचन गर्ने गरेकी छु। आजको बसाईमा पनि धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तपाईकै सम्झना सन्देशहरूलाई बोल्दै तपाईँको रचाइको गीत सँगै तपाईँकै लागि सुनाउँछु। फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला देवन किशोर अञ्जानले हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध अनि लोकतन्त्र निम्त्याएको 12 बजे दिल्ली सम्झौता दिवसको सबैका शुभकामना भनेर लेख्नु भएको छ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना। देवन किशोर अञ्जान दोहा कतार भन्नुभएको छ। सुनिम शेर्पाले मिस यु एभ्रीवान भनेर लेख्नुहुन्छ। सुभाष याखाले मुखिमले हेलो हाई गुड मर्निङ इट्स मी सुभाष याखाल लिम्बुकिम फ्रम खराङ हाल विराटनगर 12 रानी मिस यु अल माई फ्रेन्ड्स एण्ड फ्यामिली भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ सन्तोष काफले हेलो क्युट दिदी नमस्ते म सन्तोष काफले प्रभासबाट हो। साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जली राई अस्मी सोताङ राजविरही गाइला कोपिला स्याङथन अनि कल्पना तामाङ सुस्मिता नाचरिङ हर्फलको साथी समीक्षा राई अनिता एलसना कुलुङ राई अञ्जनी श्रेष्ठ लिम्बु विजय अनुराधा गुरूङ सुरज श्रेष्ठ चञ्चली कुलुङ शर्मिला वरूण चञ्चली राई शिशिर चञ्चली हिमा राई अनि सरोज छेत्री मीडिया प्रेमी निमो शेर्पा मनकुमारी कान्छे गुरूङ सुजाता याखाई डुम्बाङ शर्मिला गुरूङ सृजना गुरूङ एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। संगीता गोङबा हुनुहुन्छ उहाँले मिस यु अल भन्दै सबैलाई सम्झिनुभयो। राज केपछागी मगरले गुड मर्निङ म खानबारीबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरेर ईश्वरी मेवाहाङ राई हुनुहुन्छ आई मिस यु एण्ड ह्याप्पी बर्थडे टु यु भदै प्रगम मेवाहाङ भनेर लेख्नु भएको छ। सोनिम राईले मिस यु टु भन्नुभएको छ। सुस्मिता याखाले मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। राज विरही काइलाले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। यशोदा गदाल रामदामले गुड मर्निङ अल भन्नुभएको छ भने बबिता केपसाकी मगर हुनुहुन्छ हेलो नाना गुड मर्निङ जोडले मी बबिता केपसाकी मगर फ्रम शङ्खुवा सभा खाँदबारी मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरेर मातृका बस्नेतले मिस यु अल गाइस भन्नुहुन्छ। निशान यङहाङले मिस यु कमला उनिम लिम्बु सुस्मिता फागो जुनिता चामलिङ राई बान्ता बजेनो जुनी दिवानी तिगेला मनिषा बान्तपा मनु निशान योङहाङ सयपत्र मिडिया ग्रुप प्रवास नेपाल इलाम माङ्सेबुङबाट हो भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी अम्बिका मगर हुनुहुन्छ हेलो गुड मर्निङ दिदी इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युए एण्ड ह्याप्पी बर्थडे टु यु प्यारी बहिनी विमल ओके प्यारी बहिनी विमला राई मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे and God bless you and good health you always have and have a good day भन्नुभएको रहेछ साथीहरू। ओके डियर रमेश मगर भूमिका राई सबिता राई नितु थुलुङ त्यसै गरेर अंकल अञ्जन थुलुङ अनि अञ्जना राई लिम्बु सम्झना हंगम लिम्बु समर राई अस्मी मगर लगायत मीडिया प्रेमी सम्पूर्ण साथीहरूलाई हेभ अ नाइस डे एण्ड टेक केयर भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि अम्बिकाजी। त्यसै गरेर निशान योङहाङको मेसेज त अगाडि नै मैले वाचन गरे। हजारमान राई हुनुहुन्छ हजारमानजीले पनि मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। शिशिर चन्तले हुनुहुन्छ मिस यु अल भन्नुभएको छ। रमिला राईले हेलो गुड मर्निङ नमस्ते हजुर म रमिला राई फ्रम मोरङ अब बस्ने गीत अल माई फ्रेन्ड्सलाई सुनाउन चाहन्छु एण्ड मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। खास थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू सँगै तपाईँकै रोजाईका गीत संगीतहरू मैले तपाईँकै निम्ति प्रस्तुत गरिरहेकी छु र यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रोजाईका गीत संगीतहरूलाई मैले प्रस्तुत गरिरहँदा धेरै साथीहरूका रोजाईका गीत संगीतहरू नबज्न पनि सक्छन् किनभने कहिलेकाहीँ हामीलाई समयले साथ दिँदैन अनि एकै दिनमा चाहिँ धेरै साथीहरूले गीत संगीतहरू रोजाईमा पारिरहनु भएको हुँदाखेरि चाहिँ सबै साथीहरूलाई एकै दिनमा स्थान दिन नसकिएको पनि हुन्छ होइन। कति साथीहरूले त गुनासो पनि गर्नुहुन्छ तर अन्यथा नलिनुहोला गुनासो नगर्नुहोला भन्दै अब पनि कार्यक्रममा तपाईँको लागि साथीले रोजाईमा पार्नु भएको अर्को मिठो गीत राख्न चाहन्छु। कतारको भिसा शान्तिश्री परियार अनि सन्दीप सिंह सडेको यो मिठो गीत रहेको छ। यो गीत तपाईँको निम्ति राख्छु। गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू भाषण गर्नका निम्ति फर्केर आउने नै छु।

हजुर, यो निकै सुमधुर गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ। र अब भने कार्यक्रमको आखिरी खण्डमा छु, समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। अन्त्यमा केही साथीहरूका सम्झेर सन्देशहरू भने अझै पनि बाँकी रहेका छन्, ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला निरुषा खालिङ राईले लेख्नुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।

व्यापी मिनिमु शेर्पा, पेमु शेर्पा, मेरो प्यारो मान्छे तिमी, सुमन तामाङ, एल्सना कुलुङ राई, निरुता चामलिङ राई, समिका योजन लगायत नेम छुटेको सबैमा मिठो सम्झना र माया भन्दै गएको नाना बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। ओङमु शेर्पा हुनुहुन्छ, ओङमु जिरे गुड मर्निङ भनेर लेख्नु भएको छ। त्यसै गरेर लक्ष्मण मगर हुनुहुन्छ, हेलो हजुर नमस्कार रमा मिस के छ खबर भन्नुभएको छ। खबर एकदमै राम्रो छ। म चाहिँ तिनजोरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पासे बस्दै धनकुटा हाल मलेसियाबाट हो। साथमा मेरा साथीहरू गीता मगर, दिपबास कोटा, भावना चामलिङ, रमला साम्पाङ राई, मिडिया प्रेमी निर्मला वनिम अनि सुस्मिता राई, जुनिता चामलिङ राई, सपना शंकर, गीता लिम्बो, भूमिका राई, राज घले मगर, मिडिया प्रेमी निमु शेर्पा, सम्झना बराइली, विमला मगर, माया राई, समीक्षा जोशी, लिम्बुनी साजा, मनिषा घरती मगर, दिलुसानु याम्फो, मम्मी बाबुको प्यारी छोरी माया बान्तव राई, किराती अञ्जना, टीकाराम सनवार, नानु स्वर्गम भोजपुरी, कमल श्रेष्ठ, रीता राई रोदन लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्ण मित्रहरूलाई रेडियो सुनेर बस्नुहुने सम्पूर्ण नाम सिरेको साथीभाइहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु भन्दै बाई बाई फेरि भेटौला भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अनि जेमी निम्बाङ हुनुहुन्छ, जेमीजीले मिस यू अल भन्नुभएको छ। सुरेश राणा मगरले हाई दिदी गुड मर्निङ नमस्ते म पनि सुन्दैछु सभापोखरी धुपोबाट, सुरेश राणा मगर हो, मिस यू अल माई फ्रेन्ड्सलाई भन्ने गए है त बाई बाई भन्नुभएको छ। त्यसै गरेर नानु प्रीति हुनुहुन्छ, नानुजीले मिस यू अल भन्नुभएको छ। मुना परियारले पनि आई मिस यू भनेर लेख्नुहुन्छ। अर्को साथी प्रेम भण्डारी हुनुहुन्छ, प्रेमजीले मिस यू अल भन्नुभयो। हरपलको साथी समीक्षाले पनि सबैलाई सम्झिनु भएको छ। लिम्बु विजयले मिस यू अल भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङले पनि मिस यू अल भन्नुहुन्छ। हरपलको साथी समीक्षा अकेला उहाँले पनि सुनिरहनु भएको छ। त्यसै गरेर छिप्लिङ संगीता हुनुहुन्छ, संगीताजीले पनि मिस यू अल भन्नुभएको छ। विनिता दाहाल सुवेदीले हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो। आज मलाई जता हेरे पनि हजुर पूर्वै रमाइलो सङ सुनाइदिनु न ल भन्नुभएको छ। अल फ्रेन्ड्सलाई मिस यू भन्नुहुन्छ। मुना गोई जुबीले मिस यू अल भन्नुभएको छ। त्यसै गरेर लीला माया श्रेष्ठले पनि मिस यू अल भन्नुहुन्छ। क्रेडिएबल करण कुलुङले मिस यू अल भन्नुभएको छ। अन्त्यमा सपना शंकर हुनुहुन्छ, सपनाजीले आई मिस यू अल भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं अनि तपाईँको रोजाईको समधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गर्छौं। आजको बसाईमा जति पनि साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाउनुभयो र अहिलेसम्म प्राप्त भएका तपाईँका सम्झना सन्देशहरूलाई लगभग मैले वाचन गरिसके झैं लागेको छ। हेर्छु एकचोटि अन्त्यमा क्लियर गर्न चाहन्छु। बाँकी साथीहरूको सम्झना सन्देशहरू छन् भने भर्खरै मेसेज प्राप्त भएको छ। लक्ष्मी राईको ह्याप्पी बर्थडे टु यू डियर हस्बेन्ड त्रिलोकी राती, मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे एन्ड वन्डरफुल डे टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। थ्याङ्क यू सो मच लक्ष्मीजी। अब चाहिँ कार्यक्रमबाट मैले पनि बिदा मागेर जाने बेला भइसकेको छ। सोहितिनजेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मिडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको परिबुलको गीत रहेको छ। अन्जु बन्तको आवाजमा रहेको यो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

तराई नजा भने होइन, केही झुलझुल नजा भने होइन, साथै नमिल्ने रातोको क्यासोको हो नगर भन्ने, नगर पल्टाउने नगर भन्ने कुरा आफै सल्टाउने तथा त्यस्तै रानी वैशाखले छिनी।

0: भइहाल्छ।
1: तेरो दाजुले विदेशबाट आइएनमा पैसा पठाएछ, लेख्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 029-570-128। मोबाइल नम्बर 9852-45-741।
4: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
0: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
4: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
0: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
4: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
0: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
4: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बर सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर छ, त्रिचोक। प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44, 9815-38-77-75।
7: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
8: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
7: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
8: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
7: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पुँजीको फिर्ता सम्बन्धमा,
7: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
8: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
7: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
8: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
7: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8-9-10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 शङ्खुवा सभा,
8: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा
7: एकाइ नम्बर 3 चैनपुर नगरपालिका ओडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
8: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
7: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा सम्बन्धित ओडाहरूका चेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 029570191 98422938 र 98525531354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा
9: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरु कपडा पनि किन्नु छ
10: अनि के साह्रो हो त चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त
9: हेर्नुस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
10: हे लाठी यति कुरामा नि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
9: धन्यवाद दादा म अहिले नै गइहाले
10: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 98421506000
9: खराङ सम्पर्क सञ्जीव कटवाल 98165348
10: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 98400069782
11: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
12: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
11: औ लु समस्याको समाधान भनेकै म हो
13: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
11: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
12: जुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
13: लु अब त्यहीबाट जाने
11: लाखे सल्लाह दिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98123742 र व्हाट्सएप नम्बर 97054538302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826233964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जचाउन जानु पर्छ काका।
1: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल, छ नि काका, 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, सिमी रोग, टन्सिल, बात, हाड जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702992, फोन नम्बर 9842345019।
6: जहाँ हेर न, गरगहनाले त बेहुलीले कस्तो चुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइन गरगहना कहाँ बनाएछन्?
8: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
7: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
9: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर 6 सङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
10: लै लै माया लै, काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी, खर्कैको नारायण जौबारी।
11: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 029570123,
1: मोबाइल नम्बर 9841067622। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440,
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
4: Radio Aro, time check.
5: It's 6 p.m.
6: अहिले साँझको छ बज्यो।
7: सेवा प्रवाहमा राष्ट्रपति पौडेल
8: स्वीकृत
7: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन, नेपालबाट 135 खेलाडी सहभागी, कम्तीमा एक स्वर्ण जित्ने लक्ष्य।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य वा व्यवस्था सफल हुन नसक्ने उल्लेख गर्नुभयो। केवल शासकीय संरचना बदलेर मात्रै नागरिकका अपेक्षा पूरा नहुने भन्दै उहाँले राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा शब्दमा पनि परिवर्तन आउनु पर्नेमा जोड़ दिनुभयो। संविधान कागजमा लेखिएका शब्द मात्र नभई नागरिकको सपना र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्दै उहाँले संविधानलाई भाषणमा नभई व्यवहारमै उतार्न आग्रह गर्नुभयो। यस्तै हालैको विपदलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले विकास भनेको भौतिक संरचना मात्र नभएर मानिसको जीवन र भविष्यको सुरक्षा पनि भएको बताउनुभयो। पुननिर्माणका क्रममा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु पर्ने उहाँको भनाई छ। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
7: यस्तै सरकारले आजै टुडीखेलमा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभए त्यो केवल कागजको पाना मात्र बन्ने टिप्पणी गर्नुभयो। सम्बोधनका क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो।
8: विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन काम हो र हामी काम गरिरहेका छौँ।
7: प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइएको छ। ऐतिहासिक संविधानबाट 2072 साल असोज 3 गते नेपालको संविधान घोषणा भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजैका दिन 12 वर्षमा प्रवेश गरेको छ।
15: माओवादी सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको जनआदेश अनुसार पहिलो पटक नागरिकका अभिमत अर्थात संविधान सभा मार्फत नेपालको संविधान निर्माण भएको हो। दोस्रो संविधान सभाले 2072 साल असोज 3 गते जारी गरेको संविधानले देशलाई 7 प्रदेश र 3 तहको सरकार सहितको संघीय गणतन्त्रमा लएको हो। संविधानको धारा 16 46 नागरिकका 31 मौलिक हकको ग्यारेन्टी गरिएको छ। यस्तै महिला दलित मधेसी र पछाडि पारिएका समुदायलाई राज्यका निकायमा विशेष अधिकार दिएको छ। संविधान जारी हुन साथ शुरू भएको मधेस आन्दोलनका माग समेट्न 2072 सालमै संशोधन गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशिता कायम गरेको थियो भने 2077 सालमा भएको दोस्रो संशोधनले लिम्पिया झुरा लिपुलेख र कालापानी समेटिएको नयाँ चुच्चे नक्सालाई निशान छापमा समावेश गरेको थियो। सार्वभौमसत्ता र अखण्डता बाहेकका धाराहरू संसदको दुई तिहाई बहुमतले परिमार्जन गर्न सकिने व्यवस्था छ। अहिले फेरि संविधान संशोधनको मुद्दा चर्चामा आएको छ। चुनाव अघि नै संविधान संशोधनलाई मुख्य मध्येको एउटा एजेण्डा बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा बहुमत ल्याएपछि बनेको सरकारले गठन गरेको संविधान संशोधन बहस पत्रकार कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। कांग्रेस एमाले नेकपा लगायतका पुराना दलहरू पनि संविधान संशोधनको आवश्यकता रहेको बताइरहेका छन् तर उनीहरूले संविधान संशोधन दुई तिहाईका आधारमा नभई राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र त्यसअघि संशोधन गर्नुपर्ने बुँदा र त्यसको कारणको आधार तयार गर्नुपर्नेमा जोड़ दिइरहेका छन्।
7: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलनतामा वडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। अधिवेशनले वडा सभापति दुई उपसभापति एक सचिव एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला दलित र 30 वर्ष मुनिका युवाको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ। साथै यसै अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो वडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटि र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने दृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदममा चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउबा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैजसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउबा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगसिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
15: यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवात ती आधीमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आधीमा परिणत भएमा त्यसको नाम अर्णव रहने हुने र त्यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रश्नसँग निर्केलो हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा भनिएको छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना धेरै छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
16: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
17: पैसामा छ शक्ति, पैसामा छ सहारा।
16: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
17: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
16: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
17: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
16: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
17: इतिहास गाथा र कथा, गाँठका कुरा,
16: गाँठका कुरा।
17: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
15: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज 11 संविधान दिवस मनाइयो, सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड, भ्रष्टाचार दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी, नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया वडा तहबाट शुरू देउवा समूह सहभागी भएन आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा लगाएको खबर प्रस्तुत गरे
7: नेपाल दर्पणमा अब बाँकी खबर रसुवाको माथिल्लो त्रिशुले एक जलविद्युत आयोजनाको अडिट तीन सुरुङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन् सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ
15: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनासलु क्षेत्रका बासिन्दाले आमरण अनशन शुरू गरेका छन् गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुधे माग राख्दै हिजोदेखि मनासलु आदर्श शिविरमा आमरण अनशन शुरू गरेका हुन् उनीहरूले मनासलु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनशन थालेका छन् मागपत्रमा मनासलु आदर्श शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन र यसबाट बस्न अप्नाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरेको उल्लेख छ
7: चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ आज बिहान 20,000 ताल जाने टिखौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामा गरे जानकारी दिनुभयो पोस्टमार्टममा पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ झण्डे 45 वर्षको यो हात्ती 24 वर्ष अघि सौराहा क्षेत्रमा पहिलो पटक देखिएको थियो ब्राजिल

0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्सन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डसँग स्थायी सुरक्षा सम्झौता भएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत जानकारी दिँदै ट्रम्पले अब ग्रीनल्याण्डमा अमेरिकाले ठूलो मात्रामा सैन्य उपस्थिति र पूर्वाधार विस्तार गर्ने बताउनु भएको छ। यो सम्झौताले ग्रीनल्याण्ड तथा अमेरिकाको सुरक्षाका लागि जुनसुकै कदम चाल्ने पूर्ण अधिकार अमेरिकालाई दिएको उहाँको दावी छ। सम्झौता अनुसार अमेरिकी अनुमति बिना कुनै पनि प्रतिपक्षी वा गैर नेटो राष्ट्रले ग्रीनल्याण्डमा सैन्य अखडा बनाउन पाउने छैनन्। डेनमार्क र ग्रीनल्याण्डका प्रधानमन्त्रीहरूले यो सम्झौताले उत्तर एटलान्टिक क्षेत्रको सुरक्षा सुदृढ हुनका साथै सबैको हित हुने प्रतिक्रिया दिएका छन्। यद्यपि सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। यसअघि ग्रीनल्याण्डलाई नै अमेरिकी भूभाग बनाउने ट्रम्पको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको थियो, तर नयाँ सम्झौतापछि विवाद मत्थर हुने संकेत देखिएको छ।
4: यसैबीच अमेरिका र इरान बीच तीव्र तनाव जारी रहेकै बेला अमेरिकी सरकारले न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको महासभामा सहभागी हुने इरानी टोलीलाई प्रवेशाज्ञा अर्थात भिसा स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी राष्ट्रपति मसूद पेजिस्किन र परराष्ट्र मन्त्री अब्बास अराग्जी सहितका मुख्य प्रतिनिधिमण्डललाई भिसा दिएको हो। 6 महिनाभन्दा बढ़ी समयदेखि दुई देशबीच द्वन्द्व चलिरहेको र उथी विद्रोहका कारण पश्चिम एशियामा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ। तर इरानी प्रतिनिधिमण्डल कडा यात्रा प्रतिबन्ध लगाउने र न्यूयोर्कमा रहँदा उनीहरूलाई विलासी सामान खरिदमा रोक लगाउने अमेरिकाले जनाएको छ। यसअघि बुधबार मात्रै अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महम्मद अब्बास र उहाँको प्रतिनिधिमण्डललाई भने भिसा दिन अस्वीकार गरेको थियो। आयोजक राष्ट्रको दायित्व अनुरूप इरानी टोलीलाई भिसा दिए पनि उनीहरूमाथि कडा निगरानी राख्ने अमेरिकी भनाई छ।
5: दर्पणमा अब खेल खबर। विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुसु रंगशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारीहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुईपटक एसियाली खेलकुद र 5 वर्ष अघि ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जापानले यसअघि सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियाली खेलकुद आयोजना गरिसकेको छ। औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै शुरू भइसकेका छन्। विभिन्न 54 खेल स्थलमा सञ्चालन हुने यसपटकको एसियाली खेलकुदमा 45 देश र एउटा शरणार्थी टोलीका खेलाड़ीहरूले 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 15,000 खेलाड़ी र अफिसियल

0: सहित कुल 17,000 जनाको सहभागिता रहनेछ। आयोजक जापानबाट 900 भन्दा बढ़ी, चीनबाट 800 भन्दा बढ़ी र दक्षिण कोरियाबाट झण्डै 800 खेलाड़ी सहभागी हुँदैछन्। यसपटक नेपालका तर्फबाट 21 खेलमा 57 महिला सहित कुल 135 जना खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन समारोहको मार्च 5 बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषदले यसपटक कम्तीमा 1 स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ, जस अन्तर्गत कराते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ।
1: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन्। त्यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणको खेल हुनेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ, 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मंगसिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पण।

0: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
1: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
0: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
1: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
0: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
0: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल
2: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
2: मनोकामना सुनचाँदी पसल
4: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 62 13 67 44 98 15 38 77 75
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
6: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
6: औ लु समस्याको समाधान भनेकै म हो
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
8: लु अब त्यहीबाट जाने
6: लाखे सल्लाह दिएर के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
9: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98 525 51 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: जबसम्म तिमी छौ अनि म छु।
1: अनिमा नभएको भए के हुन्थ्यो?
0: नसोद भमरालाई फूल नभए के हुन्थ्यो होला? नसोद आकाशलाई जुन नभए के हुन्थ्यो होला? नसोद घामलाई छाया नभए के हुन्थ्यो होला? नसोद मुटुलाई माया नभए के हुन्थ्यो होला?
1: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

नरोस् भाउजू, यो संसारको विचित्र लीला चाहिँ भाउजू मलाई थाहा छ। दाई गुमाउँदा हजुरलाई कति पीडा भएको छ, अनि मेरो कथा हेर्नुहोस् न भाउजू।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।

0: को प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: लेखा सुपरिवेशन समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
1: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
0: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
1: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
0: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
1: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
0: र विविध
1: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
0: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
1: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98420-92-388 र 98520-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
4: गरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लै देखेर के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51-094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव। परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क प्रस्थान गर्ने। भदौमा 5 अर्ब 9 करोड़ रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात। आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै र एनपीएलको खेल तालिका सार्वजनिक। अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ भन्नेतर्फ साझा दृष्टिकोण भन्नुपर्नेमा जोड़ दिनुभएको छ। विश्व मंचमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाइ छ। यसमा कूटनीतिक परिपक्वता सहकार्यको वृहत्तर भावना राख्नुपर्ने भन्दै कांग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिंगो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो। महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनको कारण हामीले भोग्नु परेको मानवीय क्षति र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्ने उहाँले बताउनुभयो। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि आइतबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउँदो असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5 अर्ब 9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56 करोड़ 56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। द्विपक्षीय सम्झौता अन्तर्गत भारतका हरियाणा र बिहार राज्यका साथै बंगलादेशतर्फ 42 करोड़ 16,21,000 युनिट विद्युत निर्यात भई 3 अर्ब 64 करोड़ 25,28,000 रूपियाँ आमदानी भएको छ। यस्तै एक्सचेन्ज मार्केट मार्फत 14 करोड़ 39,85,000 युनिट विद्युत बिक्री गरी 1 अर्ब 44 करोड़ 99,32,000 रूपियाँ आर्जन भएको छ। यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनाका झण्डै 220 केवी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जल विद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकिएको जनाएको छ। यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको
कर्णाली र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवती आदिमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आदिमा परिणत भएमा त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती तीन दिन सुदूरपश्चिम बाहेका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारे अझै प्रष्टसँग निर्क्योल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असो 6 गते पछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश र बागमती प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमाल भन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 अर्ब कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि अनुसन्धान तथा विकास र उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ। विज्ञहरूका अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्चस्तरीय प्रविधिमा आधारित बन्दै गएको छ। यसैबीच चीनले विदेशी लगानीलाई थप आकर्षित गर्न 15 बुँदे कार्य योजना सार्वजनिक गर्नुका साथै फ्रान्स, स्विजरल्याण्ड र दक्षिण कोरियाबाट भित्रिने लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ। र अन्त्यमा खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार 2 खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली यक्स र जनकपुर बोल्ड्स आमने सामने हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्। त्यसपछि प्ले अफका खेलहरू हुनेछन्। निर्धारित तालिका अनुसार मंगसिर 1 गते पहिलो क्वार्टर फाइनल आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात मंगसिर 2 गते एलिमिनेटर खेलाइनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णय खेल मंगसिर 5 गते फाइनल खेल हुनेछ। प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोस, कर्णाली यक्स, जनकपुर बुल्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। एनपीएलका सबै खेलहरू किर्तिपुरमा रहेको त्रिवी क्रिकेट रंगशालामा हुनेछन्। यसअघि सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव। परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क प्रस्थान गर्ने। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात। आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै र एनपीएलको खेल तालिका सार्वजनिक।
हवस् त अरूण खबर अहिलेलाई यति नै, अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: जान्छ तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
1: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरह लाग्छ तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्नेत सम्पर्क नम्बर 9861443460
4: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
4: औ लु समस्याको समाधान भनेकै म हो
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक त बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812377742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
8: भाइको लागि प्यान्ट मेरो लागि अनि घरको लागि अरू कता पनि किन्नु छ
9: होइन के साह्रो हो त चाहिँ बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछ त
8: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
9: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
8: धन्यवाद दादा म अहिले नै गइहाले
9: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भू ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार शङ्खुवा सभा प्रोप्राइटर शम्भू कटवाल सम्पर्क नम्बर 9841506000
8: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440
9: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069760

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लै दिएको के पाक त बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँचोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7-0.13 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98423-4509।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक्क बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल

0: सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 सिआर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029570-191, 98422-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
2: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: होइन के छ र त चाहिँ, बजार जान्छु भन्थ्यो, एक्लै गनगनाएर बसिरहेछस् त।
2: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
2: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98421-50600।
2: खराङ सम्पर्क सञ्जीव कटवाल, 98-16-35-48-40।
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400-69।

0: बिहान टोलीखेल र दिउँसो शीतल विभागमा कार्यक्रम। ओली प्रसंगले रासोपा विरूद्ध संविधान पक्षधरहरू मिल्न पर्ने बताएपछि गगनको अब्जेक्शन।
1: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क जाँदै प्रधानमन्त्री शाहलाई पूर्व राष्ट्रपतिदेखि पार्टीका शीर्ष नेताहरूको अनौपचारिक सुझाव।
0: माथिल्लो त्रिशुली एकबाट आज 11 शव निकालियो। सुनसरीको देवानगंजमा आज फेरि गोली चल्यो, एकजना घाइते।
1: ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्क बीच सम्झौता। रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर।
0: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भेट्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाँ संचार नेटवर्क, रक्तपानी सुन्दै हुनुहुन्छ। नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले बिहान काठमाडौँको सैनिक मंच टोडीखेलमा विशेष समारोहको आयोजना गरेको थियो, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्री, संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दिउँसो राष्ट्रपति निवासमा पनि विशेष समारोहको आयोजना गरियो, जहाँ सभामुख डीपी अरियाल लगायत विभिन्न राजनैतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। राष्ट्रपतिको सम्बोधनपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र माधव नेपाल, नेपाली कंग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेसँग सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राउण्ड टेबलमा सँगै बस्नु भएको थियो। बिहान टुलीखेलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। संविधानले जनतासँग गरेका वाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको उहाँको भनाइ थियो। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार नभए त्यो केवल कागजमा मात्र सीमित हुने शाहले बताउनुभयो। देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने उहाँको भनाइ छ।
3: यो संविधानको अक्षर र भावना दिएप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सन हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएन भने यो एउटा कागज मात्र बन्नुहुन्छ, यो कस्तो बन्छ, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनतामा जरो प्रयोग छ, तर यो जरो उखाल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्।
1: हरेक वर्ष टोडीखेलमा आयोजना गरिने समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्च पास, झाँकी र सांस्कृतिक

0: एक प्रस्तुति दिने गरेका छन्।
1: संविधान दिवसका दिनमा विपक्षी दलले नेपालमा विदेशी हस्तक्षेप बढ़ेको दावी गरेका छन्। आफू सत्तामा हुँदा चुपचाप, सत्ता बाहिर भएपछि विदेशी हस्तक्षेप भन्ने कांग्रेस, एमाले र माओवादीका नेताहरूको पुरानै शैली हो। आज पनि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै आशय व्यक्त गर्नुभएको छ। प्रचण्डले भिडियो सन्देश जारी गर्दै धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिश भइरहेको आरोप लगाउनु भएको छ।
2: अहिले कहीँ न कहीँ कतै न कतैबाट धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिश भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौं र यति बेला संविधान दिवस मनाउनुको हाम्रो अर्थ संविधानका मूलभूत सिद्धान्त मूल्य मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकार सम्पन्न तुल्याउनु, राष्ट्रिय स्वाधीनतामाथि विभिन्न देशी विदेशी प्रतिक्रियावादीहरूबाट भइरहेका दबाव र हस्तक्षेपका विरूद्ध सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने संकल्प गर्ने पनि हो।
1: अर्का पूर्व प्रधानमन्त्री ओलीले पनि अहिले नेपालमा विदेशी शक्तिको चलखेल र हस्तक्षेप व्याप्त रहेको दावी गर्नुभएको छ। संविधान दिवसका अवसरमा आज पार्टी कार्यालय थ्यासलमा आयोजित एक कार्यक्रममा ओलीले फागुन 21 गते भएको चुनावको मौन अवधिमा बीबीसीले सार्वजनिक गरेको जेएनजी आन्दोलनको भिडियोले विदेशी शक्तिले खेल्न खोजेको विषय प्रष्ट भएको ओलीको टिप्पणी छ।
3: नेपाललाई सुबादुकीय ढकेलका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्, देखिए नै गरेका छन्। आश्चर्य लाग्नु परिवर्तन हामीले देखेका छौँ। मौन अवधिभित्र विदेशीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर अल्म ल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट ढकेल्न कोसिस गर्यो।
1: ओली र प्रचण्डले अहिलेको सरकारले संविधान विरोधीको संज्ञा दिँदै संविधान पक्षधरहरू मिल्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति गगन थापाले रासोपा विरूद्ध जान नहुने बताउनु भएको छ।
4: संविधान बनाउन सक्छौ, एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौं, त्यो एक ठाउँमा आउँ, त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि, यो कुरा पनि गर्नु हुँदैन। यसको संविधानका नाममा ध्रुवीकरण गर्नु भयो। हिजो संविधान बनाउने एमाले, संविधान बनाउने माओवादी मधेसको दल पनि चाहिन्छ, राष्ट्रसभा पनि चाहिन्छ, सबै मिलेर मात्र काम गर्न सकिन्छ। अरू कुरामा प्रतिस्पर्धा गर्ने हो, कन्स्टिट्युसनको कुरामा चाहिँ यो त्यो नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि ध्रुवीकरण गर्ने।
1: सत्तारूढ रासोपाका सांसद एकेमणि न्यौपानेले पनि विपक्षीले संविधानका पक्षधर भनेपछि रासोपा पनि संविधानको स्टेक होल्डर भएको दावी गर्नुभएको छ।
5: संविधान आज जारी भएको दिन, अनि यो संविधानको पक्षधर हामी भनेर कहीँ कहीँ हुङ्कार पिटेको म सुन्छु, तर स्मरण रहोस् आज राष्ट्रिय स्वतन्त्र पार्टी यो संविधानको स्टेक होल्डर हो।
1: अहिलेको सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन गरेको थियो, तर विपक्षी दलले सो कार्यदललाई स्वीकार गरेका छैनन्।
0: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह यही असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ।
1: प्रधानमन्त्री शाहलाई महासभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा पूर्व राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मले विभिन्न माध्यमबाट सुझाव दिने क्रम जारी रहेको छ। संसद संसदीय समितिदेखि सड़कबाट समेत प्रधानमन्त्रीलाई सुझाव दिनेको कमी छैन, तर प्रधानमन्त्रीले औपचारिक रूपमा बोलाएर सुझाव भने लिनु भएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप लगायतका मञ्च देशमा जलवायु परिवर्तन बारे नेपाल सरकारले कुरा उठाउँदै आए पनि कुनै उपलब्धि नभएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तर सम्वाद कार्यक्रममा भण्डारीले हामी जस्ता साना मुलुकले जति बोले पनि विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न चासो नदेखाएको बताउनुभयो।
6: कति सुन्यो त्यो हावाले उडाए जस्तो त्यहाँ युएन नगर बोल्यो होइन टुपमा पनि गएर बोल्यो नि त हामी गल्ती गरेको छैन हामी तर अन्यायमा परिराखेका छौँ भन्ने कुरा हामीले गरेकै हो तर अझै पनि जुन यो ग्लोबल वार्मिङ बढ़िरहेको छ त्यसलाई कन्ट्रोल गर्नको लागि ती शक्तिशाली राष्ट्रहरूले जुन खालको चाहिँ विधि अपनाउनु पर्ने उहाँहरूको कम्पिटिसन छ उहाँहरू मान्नै तयार हुनुहुन्न।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भाषण गरेर फर्किने मात्र नभई कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने सुझाव दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा द ग्रीन टेबलको अठारौं श्रृंखला हिमचोलीको हलचल भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयको संवाद कार्यक्रममा उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ भन्ने कुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनुभयो।
7: अन्तर्राष्ट्रिय मञ्चमा गएर सम्माननीय प्रधानमन्त्रीजीले बोल्ने र बोलेर केही कुरा राखेर फर्किने मात्रै होइन, कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल देश लाग्नुपर्छ। तेस्रो कुरो, कार्बन उत्सर्जन गरेर आजको संकट र आगामी संकटमा निश्चय नै ठूला राष्ट्रहरूको भूमिका छ, तर ती ठूला राष्ट्रहरूसँग हामीले कुनै दुश्मनीको कुरो द्वन्दको कुरो होइन, तथ्यमा आधारित भएर यो पृथ्वीको संकट उपरको समाधानमा सहकारी गर्ने कुरालाई गहिरो संवादबाट नेपाल देशले नै नेतृत्व गर्ने अग्रसरता गरेर त्यो संवाद बढाएर जानुपर्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको बताउनुभयो।
8: प्रधानमन्त्री आफ्नो दलको बैठकमा सामेल हुने गर्दछन्, उनी दलको नेता हुन्, दलको बैठकमा सामेल हुँदैनन्। संसदले प्रधानमन्त्री सुनेको छ, संसदलाई उनी अवज्ञा गर्ने गर्दछन्, आम जनतासँग संवादबाट टाढा बस्न गर्दछन्। राजनीतिक दलहरूसँग संवाद त प्रधानमन्त्रीका लागि एकादेशको प्रभाव जस्तो छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन दर्शन।

0: लक्ष्मी लाइफ इंश्योरेंस की अभिकर्ता बनो।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यो हो हाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: पन्ध्रौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको वडा अधिवेशन शुरू भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज 35 जिल्लाका वडामा अधिवेशन भइरहेको छ। बाँकी जिल्लामा भने भोलि शुरू हुनेछ। मंगसिरमा समानान्तर महाधिवेशन घोषणा गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने वडा अधिवेशनमा सहभागी भएको छैन। देउवाको गृह जिल्ला डडेलधुरामा पार्टीको अधिवेशनलाई लिएर विवाद चर्किएको छ। जिल्ला सभापति भीमबहादुर साउले अधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि नेताहरू बीच मतभेद सतहमा आएको हो। जिल्ला उपसभापति दिल्ली राज जोशी, अर्क उपसभापति लक्ष्मी अवस्थी, सचिव शेरबहादुर भण्डारी, प्रदेशसभा सदस्य सरस्वती खड्का, जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारी लगायत नेताहरू अधिवेशनको प्रक्रियाको विरोधमा उत्रिएका छन्। यता जिल्ला सभापति साउद सहित गोविन्द बोखरा, रघुवर भट्ट लगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढ़ाउने पक्षमा देखिएका छन्। उनीहरू भोलि वडा अधिवेशन गर्ने तयारीमा छन्। यसैबीच डडेलधुराका पूर्व सभापति तथा पूर्व प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले समेत अधिवेशन बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँ उपत्यका तथा आसपासका दोलखा, रामेछाप, काभ्रे फलाञ्चोक, सिन्धुपाल्चोकमा पनि आजै वडा अधिवेशन भइरहेको छ। पाँचथर, झापा, शंखसभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मोरङमा आज वडा अधिवेशन हुँदैछ। गण्डकी प्रदेशका सबै जिल्लाहरू र कर्णालीका रूकुमपसिङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत सहित सुदूरपश्चिम प्रदेशका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी, बाँकेमा भने आज र भोलि दुई दिन गरेर वडा अधिवेशन हुनेछ। मध्य प्रदेश लगायतका तराईका जिल्लाहरूमा विश्वकर्म पूजाको पर्वका रूपमा मनाइने भएकाले भोलिबाट वडा अधिवेशन शुरू हुने भएको छ। त्यस्तै बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा असोज 7 वडा अधिवेशन हुनेछ भने धादिङमा असोज 5 वडा अधिवेशन हुनेछ। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन गराउन प्रयासरत रहेको बताउनु भएको छ। आज शुरू भएको वडा अधिवेशनको क्रममा काठमाडौँ 30 कांग्रेस वडा कार्यालय पुग्नुभएका थापाले देउवा समूहलाई समेट्न असोज 16 गते बिहानसम्म प्रयास गर्ने बताउनु भएको छ।
5: पढेछु नि संविधान बनाउन सक्छौँ एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौँ त्यो ठाउँमा आउँ त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि यो कुरा पनि गर्नु हुँदैन। यसको संविधानका नाममा ध्रुवीकरण गर्नु हिजो हिजो बाधाहरू फुकाइएको छ होइन अरू चाहिँ थप किसिम निर्णय गर्ने ठाउँहरू राखिएको छ। हिजो मैले तपाईँले के यो कुरा बुझ्नु कि म 16 गतेसम्म अधिवेशनको दिनसम्म बिहानसम्म पनि अझै मेरो प्रयासमा भगेर प्रयास गर्छु।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास सफल नहुने बताउनु भएको छ। संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र 10 महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताउनु भएको हो। महाभारतमा जटिल अवस्थामा भीष्म पितामह ढलेको प्रसंग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताउनुभयो।
6: अध्यात्मिक 100 वर्ष भएपछि भीष्म पितामहमा पनि सरसैयामाथि ढलेका अर्जुन शिखण्डी यिनीहरूले नै हानेको थियो भीष्म पितामहलाई सैका साई पारेर शिखण्डी अगाडि राखेर अहिले पनि शिखण्डीहरूको अगाडि राखेकै छन्। तर पनि भीष्म पितामह पनि सरसैयामाथि ढलेका थिए, केपी पनि सरसैयामा ढलेको छैन, खडै छ, फेरि पनि मैदानमा छ।
3: 74 वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उहाँले आफू कलम लिएर युद्धमा रहेको जिकिर गर्नुभयो। उहाँले आफू 6 दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताउनुभयो। अध्यक्ष र महासचिव समेत बाँडफाँड भएको भन्ने समाचारहरू झुटो भएको उहाँको दावी थियो।
6: पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ, कति खेती गरे, कुन्ती मकानको एउटा गीत छ, म त हिँड्छु मेरो बाटो खुट्टा पार्दै गरेर एमाले आफ्नै बाटो हिँड्छ।

0: सबै अलगाउन सक्दैनौँ। त्यसको पोलिटिकल्ली हामीले डिल गर्न सक्नुपर्छ र त्यो आँट पनि हामीले राख्नुपर्छ। त्यसो गर्यो भने केन्द्रीय ब्याङ्कको स्वायत्तता हामीले जोगाउन सक्छौँ, होइन भने कानूनमा मात्रै राखेर पनि त्यो स्वायत्तता हुँदैन।
1: साथै उहाँले ग्रेलिस्टबाट बाहिरिन व्यवसायलाई समातेर मात्रै नखुने बताउनु भएको छ। ग्रेलिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनु पर्ने उहाँले सुझाउनुभयो।
0: यो ग्रेलिस्टबाट निक्लन भनेर ब्याङ्करहरूलाई च्यापच्यापी पक्रेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ। अनि एक्जिक्युसन र रिजल्ट कट्छ एफएटिएफले, त्यो त हुँदैन फेरि पनि। त्यसो हुनाले क्रेडिबली काम गर्नु पर्यो सरकारले र रिजल्ट देखाउनु पर्यो। त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ, त्यो मूल्याङ्कन गराउने परिस्थिति सरकारले सृजना गरोस्।
2: माथिल्लो तिर्सुले एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्ति मध्ये 11 जनाको शव आज निकालिएको छ। भदौ 10 गते रसुवाको भुटीकोशीमा आएको बाढ़ीका कारण हराइरहेका मध्ये 11 जनाको शव निकालेर नुवाकोट ल्याइएको हो। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका 11 शव निकालिएको नेपाली सेनाले जनाएको छ। थप खोजी कार्य जारी को सेनाले बताएको छ। भुटेकोशी बाढेपछि सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज कुशको प्रतिमा बनाएर पशुपति आर्य घाटमा अन्त्येष्टि गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डिटिएच सेवा जिस्नु
1: त्रिशो खुशीको कनेक्शन
2: यो हो हा हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सुनसरीको दिवानगंजमा गोली चलेको छ दिवानगंज गाउँपालिका एक स्थित मध्य हर्साईमा आज अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएका छन् उनको तिघ्रामा गोली लागेको छ गोली लागेर गम्भीर घाइते हुनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलेको छैन घटनामा संलग्न भएको आरोपमा दुईजनाले पक्राउ गरिएको प्रहरीले जनाएको छ अन्यको खोजी भइरहेको छ गोली चलेपछि स्थानीय आक्रोशित भएका छन् थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ
3: बारामा चक्कु प्रहारबाट एकजनाको हत्या भएको छ जितपुर सिमरा उपमहानगरपालिका दुई सिमरा स्थित मेन रोडको एक होटलमा चक्कु प्रहार गरेर स्थानीय 35 वर्षीय शेरबहादुर खड्काको हत्या भएको हो चक्कुको प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगंज पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ उहाँका अनुसार घटनामा संलग्नहरू फरार रहेका छन् खाजा खान आएका समय बीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ
4: चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ आज बिहान रोनाल्डो 20,000 पोस्ट नजिक मृत भेटिएको हो सौराहा खोरसोर क्षेत्रको सेलिब्रिटीका रूपमा परिचित रोनाल्डोले खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा

0: उनले बताउनुभयो करिब 53 वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्ह समेत थिए।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र डेनमार्क बीच ग्रीनल्याण्डको सुरक्षालाई लिएर सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा र त्यसका अन्य सबै आवश्यकताहरूमा सधैंका लागि अमेरिकाको पूर्ण नियन्त्रण रहने दावी गर्नुभएको छ। सम्झौतासँगै ग्रीनल्याण्डसँग सम्बन्धित अमेरिकाका सबै चिन्ताहरू पूर्ण रूपमा दूर गर्ने उहाँले बताउनुभयो। ट्रम्पले सम्झौतालाई अनन्त प्रकृतिको भन्दै यसको अन्त्य नहुने पनि बताउनु भएको छ। ट्रम्पले अमेरिकी विरोधी कुनै पनि देशले अमेरिकाको लिखित स्वीकृति बिना ग्रीनल्याण्डमा सैन्य आधार स्थापना गर्न, सैन्य उपस्थिति राख्न र संवेदनशील क्षेत्रमा लगानी गर्न नपाउने बताउनुभयो। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि सम्झौताको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। उहाँले आगामी साता संयुक्त राष्ट्र संघीय महासभाका क्रममा यसबारे औपचारिक रूपमा हस्ताक्षर हुने जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। ट्रम्पले विगत केही महिनादेखि ग्रीनल्याण्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने कुरा उठाउँदै आउनु भएको थियो।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस विरूद्ध प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। यो नयाँ कानूनले अमेरिकाका राष्ट्रपतिले रूसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार भारत र चीन सहित पाँच देशलाई 100% सम्भव अनुसार महसुल लगाउने अधिकार दिनेछ। यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई 100% शुल्क लगाउने नभएर राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ। विधेयकमा रूसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको 15% भन्दा कम आयात गर्ने र रूसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छूट समावेश छन्। यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रूसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा अन्य वित्तीय संस्था विरूद्ध प्रतिबन्ध समावेश छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन्। लुम्बिनी र सुदूरपश्चिम बीचको खेल कार्तिक 9 गते हुनेछ। एनपीएलको लीग चरणका खेल कार्तिक 29 गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ भने मंगसिर 2 गते इलिमिनेटर खेल हुनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायर पछि प्रतियोगिताको उपाधिका लागि मंगसिर 5 गते फाइनल खेल हुनेछ।
0: एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। आज काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रमबीच खेलाड़ीको विदाई गरिएको हो। राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले आफूहरू मेडल ल्याउने लक्ष्यका साथ जापान जान लागेको बताए। प्रतियोगिताका निम्ति नेपाली टोली निकै उत्साहित रहेको उनले उल्लेख गरेका छन्। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह विजेता बनेमा क्वार्टर फाइनलमा श्रीलंका र उपविजेता भए भारतलाई प्रतिस्पर्धीका रूपमा पाउनेछ। एसियाली खेलकुदको 20 संस्करण जापानको नागोया स्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच शुरू भएको छ। उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डा सहित मार्च पास्ट गरेको छ।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संविधान दिवसका दिन बिहान टोली खेल र दिउँसो शीतल निवासमा कार्यक्रम। ओली प्रचण्डले रासोपा विरूद्ध संविधान पक्षधरहरू मिल्न पर्ने बताएपछि गगनको अब्जेक्सन।
1: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क जाँदै। प्रधानमन्त्री शाहलाई पूर्व राष्ट्रपतिदेखि पार्टीका शीर्ष नेताहरूको अनौपचारिक सुझाव।
0: माथिल्लो त्रिशुली एकबाट आज एघार शव निकालियो। सुनसरीको दिवानगंजमा आज फेरि गोली चल्यो, एकजना घाइते।
1: ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्क बीच सम्झौता। रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर।
0: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भेट्ने।
1: हाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तँ गएछु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6 सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 9826633964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने,
5: लाखे सल्लाह दिएको के पाक बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनसाली पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुन्दाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862937725 र 9917647729।
3: सुप्रिन्सा सुनसादी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
12: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
13: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल असोज 4 गते आइतबार भाद्र शुक्ल नवमी 20 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर। अघि बढ़ो कांग्रेसको महाधिवेशन देउवाको जिल्लामा पनि आजै हुने। राजदूत नियुक्तिमा एनजीओ पृष्ठ भूमिकालाई प्राथमिकता। विद्यालयको नयाँ पाठ्यक्रममा एआई र जलवायु परिवर्तनका विषय राख्न सुझाव। र उपहार र चिठाको लाभमा दिन प्रतिदिन फस्दै सामाजिक सञ्जाल प्रयोगकर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा छात्राको संख्या बढ़ी शीर्षकको शुभ समाचार।
0: हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसिकामा सीमित राख्ने परम्परा थियो। पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ़दै गएको छ। जिल्लाका कतिपय विद्यालयमा छात्राको संख्या छात्रभन्दा बढ़ी हुन थालेको छ। जिल्ला सदरमुकाम गमगढ़ी स्थित महाकाली नमूना माध्यमिक विद्यालयका प्रधान अध्यापक खड्क बहादुर रोकाएका अनुसार एक दशक अघिको तुलनामा पछिल्ला एक दुई वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। उहाँले कक्षा 6 देखि 12 सम्म अध्ययनरत छात्राको संख्या 1001 जना छ भने छात्राको संख्या 850 रहेको जानकारी दिनुभयो। करिब 2 दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढ़ाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनुपर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढ़ेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढ़ेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 वटा आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 जना रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 वटा आश्रित केन्द्र संचालनमा ल्याइएकोमा हाल घटाएर 13 वटामा सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 जना मध्ये 302 जना महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढ़ी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढ़ी बट्टार कवर हलमा 167 जना र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 जना आश्रित छन्। त्यसै गरी सुलक्षडा माभीमा 94 जना, चण्डी आधारभूत विद्यालय मैरीटारमा 82 जना र विदुर 7 तुपचेकको केन्द्रमा 70 जना बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढ़ी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाडामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छर छिमेकीमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढ़ाएको छ। विदुर स्थित किरियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित सात विषय र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपलटारमा 3 रोपनी जग्गा भेटाएपछि 2 वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाकिएका छन्। बाढ़ी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्। भन्छिन्, एकै ठाउँमा सागुरेर बस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाया तामाङ भन्छिन्, एकै ठाउँमा धेरै जना बस्दा रोग व्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका 5 पिपलटार लगी बगैंचा स्थित चन्द्र ज्योति माविमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझीटार बट्टार तथा काठमाडौँमा कोठा लिएर सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढ़ी पीड़ित नवीन चित्रकार भने बाढ़ीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु, उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा खबर छ। भोटेकोशीमा आएको बाढ़ीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बाल बालिकाको नियमित पठन पाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाई निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ। विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य बाल बालिका पढ़ाई खेलकुद र मनोरञ्जनबाट टाढ़िँदै जाँदा उनीहरूको शैक्षिक तथा सामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बाल अधिकार परिषदले गरेको रसुवा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन 2083 जनाएको छ। प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढ़ीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढ़ीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन, प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढ़ीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढ़ीले नजिकैका राइजिङ, मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढ़ीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रय स्थलमा बस्नुपर्ने र खेलकुद, मनोरञ्जन तथा सिकाईको गतिविधि सीमित हुँदा बाल बालिकामा निराशा, तनाव टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढ़ी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठन पाठन सुचारू गरेको बताउनु भएको छ। विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: पार्टीभित्र चरम विवाद बीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशन प्रक्रिया शुरू भएको छ। यही असोज 16 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट वडा अधिवेशनको प्रक्रिया शुरू गरेको हो। निवर्तमान सभापति शेरबहादुर देवसम्मको असन्तुष्टि बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको छ। शनिबारदेखि शुरू भएको महाधिवेशन प्रक्रियामा देउवा पक्षका नेताहरू सहभागी छैनन्। देउवा समूहले यही असोज 15 गतेबाट महाधिवेशनको शुरूआत गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता राखेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्नु भएको छ। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। गत पुष मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। पार्टीको अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्यता वडा अधिवेशनका सदस्य हुने उल्लेख छ। जारी वडा अधिवेशनले वडा सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ। कांग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्य समितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउँछन्। गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र 30 वर्ष मुनिका एक युवा सहित 7 वडा सदस्यमा निर्वाचित हुनेछन्। कांग्रेस विधानमा नगर उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र 30 वर्ष मुनिका दुई युवा सहित 8 वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। गाउँ, नगर उपमहानगर, महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन्। 150 वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 महिला, एक श्रमिक वा पेशागत क्षेत्र सहित 9 क्षेत्रीय प्रतिनिधिहरू चयन गर्ने गर्दछ। त्यस्तै 30 वर्ष उमेर नपुगेका एक महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढ़ीबाट प्रभावित जिल्लाहरूमा पनि वडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा वडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै वडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 जिल्लामा वडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ़्यो कांग्रेस महाधिवेशन, देउवा समूह बाहिर शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 4400 भन्दा बढ़ी आवेदन परे। दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो। तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित